0: भइरहेको छ। सिंचाई अभावमा धेरै जसो खेती योग्य जमीन आकाश खेतीमै निर्भर भइरहेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 2082/83 एघार महिनामा झण्डै 38 अर्ब अर्थात 37 अर्ब 83 करोड़ 92 लाख रूपियाँ बराबरको धान चामल आयात भएको छ। यस्तै कृषि विभागका महानिर्देशक सञ्जेलका अनुसार धान बालीमा आत्मनिर्भरताका लागि कृषि वन तथा पर्यावरण मन्त्रालयबाट विभिन्न कार्यक्रम सञ्चालन हुँदै आइरहेका छन्। आजका पत्र पत्रिकामा खबर छ।
1: अत्याधिक भर्ना तथा कागजात प्रशोधन शुल्कका नाममा वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरूमाथि आर्थिक भार थपिँदै गएको छ। नेपालमा सरकारले फ्री भिसा फ्री टिकटको नाममा लोकप्रिय नीति लागू गरे पनि निरन्तर रूपमा बढ़ेको स्वास्थ्य तथा सिप परीक्षण जस्ता लागतहरूले विपन्न अवस्थामा रहेका कामदारहरूमाथि आर्थिक बोझ निरन्तर बढ़ेको छ। धेरै देखिने कतिपय अदृश्य खर्चका कारण कामदारहरूलाई उच्च ब्याजदरमा ऋण लिन बाध्य पारिरहेको छ। नेपालमा साउदी अरेबियाको सिप परीक्षण र भिसा प्रशोधन शुल्क तथा युए दूतावासको प्रहरी चालचलन रिपोर्ट प्रमाणीकरण शुल्क पछिल्लो पटक लागू भएको शुल्क हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सुकुम्बासी तथा भूमिहीन परिवारलाई होल्डिङ सेन्टर छाड दिएको समय सरकारले एक साता थपेको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार सुकुम्बासीहरूको विवरण संकलन भइरहेकाले तत्कालका लागि सात दिनको समय थप गरिएको हो।
2: गण्डकी प्रदेश सभामा लामो समयदेखि पेश भएर रोकिएको गाँजा खेतीलाई कानूनी मान्यता दिने विधेयक समितिबाट पारित भएको छ। प्रदेशसभाको अर्थ तथा विकास समितिबाट उक्त विधेयक पारित भएसँगै अन्तिम निर्णयका लागि प्रदेशसभामा पेश हुने भएको छ।
1: पूर्वी नेपालको सुनसरी मोरङ र झापाका खेतीयोग्य भूमिमा रैथाने जातका धान हराउँदै गएका छन्। उन्नत र हाइब्रिड जातका धान विस्तार हुँदा पुस्तौदेखि गाउँघरमा जोगाइएका रैथाने धानका जात हराउँदै गएका हुन्। अन्न उत्पादनका लागि उर्वर भूमि मानिने पूर्वी नेपालका खेतीयोग्य भूमिमा उन्नत र हाइब्रिड जातको धान लगाउँदा रैथाने जातका धान विस्थापित भएका छन्।
2: कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएका लौका, काउली र आलुमा अत्याधिक विषादीको मात्रा फेला परेको छ। केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईमा ती तरकारीहरूको नमूना परीक्षण गर्दा अत्याधिक विषादीको मात्रा फेला परेको हो।
1: ग्लोबल आईएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु, साना र मझौला उद्यम प्रवर्धन गर्ने उद्देश्यले ग्लोबल आईएमई उद्यमशाला कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्दै आवेदन खुल्ला गरेको छ। विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस 2026 अवसरमा आयोजित कार्यक्रममा बैंकले देशभरका उद्यमी तथा नव प्रवर्तनशील व्यावसायिक सोच भएका व्यक्तिलाई इन्क्युबेशन कार्यक्रमका लागि आवेदन दिन आह्वान गरेको हो।
2: सरकारले किसानहरूलाई लक्षित सेवा सुविधा तथा अनुदानलाई व्यवस्थित र प्रभावकारी बनाउन सञ्चालन गरेको किसान सूचीकरण कार्यक्रम अन्तर्गत हालसम्म देशभरका 26 लाख किसान सूचीकृत भएका छन्। कृषि, वन तथा वातावरण मन्त्रालयले विद्युतीय प्रणाली मार्फत किसानको विवरण संकलन गरी सूचीकरण गर्ने अभियानलाई तीव्रता दिएको हो।
1: काठमाण्डु उपत्यकामा मेट्रो रेल मार्ग निर्माण गर्न भन्दै विस्तृत परियोजना प्रतिवेदन बनाउन आह्वान गरिएको सूचना रद्द गरिएको छ। निश्चित रूट छानेर रेल विभाग अन्तर्गत मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले डीपीआर बनाउनका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छान्न एक्जेटमा सूचना आह्वान गरेको थियो। समय 1 असारसम्म तोकिएको थियो, पछि थप गरेर 8 असारसम्म पुर्याइयो, तर यसको भोलिपल्टै 9 असारमा सूचना रद्द गरिएको छ।
2: चालू आर्थिक वर्ष सकिने करिब 2 साता मात्र बाँकी रहँदा सरकारले विकास निर्माणका लागि छुट्याएको बजेटको 1/3 पनि खर्च गर्न सकेको छैन। महालेखा परीक्षकको कार्यालयका अनुसार असार 13 गतेसम्म 42,23,68,00,000 रूपियाँ मात्र खर्च गरेको छ। चालू आर्थिक वर्षका लागि सरकारले 4,07,88,80,00,000 रूपियाँ पूँजीगत बजेट विनियोजन गरेको थियो। पूँजीगत बजेटलाई विकास बजेटको रूपमा लिने गरिन्छ।
1: अब शेयर बजार। लगातार 5 कारोबार दिन बजार घट्दा गत साता कुल पूँजी करोड़ 82,40,00,000 रूपियाँ भन्दा बढ़ीले घटेको छ। अघिल्लो साताको अन्तिम कारोबारको दिन 46,17,00,000 रूपियाँ भन्दा बढ़ी रहेको पूँजी करोड़, गत साताको अन्तिम कारोबार दिन भने 45,34,00,000 रूपियाँ भन्दा बढ़ी कायम भएको हो।

मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। भेनेजुएलामा बुधबार गएको विनाशकारी भूकम्पमा परि बेपत्ता भएकाहरूको जीवित उद्धारको समय घर्किँदै गएको छ। उद्धार तथा सहयोगमा खटिने निकायहरूका अनुसार भूकम्पपछिको पहिलो 48 देखि 72 घण्टामा मानिसहरू जीवितै उद्धार हुने सम्भावना सबैभन्दा धेरै रहन्छ। यो सम्भावनालाई लामो समय कायम राख्नका लागि पानी र खाना महत्वपूर्ण हुन्छ। यस्तै भूकम्पले 32 घण्टासम्म भग्नावशेषमा पुरिएका 18 दिने एक शिशुको सकुशल उद्धार गरिएको छ। भेनेजुएला भूकम्प उद्धार प्रयास जारी। जीवित उद्धारको समय घर्किँदै बुधबार गएको विनाशकारी भूकम्प परि 1400 भन्दा बढ़ीको मृत्यु र 2300 घाइते भएका छन् भने 50 भन्दा बढ़ी बेपत्ता भएका छन्।
2: उत्तर अमेरिकाका 3 राष्ट्रहरू अमेरिका
3: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैतालास फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इतहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
7: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: होइन, यो खाँदारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदारी नगरपालिका 1, प्रगति टोल। विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।

0: डाक्टर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813555553 र 9843180049।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सय पत्री डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने
3: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
4: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संखुवा सभा 95.5 MHz।
5: सीआईएन को साझा खबर हो, सन्तोष गन्धर्व सँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
6: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com, सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
5: आज 2083 साल असार 15 गते सोमबार, जुन 29 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको पूर्णिमा तिथि, राष्ट्रिय धान दिवस, दही चिउरा खाने दिन।
6: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
5: चार अध्यादेश दुवै सदनबाट स्वीकृत, चारवटाको म्याद 25 असारसम्म, भोलि र पर्सी देशभर एकसाथ पानी पर्ने पूर्वानुमान, सतर्कता अपनाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध।
6: 8200 रोपनी सरकारी जग्गा अतिक्रमणमा आगामी वर्ष 3 अर्बको सवारी साधन किन्दै सरकार, लगानी बोर्डको बैठक बस्न नसक्दा माथिल्लो कर्णाली अन्यलमा।
5: लैंगिक तथा यौनिक अल्पसंख्यक अझै अस्तित्वको लड़ाईमा शैक्षिक परामर्श व्यवसायमा कडाई, 25 वर्षदेखिका वैदेशिक रोजगार ठगीका फाइल डिजिटलाइज गरिँदै।
6: अत्यधिक गर्मीका कारण यूरोपमा एक सातामै 1300 बढ़ीको मृत्यु, उच्च सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठनको आग्रह, इरान र अमेरिका बीच पुनः युद्धको संकेत।
5: र फिफा विश्वकपमा क्यानाडा प्री क्वार्टर फाइनलमा प्रवेश, दक्षिण अफ्रिका 1-0 पराजित, आजै बेलुका ब्राजिल र जापान भेट्ने, भोलि 3 खेल हुँदै।
7: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: साझा खबरको सबैभन्दा शुरूमा, भोलि र पर्सी देशभर पानी पर्ने भएका कारण सतर्कता अपनाउन विपद व्यवस्थापन प्राधिकरणले गरेको अनुरोधको प्रसंग।
6: मनसून भित्रेको 12 दिन भोलि देशभर एकैसाथ वर्षा हुने प्रक्षेपण गरिएको छ। बंगालको खाड़ीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रभाव बढ़ेसँगै भोलि देशैभरि वर्षा हुने र पर्सीसम्म निरन्तर रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ। नेपालमा 5 असारमा कोशीबाट मनसून भित्रिएको थियो। आइतबार हिजोदेखि नै वर्षाका गतिविधिहरू बढ़ेका छन्। यो गतिविधि भोलि र पर्सी देशैभर फैलिएर एकसाथ वर्षा हुने आकलन गरिएको छ। वर्षाको गतिविधि भने एक सातासम्म रहने महाशाखाका मौसमविद संजीव अधिकारीले बताउनुभयो। अब देशभर मनसून विस्तार हुने तथा भोलि र पर्सी सबैतिर पानी पर्ने देखिन्छ। यसमा पनि बिहान र राति बढ़ी पानी पर्नेछ। महाशाखाले हिजो विशेष बुलेटिन जारी गर्दै 2 दिन कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र तट्याङसहित ठूलो वर्षा तथा एकसाथ भीषण वर्षाको प्रक्षेपण गरेको छ। महाशाखाले कोशी प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश तराई तथा पहाड़ी भूभागलाई नक्सामा सुन्तला रंगको चिन्हमा वर्गीकरण गरेको छ। यो क्षेत्रमा वर्षासँगै हावाहुरीको उच्च जोखिम छ। तराई मध्य मधेस प्रदेश र सुदूरपश्चिमका कैलाली कञ्चनपुर बाहेक सबै क्षेत्रमा सुन्तला रंगको संकेत चिन्ह दिएको छ, तर ती क्षेत्रमा पनि पानी राम्रो पर्ने आकलन रहेको मौसमविद अधिकारीले बताउनुभयो। महाशाखाले औपचारिक रूपमा पर्सीसम्मको मौसम प्रक्षेपण गरे पनि बिहिबार शुक्रबार र शनिबार पनि वर्षा हुने मौसमविदहरूले बताएका छन्। हामीले औपचारिक रूपमा पर्सी बुधबारसम्मको प्रक्षेपण गरेका छौं, तर त्यसपछि सुक्खा हुने भने होइन, बिहिबार शुक्रबार र शनिबार पनि पानी पर्नेछ। भोलि र पर्सी भन्दा अलिक कम पानी पर्ने उहाँले बताउनुभयो। यसपालि औसत समयभन्दा छ दिन ढिलो भित्रिएको मनसून 10 दिनसम्म लुम्बिनी र गण्डकीका पश्चिमी भूभागसँगै कर्णाली र सुदूरपश्चिममा विस्तार हुनेछ। त्यस्तै भोलि दिउँसो पहाड़ी र हिमाली भूभागका धेरै ठाउँमा मध्यम पानी पर्ने आकलन गरिएको छ भने तराईमा पानी पर्नेछ, तर कोशीका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा पानी भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशीको तराई र मध्य प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ। त्यस्तै आज देशभर बादल लाग्ने कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभागका धेरै स्थानमा लुम्बिनी कर्णाली र सुदूरपश्चिमका पहाड़ी र हिमाली भूभागका केही स्थानमा मध्यमसम्म वर्षा हुनेछ भने तराई भूभागका केही स्थानमा मात्रै वर्षा हुने देखिएको छ। कोशीका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसमविदहरूले बताएका छन्।
8: विपद व्यवस्थापन प्राधिकरणले दुई दिन पानी पर्ने सम्भावना बढ़ेका कारण त्यसै अनुसारको सावधानी अपनाउन र सरोकारवाला निकायले दिने सूचनाहरूको पालना गर्न अनुरोध गरेको छ। कृषि विभागका अनुसार असार 8 गतेसम्म देशभर जम्मा 9.97% क्षेत्रफलमा मात्रै धान रोपाई भएको छ। विभागले बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार देशभर करिब 13,81,000 हेक्टर क्षेत्रफलमा धान खेती हुने भए पनि अहिलेसम्म 1,37,798 हेक्टरमा मात्रै रोपाई सम्पन्न भएको देखिन्छ। प्रदेशगत रूपमा कर्णाली लुम्बिनी र कोशी प्रदेशमा गत वर्षको तुलनामा केही राम्रो प्रगति देखिएको छ, तर सुदूरपश्चिम प्रदेशमा गत वर्ष असार 8 सम्म 33.4% क्षेत्रमा रोपाई भएकोमा यस वर्ष त्यो घटेर 9.3% सीमित भएको देखिन्छ। मधेसमा 5% र गण्डकीमा 8% क्षेत्रमा मात्रै रोपाई भएको छ। धान रोपाईको मुख्य समय मानिने मध्ये असार बितिसक्दा पनि पर्याप्त पानी नपर्दा गुल्मीका अधिकांश किसानले धानको बिउ राख्न ब्यार समेत तयार गर्न सकेका छैनन्। आकाशे पानीमा निर्भर खेती प्रणाली भएकाले रोपाई प्रभावित हुँदा यस वर्ष धान उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम नेउपानेले बताउनु भएको छ। यस वर्ष औसत भन्दा कम पानी र उच्च तापक्रम हुने सम्भावना रहेकाले धान उत्पादन प्रभावित हुन सक्ने कृषि विज्ञहरूले बताउँदै आएका छन्। धानको बिउ समयमै तयार नहुँदा र पर्याप्त पानी नपर्दा यस वर्ष चितवनमा पनि धान रोपाई ढिलो भएको छ। असार 14 गतेसम्म जिल्लामा करिब 5% मात्र रोपाई भएको कृषि विकास कार्यालयले जानकारी दिएको छ।
6: सुशासन र सेवा प्रवाहमा सहजीकरणका लागि भन्दै सरकारले ल्याएको 8 अध्यादेश मध्ये 4 दुवै सदनबाट स्वीकृत भएका छन्। स्वीकृत अध्यादेशको प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रक्रियामा अगाडि बढ़ेको छ। 4 विधेयकमा हिजो सैद्धान्तिक छलफल भई सांसदहरूलाई संशोधन राख्न 72 घण्टाको समय खुला भएको छ। 4 अध्यादेशको प्रतिस्थापन विधेयकमा सार्वजनिक खरिद, 2 संशोधन विधेयक सम्पत्ति शुद्धिकरण निवारण, 3 संशोधन विधेयक सहकारी, 1 संशोधन विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक रहेको छ। ती 4 विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। हिजो प्रतिनिधि सभाको 1 बैठकमा सार्वजनिक खरिद सम्बन्धी विधेयक, कानून मन्त्री सोभिता गौतम सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयकमा अर्थमन्त्री डाक्टर सोनिम वागले, सहकारी सम्बन्धी विधेयक भूमि मन्त्री प्रतिभा रावल र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्री निशा मेहताले पेश गर्नुभएको हो। 2 बैठकमा विचार गरियोस् भन्ने प्रस्ताव सबै गर्दै सैद्धान्तिक छलफल भएको थियो। छलफलमा उठेका जिज्ञासाको 4 मन्त्रीले जवाब समेत दिनुभएको थियो। यसैबीच प्रतिनिधि सभाबाट बजेट आश्रित 3 विधेयक पारित भएको छ भने 15 जेठमा बजेट वक्तव्य दिएका अर्थमन्त्री सोनिम वाग्लेले प्रतिनिधि सभा र राष्ट्रिय सभामा विनियोजित विधेयक, अर्थ विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत गर्नुभएको थियो। 5 असारमा विनियोजन विधेयक पारित गरेको प्रतिनिधि सभाले हिजो अर्थ र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेको हो।
5: चिया आयातमा भारतले लगाएको खुकुलो नीति लिएसँगै नेपाली चिया निर्यातमा देखिएको अवरोध सहज हुने देखिएको छ। भारतले नेपाली चियामाथि लागू गरेको कड़ा गुणस्तर परीक्षण व्यवस्थाका कारण दुई महिनादेखि नेपाली चियाले भारत निर्यातमा अवरोध झेल्दै आएको छ। अहिले भारतले कड़ा गुणस्तर व्यवस्थालाई खुकुलो बनाउँदै जोखिममा आधारित परीक्षण प्रणाली लागू गरेपछि निर्यात सहज हुने देखिएको सरकारवाला निकायले बताएका छन्। भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणले नेपालबाट आयात हुने चियाका सबै कन्टेनरको अनिवार्य परीक्षण गर्ने व्यवस्था हटाएर अब 20% मात्रै नमूना परीक्षण गर्ने निर्णय गरेको हो। भारतको वाणिज्य सचिवको अध्यक्षतामा जुन 16 बसेको बैठकले गरेको निर्णय अनुसार अब सबै कन्टेनरबाट चिया झिकेर गुणस्तर परीक्षण गर्नुपर्ने छैन। नयाँ व्यवस्था अनुसार भारतका सबै भन्सार नाकामा जोखिममा आधारित परीक्षण लागू हुनेछ। यो व्यवस्थाले अधिकांश चिया खेपलाई छिटो भन्सार जाँच प्रक्रिया पूरा गर्न सहज बनाउने अपेक्षा गरिएको छ। यसअघि वैशाख 18 गतेदेखि नेपालबाट भारत निर्यात हुने प्रत्येक ट्रकको चियाको नमूना परीक्षण अनिवार्य गरिएको थियो। परीक्षणका लागि नमूना कोलकाता पठाउनुपर्ने र प्रतिवेदन आउन कम्तीमा 2 सातासम्म लाग्ने भएकाले निर्यात प्रक्रिया लगभग ठप्प बनेको थियो। प्रतिवेदन प्रतिकूल आए सम्पूर्ण खेप नष्ट गरिने जोखिम समेत रहेकाले भारतीय आयातकर्ताले नेपाली चिया खरिद गर्न छोडेका थिए। यसको प्रत्यक्ष असर नेपालका चिया उद्योगमा परेको थियो। अब भने चियाको कन्टेनर नेपालमै छाडेर नमूना भारतीय प्रयोगशालामा पठाउन सकिने सुविधा समेत थप भएकाले खेर जाने समस्या नरहने व्यवसायीहरूको भनाई छ।
9: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा लैंगिक तथा यौनिक अल्पसंख्यक प्रति सरकारको बुझाई सकारात्मक नभएको गुनासो,
10: बाँकीको कुरामा दक्ष भएर जानुभयो तर एउटा समुदायको इस्यू के हो, मुद्दा के हो भनेर चाहिँ त्यसरी बुझेर गएको अवस्था चाहिँ छैन। यो मात्रै कम्युनिटीको कुरा होइन, दलितको कुरालाई लिएर हेर्नुहोस्, अपाङ्गता भएका व्यक्तिका कुरालाई लिएर हेर्नुहोस्।
5: 8,200 रोपनी सरकारी जग्गा अतिक्रमणमा आगामी वर्ष 3 अर्बको सुवारी साधन किन्दै सरकार, लगानी बोर्डको बैठक बस्न नसक्दा माथिल्लो कर्णाली अन्यलमा, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
5: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो।
13: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
14: सम्पर्क 01-5121-708, 01-5131-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
9: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा आगामी वर्ष 3 अर्बका गाड़ी किन्दै सरकार शीर्षकमा खबर प्रकाशित छ। यसलाई कृष्ण रिजालले लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 3 अर्ब रूपियाँ बराबरको सवारी साधन खरिद गर्ने तयारी गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षमा सेना, प्रहरी, सर्वोच्च अदालत र अन्य निकायका लागि सवारी साधन खरिद शीर्षकमा 2 अर्ब 93 करोड़ 35 लाख रूपियाँ बजेट विनियोजन गर्नुभएको छ। उत्पादन क्षेत्रको खर्च कटौती तथा मितव्ययता उद्घोष गरेको सरकारले सवारी साधन खरिदमा भने मनग्ञ बजेट विनियोजन गरेको हो। चालू आर्थिक वर्ष 2082-83 समेत सरकारले सवारी साधन खरिदमा 2,69,69,00,000 रूपियाँ खर्च हुने संशोधित अनुमान गरेको थियो तथा आर्थिक वर्ष 2081-82 भने सरकारले यस शीर्षकमा 72,15,00,000 खर्च गरेको थियो। गत भदौमा भएको जेएनजी विद्रोहका क्रममा 4,500 गाड़ीमा पूर्ण क्षति पुगेको थियो तर चालू आर्थिक वर्षमै सरकारले शुरूको विनियोजनको तुलनामा 43,01,00,000 रूपियाँ भन्दा बढ़ी मूल्य बराबरका सवारी साधन खरिद हुने संशोधित अनुमान गरिसकेको छ। सुकुमवासीलाई राहत र निर्वाह भत्ता समेत नदी होल्डिङ सेन्टरबाट निकाल्न हतार शीर्षकमा अर्को खबर प्रकाशित छ। सुकुमवासीलाई सरकारले गत मंगलबार नै उर्दी गरेको थियो पाँच दिनभित्र होल्डिङ सेन्टर छाड्नु अन्यत्र आफै व्यवस्था गरेर बस्नु तर त्यसअघि नै मन्त्री परिषदले निर्णय गरेर दिने भनेको एकमुष्ट 25,000 र मासिक 15,000 नदी सरकारको यस्तो अल्टिमेटम जारी भएको थियो। त्यस्तै लगानी बोर्डको बैठक बस्न नसक्दा माथिल्लो कर्णाली अन्यलमा शीर्षकमा भित्रपृष्ठमा खबर प्रकाशित छ। भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राव जीएमआरले 900 मेगावटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाका लागि पेश गरेको वित्तीय व्यवस्थापन सम्झौता 1.5 वर्ष हुँदा पनि लगानी बोर्डबाट स्वीकृत भएको छैन। त्यस्तै 25 वर्षदेखिका वैदेशिक रोजगार ठगीका फाइल डिजिटलाइज गरिँदै शीर्षकमा अर्को खबर प्रकाशित छ। सरकारले 25 वर्ष अघिदेखिका वैदेशिक रोजगार ठगीका फाइललाई डिजिटलाइज गर्न शुरू गरेको छ। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ठगी सम्बन्धी हजारौं मुद्दा तथा अनुसन्धान फाइल खोजी व्यवस्थापन र डिजिटलाइज गर्ने कार्य अघि बढ़ाएको हो। पुराना फाइलहरूको स्क्यानिङ गरी डिजिटल प्रतिलिपि तयार गर्ने कार्य समेत तीव्र रूपमा अघि बढ़ाइएको विभागले जनाएको हो।
8: अन्नपूर्ण पोस्ट दैनिकमा आज राष्ट्रिय धान दिवस, न मल न सिंचाई, 15% मात्रै रोपाई शीर्षकमा बुटौलबाट केशर राज छेत्री, महोत्तरीबाट राजकरण महतो र वीरेन्द्रनगर सुर्खेतबाट विष्णु प्रसाद नेपानीले लेख्नु भएको खबर छापिएको छ। प्रदेशगत रोपाईको अवस्था पनि व्याख्या विश्लेषण गरिएको छ। कांग्रेसमा क्रियाशील सदस्यता झन पेचिलो, देउवा पक्ष असन्तुष्ट शीर्षकमा राधा खनालले लेख्नु भएको खबर पनि छापिएको छ। अनि त्यसै गरी नागरिक दैनिकले छापिएको खबरमा मनसुनजन्य जोखिममा 2,25,000 शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष मनसुनजन्य विपदबाट 51,000 घरधुरीका 2,26,000 मानिस प्रभावित हुन सक्ने अनुमान सहित पूर्व तयारी व्यवस्थापन प्रभावकारी बनाउन थालेको उल्लेख गरिएको छ। विपद व्यवस्थापनमा सुपको व्यवस्था शीर्षकमा दिलबहादुर छन्त्यालले लेख्नु भएको छ। सुदूरपश्चिम प्रदेश सरकार ले हरेक वर्ष वर्षायाममा बाढ़ी, डुबान र पहिरोले ठूलो जनधनको क्षति हुने गरे पनि यस प्रदेशमा मनसून अझै भित्रिसकेको छैन र सरकारको पर्याप्त ध्यान पुग्न नसकेको उल्लेख गरिएको छ। नीतिगत विचलनदेखि कटघरासम्म अर्थमन्त्रीहरू शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर देशभर 26,00,000 किसान सूचीकृत भएको बारेमा लेखिएको छ। मेसिनले धान रोपेर 23 धान दिवस मनाइँदै शीर्षकमा वसन्त ढुंगानाले चितवनबाट लेख्नु भएको छ भने रोपाई महोत्सवमा विदेशीको रमझम शीर्षकमा पोखराबाट लेखिएको खबर पनि छापिएको छ। विद्यार्थीलाई अध्ययन भिसामा संगठित रूपमै नक्कली कागजात बनाएर विदेशी विद्यार्थीलाई अध्ययन भिसा शीर्षकमा टेकराज थामीले लेख्नु भएको छ। नयाँ पत्रिका दैनिकमा कृतिमा संलग्न पीएचडी डाक्टर शुक्ला 28 जेठमा पक्राउ परे। अनुसन्धानका क्रममा एक चिनिया नागरिक पनि नियन्त्रणमा छन्। नेपाली कलेज अध्ययन गरेको नक्कली कागजात तयार गरी विदेशी विद्यार्थीलाई अध्ययन भिसा दिलाउन भूमिका खेल्ने धन्दामा डाक्टर सुबोध शुक्ला संगठित रूपमै संलग्न रहेको खुलेको छ। उनलाई अध्यागमन विभागले गत 28 जेठमा पक्राउ गरेको थियो। घटनाको अनुसन्धान काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गर्दै आएको छ। कान्तिपुर दैनिकमा विपक्षी वामपन्थी दल अहंकारले अलग, संकटपछि सहकार्यको खोजी शीर्षकमा गंगा विसीले लेख्नु भएको खबर छ। रासोपा नेतृत्वको सरकारले अघिल्ला सरकारका निर्णय खोतल्न थालिरहेकै बेला एमाले र नेकपाका शीर्ष नेता सहकार्यको बिन्दु खोज्न थालेका छन्। संसद र सड़कमा सहकार्य गरेर सरकारका कदम विरूद्ध मोर्चाबन्दी गर्ने उद्देश्यसहित दुवै दलले गृह कार्य गरिरहेका हुन्।
16: आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा संगठ गठबन्धन गर्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा अनौपचारिक सहमति भइसकेको नेताहरूको भनाई छ। राष्ट्रपा सरकारले विभिन्न कसूरमा कनेक्सन अर्थात जोडिएका व्यक्तिहरूको पहिलाउन पुराना दलका शीर्ष नेताहरूमाथि अनुसन्धान र पक्राउ गर्न थालेपछि पनि ओली र दाहाल सहकार्यमा अग्रसर भएको केही व्यक्तिहरूले बताउने गरेका छन्। राष्ट्रपामा 18 वर्ष मुनिका 35,000 सदस्य कानून र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर छापिएको छ। गर्मीबाट बचाउन धानलाई बिहानै बिउझाइँदै शीर्षकमा उपेन्द्र राज पाण्डेले लेख्नु भएको खबर छापिएको छ। हामी त गर्मीबाट बच्न एसी जडित कोठामा बस्न सक्छौं तर धानले खेतमै गर्मी खप्नुपर्छ। ईएमएफ 3 को मदतले धान पनि बिहानै बिउझिएर गर्मीबाट बच्न सक्छ। कहिलेकाहीँ चराचुरुङ्गी मात्र होइन बालीका लागि पनि सबेरै उठ्नु लाभदायक हुने उल्लेख गरिएको छ। भित्री पन्नामा बिजुलीका असरल पोलले सड़क विस्तारमा अवरोध शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको खबर छ। बिजुलीका पोल सार्न ढिलाईबारे सड़क आयोजना भन्छ, प्राधिकरणले सारे दिएन, प्राधिकरण भन्छ सड़कले पोल राख्न साइट नै दिएन, आरोप प्रत्यारोप वर्षौंदेखि चलिरहेको छ। मेट्रो रेलको डीपीआर सम्बन्धी सूचना रद्द भएको बारेमा विमल खतिवड़ाले नै लेख्नु भएको खबर छापिएको छ। गोर्खापत्र दैनिकमा 8,200 रोपनी सरकारी जग्गा हडपेको तथ्य शीर्षकमा बहुज प्रसाद यादवले लेख्नु भएको छ। देशभरि हिनामिना वा अतिक्रमण भएका सरकारी सार्वजनिक र गोठी जग्गाको सत्य तथ्य विवरण पत्ता लगाउने उद्देश्यले गठन गरिएको सरकारी सार्वजनिक र गोठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग 2076 को प्रतिवेदन कार्यान्वयन नभई ओझेलमा पर्दै आएको छ। विशेष अदालतका पूर्व अध्यक्ष मोहन रमन भट्टराईको अध्यक्षतामा गठित यस आयोगले देशका विभिन्न जिल्लामा करिब 8,200 रोपनी सरकारी सार्वजनिक र गोठी जग्गा व्यक्तिले हडपेको तथ्यसहित तत्कालीन सरकार प्रतिवेदन बुझाएको थियो तर भूमाफिया तथा राजनैतिक दबावका कारण उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक हुन नसकेको साथै त्यसको कार्यान्वयन समेत हुन नसकेको उल्लेख छ। शैक्षिक परामर्श व्यवसायमा कडाई शीर्षकमा सूर्यप्रसाद पाण्डे लेख्नुहुन्छ। उच्च शिक्षाका लागि विदेश जान चाहनेलाई परामर्श दिँदै आएको शैक्षिक परामर्श व्यवसायमा सरकारले कडाई गर्न थालेको छ। परामर्शका नाममा विद्यार्थीलाई झुटो आश्वासन दिएर पठाउने र विदेश गएपछि विद्यार्थी अलपत्र परेका घटना बढ़न थालेपछि सरकारले सक्रिय बढ़ाएको हो। मन्त्रालयमा परामर्श व्यवसायीको फन्दामा परेर ठगिएको भन्दै विद्यार्थी तथा अभिभावकबाट दैनिक जसो उजुरी आउन थालेका छन्। हिलामे देखिन्छ स्वनिर्भरताको सपना शीर्षकमा केशव राज पौडेलले लेख्नु भएको खबर छ। नेपालीको भान्सामा कोदो मकै गहुँका परिकार भन्दा चामलको भातको महत्व आज पनि उत्तिकै छ। बिहान बेलुका भात खाएर खाना नै नखाएको अनुभूति गर्ने नेपाली समाजमा धान केवल बाली होइन जीवनशैलीको हिस्सा रहेको तर्फ भन्न थालेका छन्। भित्री पन्नामा नेपाली चिया दोहोरो मारमा लुपार किरा नियन्त्रण गर्न माग शीर्षकमा विराटनगरबाट लेख्नु भएको खबर छ भने लौका काउली र आलुमा अत्यधिक विषादी शीर्षकमा अर्को खबर छ। काठमाण्डु कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएका लौका काउली र आलुमा अत्यधिक विषादीको मात्रा फेला परेको छ। केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईमा ती तरकारीको नमूना परीक्षण गर्दा अत्यधिक विषादीको मात्रा फेला परेको हो। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार परीक्षण गरिएका 12 नमूना मध्ये 3 नमूनामा विषादीको मात्रा विसर्जन गर्नुपर्ने तहमा जनाइएको छ।
17: साझा खबरमा अब विदेशका खबर। युरोपमा अत्यधिक गर्मीका कारण एक सातमै 1,300 बढ़ीको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। डब्ल्यूएचओका महानिर्देशकले सामाजिक सञ्जालमा जून 21 यता युरोपभर उच्च तापक्रमसँग सम्बन्धित 1,300 बढ़ीको मृत्यु भएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले उच्च सतर्कता अपनाउन आग्रह समेत गर्नुभयो। युरोपमा गर्मीका कारण हुने स्वास्थ्य समस्या जटिल बन्दै गएको छ। यसैबीच युरोपका अधिकांश घर कार्यालय तथा विद्यालय यति उच्च तापक्रम सहन सक्ने गरी निर्माण नगरिएकाले पनि नागरिकहरूले थप जोखिममा झेल्नु परेको विश्व स्वास्थ्य संगठनले विश्लेषण गरेको छ। हिजो जर्मनी पोल्याण्ड र चेक गणतन्त्रमा समेत नयाँ तापक्रम रेकर्ड भएको छ। फ्रान्सको राष्ट्रिय स्वास्थ्य मन्त्रालयका अनुसार गत बुधबारदेखि हिजोसम्ममा देशभर अपेक्षा भन्दा करिब 1,000 बढ़ी मानिसको मृत्यु भएको जनाइएको छ। मृत्यु हुने मध्ये अधिकांश 65 वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिक रहेका छन्। स्वास्थ्य अधिकारीहरूका अनुसार घरमै मृत्यु हुनेको संख्या करिब 40% बढ़ेको छ। वृद्ध बिरुवा दीर्घ रोगी तथा कमजोर स्वास्थ्य भएका व्यक्तिहरू गर्मीका कारण निकै नै प्रभावित बनेका छन्।
9: हर्मुज जलमार्ग नियन्त्रणलाई लिएर बढ्दो विवादले इरान र अमेरिका बीच युद्ध अन्त्यका लागि भइरहेको वार्ता प्रभावित हुने संकेत गरेको छ। पछिल्ला तीन दिन यता हर्मुज हुँदै यात्रा गरिरहेका दुई जहाजमाथि इरानले आक्रमण गरेपछि अमेरिका र इरानले एकअर्कामाथि सैन्य कार्यवाही गरेका छन्। इरानले हर्मुजबाट आवाजात गर्ने जहाजहरूले आफ्नो अनुमति लिएर तोकिएको समुद्री मार्ग प्रयोग गर्नुपर्ने अडान राख्दै आएको छ, तर पछिल्लो समय धेरै जहाजहरूले ओमनको तटसँग रहेको वैकल्पिक मार्ग प्रयोग गर्न थालेका छन्, जसले जलमार्गमाथिको इरानको प्रभाव कमजोर पार्न सक्ने विश्लेषण गरिएको छ। इराक र इरान बीच द्विपक्षीय सम्बन्ध, त्रिदेशीय क्षेत्रीय सुरक्षा तथा साझा चासोका विषयमा छलफल भएको छ। इराकको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा छलफलका क्रममा दुई छिमेकी मुलुकहरू बीच ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा समन्वय र छलफल भएको बताइएको हो।
16: साझा खबरमा अब खेल खबर। अर्जेन्टिनी कप्तान लियोनल मेसी विश्वकपमा लगातार सात खेलमा गोल गर्ने पहिलो फुटबलर बन्नुभएको छ। अर्जेन्टिनाले जोर्डनलाई 3-1 हराउँदा दोस्रो हाफपछि मैदान छिरेका मेसीले उत्कृष्ट फ्री किक गोल गर्नुभएको थियो। उहाँले सन् 2022 कतार विश्वकपमा चार तथा जारी प्रतियोगिताको समूह चरणका सबै तीन खेलमा गोल गर्नुभएको छ। मेसीले 80 मिनटमा आकर्षक गोल गर्नुभयो। यसै गरी अल्जेरिया र अस्ट्रिया बीचको खेल रोमाञ्चक 3-3 गोलको बराबर सकिएको छ। फिफा विश्वकप अन्तर्गत क्यानाडा प्री क्वार्टर फाइनलमा प्रवेश गरेको छ। लस एन्जल्स रंगशालामा भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई 1-0 पराजित गर्दै क्यानाडा प्री क्वार्टर फाइनल अर्थात अन्तिम 16 प्रवेश गरेको हो। खेलको 90 मिनटमा कुनै पनि गोल नभएको अवस्थामा दोस्रो हाफको इन्जुरी समयमा स्टेफहेनले गोल गर्दै क्यानाडालाई पहिलो पटक प्री क्वार्टर फाइनलमा पुर्याउनु भएको हो। खेलभर बल पोजिशनमा दक्षिण अफ्रिका अघि रहे पनि गोल भन्ने गर्न सकेन। आजै बेलुका ब्राजिल र जापान बीच पनि खेल हुँदैछ। भोलि भने जर्मनी र पाराग्वे, त्यसै गरी मोरक्को र नेदरल्याण्डस अनि नर्वे र आइबोरी कोस्टको बीचमा प्रतियोगितामा खेल हुनेछ।
9: लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारको बहस र राजनीतिक अभिमुखीकरणको आवश्यकता कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमने शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
9: साझा खबरमा अब लैंगिक तथा यौनिक अल्पसंख्यकको पहिचान र अधिकार। सरकारको तथ्याङ्क अनुसार लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय को कुल जनसंख्या 3000 हारिमा छ, तर यो संख्या खुलेर सार्वजनिक भएको मात्र हो भनी बुझाइ यसमा लागेका अभियन्ताको छ। लैंगिक तथा यौनिक अल्पसंख्यकको पहिचान र नेतृत्वमा पुग्नका लागि गरिएका राजनीतिक अभिमुखीकरणको महत्वका बारेमा हामीले निलहिरा समाजका कार्यक्रम व्यवस्थापक प्रसाद चौधरीसँग हामी कुराकानी गरेका छौं।
10: एलजीबीटीआई को समुदायका व्यक्तिहरूलाई चाहिँ मेन्टी भनेर उहाँले चाहिँ ट्रेनिङ उहाँलाई चाहिँ सिकाउनुहुन्छ। हामीले चाहिँ त्यो कक्षा सञ्चालन गर्छौँ महिनामा एकचोटि। कसरी चाहिँ पोलिटिकलमा आबद्ध हुन सक्छौँ, राजनीतिमा होइन, भोटिङ राइट्स भनेको के हो, निर्वाचन आयोगले के बोल्छ, होइन, विधानमा संविधानमा कहाँनिर यो कुराले बोल्छ भन्ने कुराहरू चाहिँ हाम्रो समुदायका साथीले कुरा उठाउनुहुन्छ र त्यही अनुसारको चाहिँ मेन्टरले चाहिँ कोच गर्नुहुन्छ। 84 चुनाव जुन आउँदैछ प्रोभिन्सियल र लोकल लेभलको, त्यो चुनावमा चाहिँ कोही न कोही उठुन् भन्ने चाहिँ हाम्रो उद्देश्य हो।
16: तपाईँले जुन भन्नुभयो नि मधेस र ब्राह्मण क्षेत्रीय समुदायमा अझै पनि लैङ्गिक यौनिक अल्पसंख्यकको पहिचान अथवा उनीहरूको त्यो अस्तित्वलाई राम्रोसँग स्वीकार गरिराखेको छैन भनेर भन्नुभयो, त्यसमा अलि बढी कार्यक्रमहरू तपाईँहरूले त्यो चलाइराख्नु परेको अथवा चलाउने विचार गर्नुभएको केही छ कि छैन?
10: ठ्याक्कै यो ब्राह्मण क्षेत्री मधेसी समुदायलाई मात्रै त होइन, होइन, ओभरअलमा चाहिँ समग्र रूपमा निरीहरा समाजले चाहिँ सबैले बुझुन्, सबैले सबैलाई चाहिँ आन्तरिक भित्री रूपमा मनन होस् भन्नका लागि चाहिँ विभिन्न प्रोभिन्समा विभिन्न लेभलको कन्सल्टेशनहरू गर्छ। हाम्रो यो संघीय स्तरमा संघीय सांसदज्यूहरूलाई लिएर विभिन्न प्रोग्रामहरू चलाउँछ भने प्रोभिन्स लेभलमा चाहिँ प्रोभिन्सियल लेभलको कन्सल्टेसन चल्छ। त्यो कन्सल्टेसन चलिरहँदाखेरिमा चाहिँ हामीले तथ्याङ्क त भन्दैनौँ, आम नागरिकले बुझ्नुपर्ने कुरा बेसिक कुराहरू बुझ्नुपर्छ भनेर चाहिँ त्यो म्यासेजहरू दिइन्छ, बुझ्नुहुन्छ जस्तो लाग्छ। तर एउटा मान्छेमा वैचारिकताको भावना पनि हो जस्तो मलाई लाग्छ। जब ब्राह्मण छेत्रीमा त्यति ओपनअप भएर नआउनु, इन्भिजिबल भएर पछाडि ब्याकवर्डमा रहनु भनेको चाहिँ उहाँहरूलाई परिवारले नै स्वीकारेको छैन।
16: मिलिरा समाजका कार्यक्रम व्यवस्थापक परशु चौधरी संघको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
9: चार अध्यादेश दुवै सदनबाट स्वीकृत, चारवटाको म्याद 25 असारसम्म, भोलि र पर्सी देशभर एकसाथ पानी पर्ने पूर्वानुमान, सतर्कता अपनाउन विपद व्यवस्थापन प्राधिकरणको अनुरोध।
16: 8,200 रोपनि सरकारी जग्गा अतिक्रमणमा आगामी वर्ष 3 अर्बको सवारी साधन किन्दै सरकार, लगानी बोर्डको बैठक बस्न नसक्दा माथिल्लो कर्णाली अन्यलमा।
9: लैंगिक तथा यौनिक अल्पसंख्यक अझै अस्तित्वको लड़ाईमा शैक्षिक परामर्श व्यवसायमा कड़ाई, 25 वर्षदेखिका वैदेशिक रोजगार ठगीका।
4: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू:
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा:
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।

एमाले र नेकपाका शीर्ष नेता सहकार्य र एकताको पहल गर्दै प्रतिगमनलाई पराजित गर्न वामपन्थी र लोकतान्त्रिक शक्ति मिल्नुपर्नेमा जोड़। राष्ट्रपतिमा 18 वर्ष मुनिका 35,000 बाल बालिकालाई पार्टी सदस्य बनाएको भन्दै अधिकार कर्मीको आपत्ति। कानून र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन भएको निष्कर्ष। मध्यपूर्वमा देखिएको द्वन्द्वका कारण नेपालमा बढ़ेको डिजल पेट्रोल लगायतका इन्धनको मूल्य घट्न अझै केही समय लाग्ने। भारतबाट प्रशोधन गरेर ल्याउँदा समायोजनमा ढिला भएको अर्थमन्त्रीको प्रष्टीकरण। युरोपेली देशहरूमा गर्मीको लहर बढ़दै फ्रान्समा मात्र 1,000 बढ़ीको मृत्यु। वृद्धवृद्धा सबैभन्दा बढ़ी प्रभावित। र दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानाडा विश्वकप फुटबलको अन्तिम 16 प्रवेश।

हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानैमा घर कर्जा, सानैमा ब्याङ्क।

एआइटिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलसी लाइफ गुड

0: आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगिङ गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगिङ गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौं। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौं। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी।
1: नमस्कार, गान्धीपुर डायरीका साथमा सुनिता र तारा समाचार अब विस्तारमा।
2: पार्टी एकताको विषयमा चर्चा भइरहँदा दुई कम्युनिष्ट पार्टीका शीर्ष नेता एकै मंचमा देखिएका छन्। जननेता मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा काठमाडौँमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल, सह संयोजक माधव नेपाल र नेकपाकै वरिष्ठ नेता झलनाथ खनाल एकै पटक सार्वजनिक मंचमा देखिएका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनलाई पराजित गर्न वामपन्थी र लोकतान्त्रिक शक्ति मिल्नुपर्ने आवश्यकता देखिएको बताए। उनले भने
3: 46 सालको आन्दोलन सफलतापूर्वक आयोजना गरियो र राजतन्त्रको निरङ्कुशतालाई हटाइयो। त्यस बेला हामी कंग्रेससँग पनि मिलेका हौ, वामपन्थीहरू पनि मिलेका हौ, सबै मिलेका हौ। यो प्रसंग मैले किन ल्याएको भने फेरि आज हामी सबै लोकतान्त्रिक शक्तिहरू वामपन्थी शक्तिहरू मिलेर कार्यगत एकता माध्यमबाट जानैपर्छ र पराजित गर्नैपर्छ प्रतिगमनलाई।
2: ओलीले लोकतान्त्रिक शक्ति फुटाउने षड्यन्त्र भइरहेको आरोप समेत लगाएका छन्। वामपन्थी आन्दोलनलाई मात्रै नभई लोकतन्त्रमाथि प्रहार भएको उनको भनाइ छ।
3: जनता असन्तुष्ट हुनुपर्ने गरी हामीले कुनै बदमाशी कुनै नराम्रो काम गरेकै छैन। हाम्रा कमीहरू रहे, हामी आत्मसमीक्षा गरौंला, तर हामीले देश बर्बाद पार्यौं भन्ने भाष्य गलत हो। बर्बाद पारेन, अगाडि बढायौं। प्यारामिटरहरूमा हेरौं, देश विकास कसरी अगाडि बढेको, हामीले कसरी विकासका कामहरू गरेका थियौं, पूर्वाधारका कामहरू कसरी गरेका थियौं, ती कुराहरू हेरौं। त्यसकारण हामीले गलत काम गरेर, देशद्रोही काम गरेर, देशका विरूद्ध काम गरेर, जनताका विरूद्ध काम गरेर, विकासका काम गर्न नसकेर, अयोग्य भएर जनतामा असन्तुष्टि, युवाहरूमा असन्तुष्टि बढेको होइन। झुटा प्रचारहरू गरेर, हामीले भ्रष्टाचार गर्यौं भनेर अफवाह फैलाएर हामीलाई बदनाम गर्ने, चरित्र हत्या गर्ने कामबाट विस्थापित गर्ने।
2: कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका संयोजक दाहालले पार्टी एकताको विषय सामान्य नहुने बताए। यसअघि भएको एकता लामो समय टिक्न नसकेको प्रसंग निकाल्दै उनले भने,
4: हामी मिलौ भनेकै हो, मिलेको पनि हो, हामी मात्रै मिलेको होइन, हाम्रो एकता प्रति जनताले दुई तिहाई झण्डै मत दिएर अनुमोदन पनि गरेको हो। हामीले आज फेरि एकचोटि कम्युनिष्ट आन्दोलनमा एकताबद्ध गर्न त्यसको समीक्षा भने गर्नै पर्छ भन्ने पक्षमा छु म पनि। भ्रम नहोस् तपाईँहरू कसैलाई पनि, हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने चाहिँ तरिका नआओस् भन्ने कुरा हामी सबै सतर्क हुनुपर्दछ। हामीले आफ्नै आत्मसमीक्षा गर्ने कुरालाई उच्च प्राथमिकता दिनै पर्दछ। हामीले मिलेर मात्रै सफलता प्राप्त गर्न सकिन्छ, यसमा चाहिँ ढिला नगरियोस्।
2: नेपाली कम्युनिष्ट पार्टी नेकपाका सह संयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अहिलेको अवस्थामा मिलेर जानुको विकल्प नभएको बताए। पार्टी एकताको विषयमा व्यापक छलफल हुनुपर्ने नेता नेपालको भनाइ छ। उनले भने,
4: कम्युनिष्ट पार्टी आजै मिले, भोलि नै मिले, बिहानै मिले, बेलुकै मिले, यो प्रश्नको जवाब दिँदा मेरो पनि दिमाग खराब हुन्छ। कुराले चिउरा भिज्नेवाला छैन, कुरो मात्रै गरेर हुनेवाला केही पनि छैन। त्यसो नभए चिउरा भिजाउनका लागि कि दही नै चाहिन्छ कि दुधै चाहिन्छ। अहिलेको यथार्थताको धरातलमा टेकेर सही ठाउँमा पुगेर व्यापक छलफल बहसहरू चलाएर हामीले अहिले मिल्न सकिने कुरामा मिलेर अगाडि बढ्नुपर्छ। राष्ट्रियताका सामु ठूलो चुनौती छ।
2: नेकपाका संयोजक दाहालले एमालेसँग सदन र सड़कमा कार्यगत एकताको तयारी भइरहेको बताएको केही दिनपछि भएको उनीहरूको उपस्थितिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। यसअघि समेत तत्कालीन माओवादी केन्द्र र एमालेबीच एकीकरण गर्दै नेकपाको घोषणा गरिएको थियो।
1: कानून कार्यान्वयन गराउने सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नै मुलुकको कानून र अन्तर्राष्ट्रिय महासन्धि विपरीत 18 वर्षभन्दा मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएकामा राजनैतिक दलहरू सांसद र अधिकार कर्मीले आपत्ति जनाएका छन्। रासोपाका निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रथम महाधिवेशनको बन्द सत्रमै असार 9 प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा 35,000 भन्दा बढ़ी 18 वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएकामा राजनैतिक दलहरू सांसद र अधिकार कर्मीले आपत्ति जनाएका छन्। रासोपाका निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रथम महाधिवेशनको बन्द सत्रमै असार 9 प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा 35,000 भन्दा बढ़ी 18 वर्ष मुनिका बालबालिका पार्टी सदस्य रहेको उल्लेख छ।

0: बालबालिका रासोपा सदस्य रहेका छन्। त्यस्तै कोशीमा 6,235 जना, मधेसमा 3,030 जना, गण्डकीमा 5,116 जना, लुम्बिनीमा 3,648 जना र सुदूरपश्चिममा 2,813 जना 18 वर्ष मुनिका बालबालिकालाई रासोपाले सदस्य बनाएको छ। राष्ट्रिय बाल अधिकार परिषदका पूर्व कार्यकारी निर्देशक मिलन धरेलले बालबालिकालाई सदस्य बनाएर रासोपाले कानून विपरीत काम गरेको बताए। धरेलले भने हाम्रो कानूनले बालबालिकालाई पार्टी सदस्यता दिन निषेध गर्छ, त्यस अर्थमा बालबालिका सम्बन्धी ऐनको दफा 64(2) अन्तर्गत यो बालबालिका विरूद्धको हिंसा हो। राजनैतिक दल सम्बन्धी कानूनले पनि यो कुरालाई रोकेको छ, त्यसैले यो कानून विपरीतको काम भयो। रासोपा वा नेपालका राजनैतिक दलहरूले बुझ्नुपर्ने के हो भने बालबालिकाको राजनैतिक सहभागिताको अधिकार छ, त्यो अधिकार अभ्यास गर्ने विभिन्न तरिका छन्। राजनैतिक दलले आफ्ना विचार, सिद्धान्त, मोडालिटी र समसामयिक राज्य व्यवस्थाबारे आफ्ना धारणा संचार गर्ने र बालबालिकाप्रति जवाफदेही हुने कुरा गर्न सक्छन्, तर सदस्यता नै बनाउने कुरा मिल्दैन, त्यो कानूनी रूपमा गलत छ उनले भने। नेपालको संविधानले बालबालिकाको हक सम्बन्धी व्यवस्था गरेको छ। संविधानको धारा 36 बालबालिकालाई कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ। यसको व्याख्या बालबालिका सम्बन्धी ऐन, निर्वाचन सम्बन्धी विभिन्न ऐनले पनि गरेका छन्। बालबालिका सम्बन्धी ऐन 2075 कति वर्षको व्यक्तिलाई बालबालिका भन्ने परिभाषा तय गरेको छ। यो ऐनको परिभाषा खण्डमा लेखिएको छ, बालबालिका भन्नाले 18 वर्ष पूरा नगरेको व्यक्ति सम्झनुपर्छ। बालबालिका सम्बन्धी ऐनले नै बालबालिकालाई राजनीतिक उद्देश्य प्राप्त गर्नका लागि प्रयोग गर्न नपाउने व्यवस्था गरेको छ। यो ऐनको दफा 7 उपधारा 7 भनिएको छ, कुनै पनि बालबालिकालाई सेना प्रहरी र सशस्त्र समूहमा भर्ना गर्न र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सशस्त्र द्वन्द वा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न पाइने छैन। यस्तो कार्य गरे बापत 50,000 रूपियाँसम्म जरिवाना वा 1 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ। राजनीतिक दल सम्बन्धी ऐनले कस्ता व्यक्ति पार्टी सदस्य बन्न सक्छन् भन्ने प्रावधान तय गरेको छ। दलका सदस्यको योग्यताको पहिलो नम्बरमा नै बालबालिका कुनै पनि पार्टीको सदस्य बन्न नसक्ने नपाउने प्रावधान छ। राजनैतिक दल सम्बन्धी ऐनको दफा 14 दलका सदस्य बन्न पाउने व्यक्तिहरूले पूरा गर्नुपर्ने मापदण्डको पहिलो नम्बरमै लेखिएको छ, 18 वर्ष उमेर पूरा भएको। मतदाता नामावली सम्बन्धी ऐनले पनि 18 वर्ष पूरा भएपछि मात्र निर्वाचन प्रयोजनका लागि नामावली संकलन गरी मतदाता सूचीमा सूचीकृत हुन पाउने व्यवस्था गरेको छ। कुनै पनि व्यक्ति नेपालको स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मतदाता हुनका लागि 18 वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था ऐनमा उल्लेख छ। तर देशको सबैभन्दा ठूलो प्रतिनिधि सभामा झण्डै 2/3 सीट जितेर एकल सरकार चलाइरहेको रासोपाले भने 35,000 भन्दा बढ़ी बालबालिका आफ्ना सदस्य रहेको पार्टीको सबैभन्दा ठूलो संरचना महाधिवेशनमा नै प्रतिवेदनमा प्रस्तुत गरेको थियो। रासोपाले बालबालिकालाई सदस्यता दिएको विषयलाई लिएर बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजिप ले विरोध जनाएको छ। बालबालिकालाई लोकतान्त्रिक मूल्य, संविधान तथा नागरिक शिक्षाबारे जानकारी गराउनु सकारात्मक अभ्यास भए पनि उनीहरूलाई राजनीतिक दलको औपचारिक सदस्य बनाउनु विद्यमान कानून, बाल अधिकार सिद्धान्त तथा बालबालिकाको सर्वोत्तम हितको विपरीत रहेको ठहर छ। को विज्ञप्तिमा उल्लेख छ, नेपाल पछि राष्ट्र रहेको संयुक्त राष्ट्रसंघीय बाल अधिकार महासन्धि सीआरसीले समेत बालबालिकालाई राजनैतिक स्वार्थ तथा दुरूपयोग हुन नदिन र उनीहरूको संरक्षण गर्नका लागि राज्य र सरकारवालाको दायित्व हुनुपर्ने उल्लेख गरेको छ। राष्ट्रिय बाल अधिकार परिषदका पूर्व कार्यकारी निर्देशक मिलन धरेलले पनि रासोपाले बालबालिकालाई दिएको पार्टी सदस्यता तत्काल खारेज गर्नुपर्ने उल्लेख गरे। त्यस्तै निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले रासोपाले बालबालिकालाई सदस्य बनाएको भनी प्रतिवेदन महाधिवेशनको 15-17 पेश गरेको सार्वजनिक संचार माध्यमबाट सुन्नमा आएको बताए। उनले भने यसबारे निर्वाचन आयोगमा कुनै उजुरी परेको छैन, उजुरी परेको खण्डमा आयोगले छानबिन गर्छ। रासोपाले बालबालिकालाई सदस्य बनाएर संविधान र कानून मिचेकामा कंग्रेसले आपत्ति जनाएको छ।
1: अर्थमन्त्री स्वर्णिम वाग्लेले मध्यपूर्व द्वन्द्वका कारण बढ़ेको डिजेल, पेट्रोल लगायतका इन्धनको मूल्य अब घट्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक 2083 माथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले मध्यपूर्वको द्वन्द्व सहज भएकाले अब इन्धनको मूल्य घट्ने बताएका हुन्। उनले भने
2: मध्य पूर्वमा देखिएको समस्याका कारण इन्धनमा भएको यो मूल्य वृद्धिबाट आम उपभोक्तामा परेको भारलाई घटाउन म आफै अर्थमन्त्री भएको दुई हप्ताभित्रै हामीले के गर्यौं भने डिजल पेट्रोल मटितेलको पैठारीमा लाग्ने भन्सार महसुल र डिजल तथा पेट्रोलमा लाग्ने पूर्वाधार विकास करको 50% छूट हामीले दियौं र अब अहिले मध्य पूर्वको अवस्था सहज हुँदै गयो। अब एउटा टाइम ल्याग त हुन्छ, क्रूड प्राइस त घटि नै सक्यो, तर त्यो प्रोसेस्ड इन्धन हुँदै अब भारतीय आयल निगम मार्फत हामीले जुन आयात गर्ने गरेका छौं नेपालमा त्यो एडजस्ट भएर

0: लाई केही समय लाग्ला, मूल्य अब घट्नेवाला छ। अब मूल्य घट्दाखेरि ती साबिकका करहरूमा अलिकति बढोत्तरी गर्नुपर्छ कि पर्दैन भन्ने कुरा त्यो डिस्क्रेसन एक्जिक्युटिभ डिस्क्रेसन चाहिँ सरकारले राख्नुपर्ने हुन्छ।
1: मन्त्री वाग्लेले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि नेपालमा भारतीय आयल निगम मार्फत प्रशोधित इन्धन आउन बाँकी रहेकाले हालसम्म त्यसको मूल्य घटने अवस्था नरहेको जानकारी दिए। यस्तै मूल्य समायोजनपछि लाग्दै आएको करको दरमा पनि हेरफेर गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाई छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

हजुर, अब तानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। तानीमा घर कर्जा, तानीमा ब्याङ्क।

0: आइटिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलसी लाइफ गुड
1: वाटरले बुझ्दै

0: निर्माण नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट्स तीन दशकदेखि नेपाली मनको रंग
1: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग आज असार पन्ध्र अर्थात तेइसौं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइँदैछ। असार पन्ध्रलाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि मनाइन्छ। कामको टटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाँदा शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार पन्ध्र मनाउँछन्। 2061 मंगिर 29 गते मन्त्रीस्तरीय निर्णय गरी 2062 असार पन्ध्र गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो। वार्षिक रूपमा दिवस मनाइरहँदा मुलुक भने धानमा अझै आत्मनिर्भर हुन सकेको छैन। यसैबीच यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण रोपाई हुन सकेको छैन। उत्पादन अनुमति लिएका अधिकांश जल विद्युत आयोजनाको प्रगति कमजोर पाइएको छ। 150 बढ़ी आयोजनाको प्रगति 25% भन्दा पनि कम भएको विद्युत विकास विभागले जनाएको छ। लगानी जुटाउन नसक्दा समेत प्रगतिमा असर परेको बताइन्छ। धेरै जल विद्युत आयोजनाहरूले उत्पादन अनुमति पत्र र पीपीए पाए पनि लगानी जुटाउन नसक्दा निर्माणमा ढिलाइ भइरहेको प्रसंगसहित कान्तिपुर कर्मी सीमा तामाङले तयार पारेको सामग्री अबको क्रममा प्रस्तुत गर्दैछौं।
2: 139.5 मेगावटको तल्लो मनाङ मर्स्याङदी जल विद्युत आयोजनाले 2075 उत्पादन अनुमति लिइसकेको छ। यसको विद्युत खरिद बिक्री सम्झौता पीपीए 2080 भइसकेको विद्युत विकास विभागको वेबसाइटमा उल्लेख छ। तर हालसम्म प्रवर्धक बुटवल पावर कम्पनीले आयोजना निर्माणका लागि लगानी जुटाउन सकेको छैन। विद्युत विकास विभागको स्वीकृति अनुरूप नै वित्तीय व्यवस्थापन भइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तम कुमार श्रेष्ठले बताए। उनले भने यस वर्ष वित्तीय व्यवस्थापन गर्छौ, हाम्रो समय पनि बाँकी छ। प्रवर्धक भने उत्पादन अनुमति लिएको 5 वर्षसम्म लगानी जुटाउन सकिने व्यवस्था रहेको जनाउँछन्। विद्युत आयोजनाको अनुमति पत्र सम्बन्धी निर्देशिका 2075 दफा 14 पीपीए र वित्तीय व्यवस्थापन 2 वर्षभित्र सम्पन्न गर्ने शर्तसहित विद्युत उत्पादन अनुमति पत्र दिन सकिने व्यवस्था छ। निर्देशिकाको 16 (1) तोकिएको 2 वर्षभित्र वित्तीय व्यवस्थापन हुन नसके प्रवर्धकले म्याच समाप्त हुनु अगावै निवेदन दिए आवश्यकता र औचित्य हेरी पहिलेको अवधि समेत गणना गरेर थप 1 वर्षमा थप्न सकिने उल्लेख छ। सो अवधिमा पनि कार्य सम्पन्न हुन नसके प्रवर्धकको प्रयास र प्रगतिका आधारमा थप 2 वर्ष थप्न सकिन्छ। तर प्रवर्धकले आयोजनाको जडित क्षमता बापतको क्यापेसिटी रोयल्टी बराबर प्रति किलोबाट 100 प्रति वर्षका दरले हुन आउने रकम बुझाउनु पर्ने समेत उल्लेख छ। तर 100 मेगावट भन्दा बढ़ी क्षमताका आयोजनाको हकमा थप अवधिको अतिरिक्त थप 2 वर्षसम्म थप गर्न सकिने समेत सोही उपदफामा उल्लेख छ। पीपीए अघि वा पछि भए पनि वित्तीय व्यवस्थापन अवधि अनुमति पत्र जारी भएकै मितिदेखि लागू हुनेछ। तल्लो मनाङ मर्स्याङदी जस्तै 440 मेगावटको तिला 1 र 420 मेगावटको तिला 2 जल विद्युत आयोजनाको पनि वित्तीय व्यवस्थापन हुन सकेको छैन। दुवै आयोजनाले 2075 अनुमति पत्र र 2081 पीपीए गरिसकेका छन्, तर वित्तीय व्यवस्थापन भएको छैन। उत्पादन अनुमति लिइसकेका र पीपीए भइसकेका 1651.44 मेगावटका 20 प्रवर्धक कम्पनीको लगानी नजुटेको विद्युत विकास विभागद्वारा सार्वजनिक लाइसेन्स पर्फर्मेन्स ड्यास बोर्डमा उल्लेख छ। विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पीपीए गरेर लगानी जुटाउन नसकेका आयोजना पनि छन्। 9.14 मेगावटको सुपर घलमेदी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता पीपीए 2075 भएको थियो। यसले 2080 उत्पादन अनुमति पत्र लिइसकेको छ, तर अहिलेसम्म लगानी जुटाएको छैन। 2078 उत्पादन अनुमति लिइसकेको 5 मेगावटको सेप्ली खोला जलविद्युत आयोजनाको 2077 पीपीए भएको थियो, तर वित्तीय व्यवस्थापन हुन सकेको छैन। 63 मेगावटको छुजुङ खोला जलविद्युत आयोजनाको 2079 पीपीए भएर यसले उत्पादन अनुमति लिइसकेको छ, तर लगानी जुटाउन नसक्दा प्रगति शून्य छ। सार्वजनिक रूपमा पहुँच योग्य लाइसेन्स पर्फर्मेन्स ड्यास बोर्ड स्थापना गरी मासिक रूपमा अध्यावधि गर्न ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले निर्देशन दिएको विभागले जनाएको छ। उक्त ड्यास बोर्डमा आयोजनागत माइलस्टोन प्रगति अनुपालन अवस्था र कार्यवाहीका विवरण समावेश गर्नुपर्ने उल्लेख छ। ऊर्जा मन्त्रालयले मासिक रूपमा अध्यावधि गर्नुपर्ने भने पनि प्रवर्धकले पठाए अनुसार विवरण मात्र अध्यावधि गराइएको छ। मन्त्रालयको निर्देशन अनुसार लाइसेन्स पर्फर्मेन्स ड्याशबोर्ड सार्वजनिक गरिएको विभागको भनाइ छ। सरकारले उत्पादन अनुमति पत्र पाएका 108 जलविद्युत तथा सौर्य ऊर्जा आयोजनाको काम सन्तोषजनक नभएको औल्याएको छ। उत्पादन अनुमति लिएका 274 आयोजना मध्ये 178 प्रगति 25% भन्दा कम रहेको विभागले जनाएको छ। 25 देखि 80% प्रगति भएका 65 र 80% प्रगति भएका आयोजना 32 मात्रै छन्। निर्माण कार्य सन्तोषजनक नदेखिएकामा 10 मेगावटसम्मका 42, 11 देखि 50 मेगावटसम्मका 42, 51 देखि 100 मेगावटसम्मका 10 र त्यसभन्दा माथिका 14 जलविद्युत आयोजना छन्। काम सन्तोषजनक नदेखिनेमा नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी मोदी जलविद्युत कम्पनीको माथिल्लो मोदी ए जलविद्युत आयोजना पनि छ। यसको भौतिक प्रगति 9% छ। माथिल्लो मोदी क्यास्केडको पनि प्रगति 0.50% मात्रै छ। तामाकोशी 5 जलविद्युत आयोजनाको 5.20% मात्रै भौतिक प्रगति छ। पूर्व ऊर्जा मन्त्री दीपक खड्का र चिनिया कम्पनी मिलेर निर्माण गरिरहेको 120 मेगावटको रसुवा भोटेकोशी जलविद्युत आयोजनाको भौतिक प्रगति 27% मात्रै रहेको विभागको भनाइ छ। प्रवर्धकले पुषसम्म बुझाएको भौतिक प्रगतिको प्रतिशत राखिएको विभागका सूचना अधिकारी बद्री कुइकेलले पुष्टि गरे।
3: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: आजकल AI voice fake video को माध्यम बाट ठगी गर्ने, digital lending भन्दै झूठो loan app बनाएर scamming गर्ने, crypto र investment trap fake bank survey वा offer को माध्यम बाट ठगी गर्ने ठगहरुको बिकबिली बढेको हुनाले यस्ता ठगहरुबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी।
1: Red Bull, Babbal Energy.
2: चैनीको 197 मा ₹50 लाखको बिना तिरेको सम्पूर्ण प्रिमियम फिर्ता।
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: डायरीमा अब आर्थिक प्रसंग।
2: आर्थिक समाचारको साथमा
3: गर्मीमा नयाँ स्वेट, रिफ्रेशमेन्टमा न्यूट्रिशन मिट, चिसो हरे।
1: काठमाडौँ उपत्यकामा मेट्रो रेल मार्ग निर्माण गर्न भन्दै विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाउन आह्वान गरिएको सूचना रद्द गरिएको छ। निश्चित रूट छानेर रेल विभाग अन्तर्गत मेट्रो रेल तथा मोनो रेल विकास आयोजनाले डीपीआर बनाउनका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छान्न 1 जेठमा सूचना आह्वान गरेको थियो। समय 1 असारसम्म तोकिएको थियो, पछि थप गरेर 8 असारसम्म पुर्याइयो, तर यसको भोलिपल्टै 9 असारमा सूचना रद्द गरिएको छ। रेल विभागले प्राविधिक कारण देखाउँदै तत्कालका लागि सूचना रद्द गरिएको सूचना आफ्नो वेबसाइटमा राखेको छ।

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट्स।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। पछिल्लो केही दिन यता बढ़दो गर्मीको लहरका कारण फ्रान्समा 1000 बढ़ी व्यक्तिको मृत्यु भएको छ। फ्रान्सको सार्वजनिक स्वास्थ्य निकायका अनुसार वास्तविक मृत्यु संख्या अझ बढ़ी हुन सक्ने देखिएको छ। निकायले प्रारम्भिक तथ्याङ्क सार्वजनिक गर्दै अधिकांश मृत्यु हुनेमा वृद्ध वृद्धा रहेको जनाएको छ।
3: गान्धी डायरीमा अब खेल प्रसंग।
4: खेलकुद समाचारको साथमा
5: हेल्दी लाइफ गुड।
3: सहायक क्यानाडा विश्वकप फुटबल 2026 अन्तिम 16 प्रवेश गरेको छ। क्यानाडाले आज बिहान अमेरिकाको लस एन्जल्समा भएको अन्तिम 32 पहिलो खेलमा दक्षिण अफ्रिकालाई 1-0 गोलले पराजित गर्यो। स्टेफन स्टाकुइयोले इन्जुरी टाइमको दोस्रो मिनटमा निर्णायक गोल गरे। क्यानाडाले अन्तिम 16 नेदरल्याण्ड्स र मोरक्को बीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यसैबीच नकआउट चरणमा आज ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार 9:45 बजे शुरू हुनेछ।
2: अब मौसम सम्बन्धी जानकारी। आज देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभागका केही

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाँचीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाँचीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाँचीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाँचीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
4: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका 1 प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163-55553 र 98423-18049।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी यहाँ बारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङटार, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठजाल।
2: सम्पर्क नम्बर 98 60 96 40 00
1: र 98 19 32 77 75।
5: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55-768 98525-55-768।
5: साथै 98525-55-768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी संखुवा सभाको स्थानीय रैथाने बाली खरिद सम्बन्धी अत्यन्त जरूरी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेट र नेपाल सरकारबाट प्राप्त अनुदान बजेट अनुरूप उत्पादित स्थानीय रैथाने बालीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको हुँदा यस शाखा कार्यालय संखुवा सभाबाट स्थानीय कृषकबाट उत्पादित यस कम्पनीको गुणस्तर मापदण्ड अनुरूपको तपसिल बमोजिमको रैथाने बाली तपसिलको दर रेटमा खरिद कार्य यही मिति 2083 साल असार 8 गते सोमबारको दिनदेखि 2083 साल असार 15 गतेसम्म खरिद कार्य सञ्चालन हुने बेहोरा कृषक तथा नियमानुसार दर्ता भएका कृषि सहकारीहरूलाई जानकारी गराउँदछौ।
7: मकै लोकल रु 80 प्रति किलो, मस्याम दाल लोकल रु 180 प्रति किलो। मिति 2083 साल असार 8 गते सोमबारदेखि 2083 साल असार 15 गतेसम्म। समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। स्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय संखुवा सभा, हिमावी टोल, खादबारी। आवश्यक कागजात: बिक्री गर्न आउँदा विक्रेता किसानको नागरिकता प्रमाणपत्रको फोटोकपी तथा सम्बन्धित स्थानीय तह वा वाडा कार्यालयको कृषक प्रमाणीकरणको सिफारिश अनिवार्य हुनुपर्नेछ।
8: प्रति कृषक अधिकतम 3 क्विन्टलसम्म, कृषि सहकारीलाई अधिकतम 8 क्विन्टलसम्म। खाद्यान्न बिक्री बापतको रकम यस कम्पनीको वित्तीय व्यवस्थापन विभागबाट विद्युतीय माध्यमबाट सिधै कृषक वा कृषि सहकारी संस्थाको ब्याङ्क खातामा भुक्तानी गरिनेछ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 97922520, फोन नम्बर 0295-62201। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय संखुवा सभा।
9: ओहो लु नमस्कार है सर।
10: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
9: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
10: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
11: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
10: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
11: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
10: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
11: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
10: डिजाइनर सुमन ठटाल 98615-39444
11: र 0295-90155।
12: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
5: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना।
13: सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आमसभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 9861553950, कोषाध्यक्ष सुस्मिता गुरूङ 9842216654 र सहसचिव होम बहादुर मगर 9842388935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति सभापोखरी गाउँपालिका एक लेब्राङ संखुवा सभा।
14: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
15: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
14: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक नगरपालिका रोड, संखुवा सभा।
15: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
14: प्रोप्राइटर लक्ष्मी काफले।
15: सम्पर्क 9843347262,
14: 9101555580
15: र वाट्सएप नम्बर 9520286।
16: This is Radio Sankhuasabha 95.5 MHz.

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आयो सबको घर घरमा
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0 29 5 75 2 67, मोबाइल 97 4 38 46 0 84।
8: ओहो लु नमस्कार है सर।
9: ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
10: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
10: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
10: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल, 98 6 15 39 4 44
10: र 0 29 5 90 155।
11: More style, more design. Total Tailors.
12: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका 1 स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 9861531950, कोषाध्यक्ष सुस्मिता गुरूङ 9842216654 र सहसचिव होम बहादुर मगर 9842388935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका 1, लेब्राङ संखुवा सभा।
5: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
13: किन र काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
13: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
13: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सिर्जन एम सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
13: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
13: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
5: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
13: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
5: सिर्जन एम सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
13: प्रोप्राइटर सुनु एन भीमकदाइली।
5: सम्पर्क 0249140084 र 9804045827।
14: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
15: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
16: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
12: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
17: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको स्थानीय रैथाने बाली खरिद सम्बन्धी अत्यन्त जरूरी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेट र नेपाल सरकारबाट प्राप्त अनुदान बजेट अनुरूप उत्पादित स्थानीय रैथाने बालीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको हुँदा यस शाखा कार्यालय संखुवा सभाबाट स्थानीय कृषकबाट उत्पादित यस कम्पनीको गुणस्तर मापदण्ड अनुरूपको तपसिल बमोजिमको रैथाने बाली तपसिलको दर रेटमा खरिद कार्य यही मिति 2083 साल असार 8 गते सोमबारको दिनदेखि

0: स्थानीय तह वा वाडा कार्यालयको कृषक प्रमाणीकरणको सिफारिश अनिवार्य हुनुपर्नेछ।
1: प्रति कृषक अधिकतम 3 क्विन्टलसम्म, कृषि सहकारीलाई अधिकतम 8 क्विन्टलसम्म। खाद्यान्न बिक्री बापतको रकम यस कम्पनीको वित्तीय व्यवस्थापन विभागबाट विद्युतीय माध्यमबाट सिधै कृषक वा कृषि सहकारी संस्थाको ब्याङ्क खातामा भुक्तानी गरिनेछ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 97922520, फोन नम्बर 0295625201। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय सङ्खुवा सभा।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
4: नमस्कार है वडा अध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुर त हाम्रै सखुवा सभाको डबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
4: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
7: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
8: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
3: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98422876।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
11: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 8 बज्यो।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्रे,
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र वाट्सएप नम्बर 98-5-20-28-646।
3: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99525061580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, संखुवा सभा।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी, सम्पर्क नम्बर 98525-55-768, 98525-55-768।
8: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
10: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू
9: दाँत नदुखाइ खोल्ने,
10: दाँत भर्ने, दाँतको आसुति गर्ने,
9: दाँतको एक्सरे सुविधा,
10: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
10: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
0: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295-62-320 र 98425-50-541।

कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा तपाईँहरूलाई हार्दिक स्वागत छ। म ज्योतिषले पढ्ने लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, के भन्छ फली ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत गर्न सकिन्छ र तपाईँका दिनहरू कसरी व्यतीत हुन्छन्, आजका तपाईँका ग्रह गोचर सहित तपाईँको जिन्दगीमा आइपर्ने ग्रहको बारेमा पनि हामी सम्पूर्ण जानकारीहरू तपाईँलाई दिँदै जानेछौं। हामी हरेक दिन आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू भने गर्ने प्रयासमा लागिरहेका छौं। 98 4 57 97 658 र 98 1 42 73 601 सिधा सम्पर्कमा रहेर हामीसँग प्रत्यक्ष तपाईँ कुराकानी कार्यक्रमको माध्यमद्वारा नै गर्न सक्नुहुनेछ। कार्यक्रमको शुरूआती चरणमा छौं, हामीलाई फोन गर्ने प्रयास तपाईँ गर्दै गर्नुहोला। म भन्ने कार्यक्रमको शुरूआती चरणमा छु, कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट

0: राजनीति 2083 साल आज असार महिना 15 गते आज सोमबार तदनुसार ईस्वी सन् 2026 रह्यो जुन 29 तारिक नेपाल सम्मत 1146 रहेको छ। आज नेपाल सम्मत 1146 रहेको छ तथा लाग्छ रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु शुद्ध ज्येष्ठ शुक्ल पक्ष सूर्योदयमा आज पूर्णिमा तिथि 58 घडी 57 पल रात्रिको 4:47 मूल नक्षत्र 57 घडी 37 पल रात्रिको 4:15 शुभ योग 25 घडी 40 पल भद्राकरण 26 घडी 29 पल आज आनन्द दिगमा लुम्ब योग छ। आजको दिनमानको समय 34 घडी 33 पल रहेको छ। बिहान सूर्योदय आज 5:12 भयो। साँझ सूर्यास्त 7:02 रहनेछ। आज पूर्णिमा व्रत हो, धान दिवस हो, दही चिउरा खाने दिन हो। आज राष्ट्रिय धान दिवस आज सबैले मनाउनु भएको छ। मानव रोपेर मुरी फलाउने बेला यो असारको धमाधममा आज विभिन्न समुदायको विभिन्न आफ्नो परम्परा अनुसार आज दही चिउरा खाँदै खाँदै पनि हिँड्नु भएको छ होइन। मलाई थाहा छ सबै सबैलाई दही चिउरा खाने दिनको धेरै धेरै मंगलमय शुभकामना व्यक्त गर्छु। हामी कार्यक्रमको माध्यमद्वारा आज पूर्णिमाको व्रत पनि भनिरहेको छु। मैले हिजो पनि भनेको थिएँ आज पूर्णिमा व्रत जसले बस्न इच्छा गर्नुभएको छ पूर्णिमा व्रत बस्नेहरूले चाहिँ विशेष गरी आजको दिन चाहिँ तपाईँहरूले के गर्न हुँदैन आजको दिन चाहिँ पूर्णिमाको व्रतको दिन चिउरा खाना चाहिँ हुँदैन फेरि दही चिउरा खाना हुँदैन है आज तर अरू अरूले चाहिँ खाना हुन्छ दही चिउरा मात्रै ठुलो कुरो पनि भएन नि त होइन त्यसो भएको हुँदा तपाईँहरूलाई यो पनि शुभकामना र जानकारी दिए। कार्यक्रम ज्योतिष दर्पणमा यतिखेर अब पालो रहेको छ ग्रह गोचरको सूर्य यतिखेर विशेष गरी मिथुन राशिमा रहेका छन् भने चन्द्रमा यतिखेर धनु राशिमा छन्। मंगल ग्रह वृष राशिमा रहेका छन् र बुध ग्रह मिथुन राशिमा रहेका छन्। बृहस्पति कर्कट राशिमा छन्। शुक्र ग्रह यतिखेर कर्कट राशिमा रहेका छन् भने शनि ग्रह यतिखेर मीन राशिमा छन्। राहु कुम्भ राशिमा र केतु सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। अबको क्रममा भने तपाईँलाई जानकारी गराउँ आजको दिन तपाईँको लागि कसरी व्यतीत रहनेछ के भन्छ त फली ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत गर्न सकिन्छ तपाईँको राशिफलले कसरी अगाडि बढाउन सक्छ आजको दिनलाई भन्ने कुरामा हामी यहाँबाट चर्चा र परिचर्चाहरू गर्छौं। अबको क्रममा राशिफल सबैभन्दा पहिलो राशि मेष राशिको लागि दिन शुभ मंगलकारक युग बन्दै गएको युग छ। भाग्य चम्किने र फाइदाजनक काममा मन जाने योग छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुने योग छ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुन्छ। काममा सहज हुने राशि वृषलाई देख्न सकियो। कहिलेकाहीँ भने चटपटको भय रहन सक्छ। विशेष ध्यान दिँदै अगाडि बढ्नुभयो भने शुभ हुन्छ। गर्दै आएका हरेक कामबाट तपाईँको लागि उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुन्छ। मन परेका व्यक्तिहरूसँग भेटघाट रहनुको साथसाथमा पारिवारिक रमझममा पनि दिन शुभ छ। मान सम्मानमा वृद्धि हुनुका साथसाथमा पठन पाठनमा पनि शुभ रहेको छ। लक्षण शुभ मान्यजनको आशीर्वाद प्राप्त दिनमा शुभ कर्कट राशिको ग्रहहरूमा संकेत देख्न सकिन्छ। सिंह राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि हुन्छ। आँटेका ताकेका कामहरूबाट भने सफलता हात पर्ने युग भर्ने राशिमा संकेत देखिएको छ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुँदै जाने योग छ। सिंह राशिको लागि दिन सकारात्मक ऊर्जा सहित आजको दिन राम्रो देख्ने योग छ। कन्या राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुनु दाजुभाइमा सहज हुनु आजको राशिमा संकेत देखिएको छ। इष्टमित्रहरूले पनि साथ दिन सक्ने खालका योगहरू राशिमा संकेत कन्यालाई देख्न सकिन्छ। स्वास्थ्यमा गडबड हुँदा मन भने बेचैन नहुन सक्ने योग छ। आँटेका ताकेका कामबाट पनि सकारात्मक ऊर्जा मिल्ने खालका योगहरू पनि छन्। तपाईँको लागि दिन सकारात्मक बन्दै जाने खालका योगहरू पनि देखिएका छन् भने आँटेका ताकेका कामहरूबाट पनि शुभ आजको राशिबाट तुला राशिलाई देखियो तर तेस्रो चन्द्रमाले गर्दा पराक्रम पनि बन्ने योग राशिमा संकेत छ। आजको दिनमा तपाईँको लागि काम सकारात्मक बन्दै जाने खालका योगहरू छन्। इष्टमित्रहरूले साथ दिने खालका योग पनि देख्न सकिएको छ भने काममा सफलता राशिमा वृश्चिक राशिबाट संकेत देख्न सकिन्छ। धनुराशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग छ। आँटेका ताकेका कामबाट सकारात्मक हुनुका साथसाथमा उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा सहज हुन्छ। आज तपाईँले सोचेका कामहरूबाट पनि धेरै कुरामा सहज हुँदै जाने योग देख्न सकियो भने मन परेका व्यक्तिहरूसँग पनि भेटघाट आजको राशिबाट संकेत छ। मकर राशि हुनेको लागि आजको दिन उन्नति र प्रगतिमा लम्किरहने खालका योगहरू देख्न सकिए। आँटेका ताकेका कामबाट पनि सकारात्मक ऊर्जा प्राप्त रहन सक्ने योग छ। लामो दूरीको यात्राहरूमा सहज हुने योग रहेको छ। साढे सातको शनि आजको ग्रहमा देख्न सकिए पनि अन्य कामको लागि दिन शुभ छ। तपाईँको लागि आँटेका थाकेका कामहरूबाट पनि सकारात्मक ऊर्जा प्राप्त हुँदै जाने योगहरू देख्न सकिएको छ। मन परेका व्यक्तिहरूसँग भेटघाट रहन्छ। आँटेका थाकेका कामबाट पनि शुभ। आज अलिकति केही उन्नति र प्रगतिहरूमा पनि तपाईँको लागि कुम्भ राशिको ग्रहबाट संकेतहरू राम्रा देखिएको योग देख्न सकिन्छ। मीन राशि हुनेको लागि सकारात्मक ऊर्जा राम्रो छ। तपाईँको लागि आँटेका ताकेका कामहरूबाट पनि सहज हुने योगहरू देख्न सकिएको छ। मन परेका व्यक्तिसँग भेटघाट रहनेछ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 658 98 142 73 6001।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका हामी धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। हामी निरन्तर छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयासमा लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाको लागि तपाईँ आउन सक्नुहुन्छ। कहाँबाट को बोल्दै हुनुहुन्छ अनि हामीसँग प्रत्यक्ष कुराकानी गर्ने तयारीका साथ आउनु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ? राधे श्याम हजुर।
1: राधे। राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: भोजपुरबाट।
0: नाम?
1: मेनुका मगर।
0: के मगर भन्नुभयो?
1: मेनुका मगर।
0: मेनुका मगर भोजपुर कहाँनिर हुनुहुन्छ अहिले मेनुकाजी?
1: रामप्रसाद राई गाउँपालिकाबाट।
0: रामप्रसाद राई गाउँपालिकामा कुन रेडियोमा कार्यक्रम बस्छ त्यहाँ? भोजपुर एफएमबाट।
1: हजुर।
0: अनि आज पनि कार्यक्रम सुन्नु भएको छ?
1: आज त सुनेको छैन।
0: सायद तपाईँलाई थाहा नहुन सक्छ, रेडियो भोजपुर बन्द भएको छ है।
1: ए,
0: अब हजुरहरूले के गर्ने, हाम्रो पात्रमा जाने सनातन रेडियो नेटवर्कबाट सुन्न सक्नुहुन्छ ल?
1: ए हुन्छ
0: ल। अहिले कार्यक्रममा आउनु भएको छ अनि कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: छोरीको बारेमा।
0: छोरीको साल महिना गते समय भन्नु त?
1: 2077 साल असोज महिनाको 5 गते सोमबार बिहानको 5:54
0: कुन जिल्लामा?
1: भोजपुर जिल्लै।
0: को यो मान्छे?
1: छोरी।
0: 2077 सालको असोजको 5 गते सोमबारको बिहान 5:54 राशिको नाम विशाखा नक्षत्रको पहिलो पावबाट तीर्थकुमारी नाम आउँछ, तुला राशि हुने गर्छ है।
1: हजुर।
0: अहिलेसम्म के राशि हेर्ने गर्नु भएको छ? तुला राशि नै हेर्नुहुन्छ। लग्नमा सूर्य छ, राम्रो छ, पराक्रमिक मान्छे, पढाइमा राम्रै हुन्छ, नराम्रो छैन, त्यस्तो बिग्रिने युगहरू छैन। 10 वर्ष पछाडि शनिका दशाहरू चल्न सक्छन्, अहिलेलाई आतिनु पर्दैन। अहिले अलिकति पहिले भन्दा बढी चञ्चले अवस्था चाहिँ छ, त्यसले धेरै असर गर्दैन पढाइमा। मेन कुरो अहिले हेर्ने भनेको पढाइ र स्वास्थ्य हो, यो सानो बच्चाको लागि पढाइमा पनि ठिक छ, स्वास्थ्य पनि ठिकै हुन्छ। 10 वर्ष पछि चाहिँ ग्रहहरू बिग्रिन सक्छन्, त्यो बेला विशेष ध्यान दिनु, अहिले केही आतिनु पर्दैन। पछि 15-16 वर्ष कटिसकेपछि सातौं माङ्गलिक भन्ने युग परेको छ, सातौं माङ्गलिकको पनि शान्तिहरू गरेपछि धेरै कुरामा शुभ हुन्छ है त। अरू केही छ कि छुट्यौं?
1: अनि बाबा मम्मीको सम्बन्ध?
0: बाबा मम्मीसँगको सम्बन्ध राम्रै छ, नराम्रो छैन है। दुई अङ्क राम्रो हुन्छ, सबैभन्दा राम्रो पहिलो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ। यो छुट्टिन्छु। राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी तपाईसँग भएका विशेष ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने एउटा प्रयासमा हामी लागिरहेका छौं र हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा छौं। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर प्रभु? राधे।
1: बजाङदेखि म मतलब।
0: बजाङदेखि बोल्दै हुनुहुन्छ? बजाङको कुन ठाउँमा हुनुहुन्छ यतिखेर?
1: बुङ्गलमा।
0: बुङ्गलमा कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर यहाँले?
1: फेरो
0: एफएम सुन्दै हुनुहुन्छ। कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले?
1: आशा आफ्नै बारेमा।
0: अहिले कार्यक्रम सुन्नु भएको छ कि छैन? शून्य छ। लु भन्नु त हजुरको आफ्नै साल महिना गते समय?
1: 2043 साल मौसी महिनाको 9 गते बिहान 7 बजी
0: के बारको थियो?
1: सोमबार।
0: सोमबार कुन जिल्लामा भयो जन्म चाहिँ?
1: बझाङ जिल्लामा।
0: बझाङ जिल्लामै भयो है। 2043 सालको मङ्सिरको 9 गते 7 बजे तपाईँको आफ्नै जन्म भयो बझाङ जिल्लामा। राशिको नाम चाहिँ मघा नक्षत्रको पहिलो पावबाट नाम जोडिएको छ ममता, सिंह राशि हुन्छ, लग्न अष्टमीको दिनमा भएको छ। चौथो मांगलिक दोष र लग्नमा शनि सूर्यको दोषले श्रीमान श्रीमतीको सम्बन्ध कहिले मिलेन, झगडा परिरहन्छ होइन। अहिले तपाईँको उमेरमा पनि एकदम ग्रहहरू चलिरहेका छन्। राहु राहुले धेरै कुरामा असर गरिरहेको छ, साथमा तपाईँलाई अब उल्का चल्नेवाला छ अर्को सालदेखि। यो विशेष गरी राहुको शान्ति गर्नु, राहुको पूजा पाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुने खालको लक्षण देखिएको छ होइन। अरू के छ विशेष जिज्ञासा? हजुर ममताजी, स्वास्थ्यको लागि टाउको धेरै नै दुख्छ, दाँत मजाले बिग्रिसकेको छ, मुख पनि असाध्य छुच्चो छ। सबै कुराको लागि शान्तिहरू गर्ने, सबै कुराको लागि पूजापाठहरू गर्ने कामहरू तपाईँ गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुने खालको लक्षण देखिन्छ है त। हजुर हजुरको लागि कृषि पेसा, कस्मेटिक व्यवसाय, पानीको व्यवसायहरू राम्रै हुन्छ व्यवसाय गर्दा। अब किराना व्यवसायको लागि खासै हेराउनु पर्दैन, सबै कुरो राम्रो भइहाल्छ है त। अहिले छुट्टिन्छु, राधे राधे। हजुर घरको वास्तुको लागि ठिक छ, आत्तिनु पर्दैन, ग्रहहरू ठिक छन् है। राधे राधे। छोरा छोरीको लागि पनि राम्रै हुन्छ, ठिकै छ, तर ग्रह शान्तिहरू गरेर अगाडि बढ्नु है त, ग्रह बिग्रिएको छ बेला है। मैले राम्रो भनिसके, त्यही कुरो मैले तपाईँलाई तीनचोटि भनिसके, सबै राम्रो छ। अहिले राहुको शान्ति गर्नु मात्रै भने मैले होइन, श्रीमानसँग कुरो मिल्दैन पनि मैले तपाईँलाई भनिसके। अनि फेरि तपाईँ सोध्नुहुन्छ घर परिवार, घर परिवार भनेको त श्रीमानसँग कुरो मिल्यो भने दर्शनमा कुरो मिलिहाल्छ नि, मिल्दैन मान्छे तोकेरै श्रीमानसँग चाहिँ कुरो मिल्दैन, अरूसँग ठिक छ भनिरहेको छु मैले है। अहिले छुट्टी, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी तपाईँसँग भएका विशेष जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्छौ होइन। हामी प्रत्यक्ष रूपमा यतिखेर नेपालभरबाट आज हामीलाई तपाईँ नेपालको सात प्रदेशबाटै कार्यक्रम सुन्नु भएको छ, यहाँ मात्रै होइन हामीलाई हिमाली जिल्लाहरूबाट, डोल्पाबाट, हामीलाई हुम्लाको सिमकोटबाट कार्यक्रम सुनिरहनु भएको छ। जहाँ तपाईँ यो आवाजलाई सुन्दै हुनुहुन्छ, चिना तपाईँको पनि हेर्नुपर्छ। यो अलिकति मान्छेहरूलाई के भइरहेको छ भने चिना हामीले हेर्नु पर्दैन, हाम्रो त चिना हुँदैन, हामीले हेर्न हुँदैन भन्ने होइन। ग्रह सबैको ग्रह हो, सबैको सूर्य ग्रह सबैको हुन्छ, घाम सबैलाई उदायो भने सबैलाई उदाउने हो। त्यसो भएको हुँदा तपाईँले पनि तपाईँको बारेमा हेराउँदै तपाईँहरू अगाडि बढ्न सक्नुहुन्छ र हामीसँग भएका विभिन्न जानकारीहरू लिन सक्नुहुनेछ। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे। हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम? अलिकति आवाज प्रष्ट आएको छैन, नाम फेरि भनिदिनु त। सुर्खेतबाट भन्नुभयो यशोदाजी, कुन रेडियोमा कार्यक्रम सुन्ने गर्नु भएको छ सुर्खेतमा? बडी केदारबाट सुन्नुहुन्छ है, बजिरहेको छ अहिले कार्यक्रम। अहिले कार्यक्रममा आउनु भएको छ तपाईँ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ? भन्दै थिए उहाँको फोन डिस्कनेक्ट भयो। हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न र तपाईँसँग भएका विभिन्न जानकारी लिन आउन सक्नुहुन्छ। को हुनुहुन्छ यतिखेर, स्वागत गर्छु। राधे राधे। हजुर
1: राधे राधे गुरु,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: भोजपुरबाट।
0: हजुरको शुभ नाम के होला? हजुर भन्दै थिए उहाँको पनि फोन डिस्कनेक्ट भयो। हामी प्रत्यक्ष रूपमा भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै जानकारी हामी तपाईँलाई दिने एउटा प्रयास गरिरहन्छौ। हामीलाई यतिखेर दुर्गा रणव भैलीजीले हाम्रो पात्रो एप्लिकेशनमा सनातन रेडियो नेटवर्कमा गएर कमेन्ट गर्नुभएको रहेछ। श्रीमान नारायण गुरुदेव, म दुर्गा रण पहिली भोजपुरबाट रेडियो सनातन अनलाइन सुनिरहेको छु। सर्वप्रथम आज असार 15 वा धान दिवसको पावन अवसरमा गुरु हजुरको सपरिवार र रेडियो सनातन परिवारमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छु भन्नुभएको छ, विशेष धन्यवाद छ। अर्को कुरा उहाँले लेख्नुहुन्छ, जिज्ञासा, म त रेडियो अनलाइनबाट नियमित सुन्छु, नेट नभएका साथीहरूले जहाँबाट भए पनि रेडियो सुन्न पाऊ अनुरोध गरिदिनु भन्नुभएका धेरैको मागहरूलाई मैले गुरुसँग अनुरोध गरे, राधे राधे भन्नुभएको छ। अब त्यहाँ रेडियो भोजपुर जिल्लामा कुन रेडियो, अब जस्तै उता होइन के भन्छ सडानन्दतिर अरुणतिर त रेडियो सङ्घर्ष सुनिँदो रहेछ, अब भोजपुरतिर रामप्रसादतिर अलिकति अब त्यहाँ रेडियो नभएपछि अलिकति गाह्रो भइरहेको छ हामीलाई पनि। तपाईँले भन्न खोजेको कुरा मैले बुझिरहेको छु, तथापि त्यसलाई समस्याको समाधान गर्ने उपाय भने हामीले देखेको छैनौँ, किनभने भोजपुर जिल्लामा बज्ने रेडियो सङ्घ सभा हो, त्यसबाट कार्यक्रम बजिरहेको छ। यता हिलेबाट रेडियो लालीगुराँसबाट कार्यक्रम सुन्दा कति ठाउँबाट कार्यक्रम सुनिन्छ त्यो पनि बजिरहेको छ, र भोजपुरमै रेडियो नभएको नाताले अब अन्य रेडियोबाट सुनाउन सक्ने सम्भावना एकदम कम छ है दुर्गाजी। टेक राज भट्ट, राजराजी गुरुजी फोन नम्बर थाहा भएन भन्नुभएको छ, फोन नम्बरको लागि 9845977558 र 9142773601 सम्झिन सक्नुहुन्छ र हामीसँग भएका विशेष कुराकानी र विशेष भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने एउटा प्रयास गरिरहेका छौं। यतिखेर हामीलाई भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी अनि तपाईसँग भएका भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी हरेक दिन, आज मात्रै होइन, हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार अनि संस्कृति सम्बन्धीका भूत भविष्य अनि वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा हामी लागिरहेका छौं। प्रत्यक्ष रूपमा तपाईँ फोन गर्दाखेरि दिउँसो पनि यिनै नम्बरमा फोन गर्नुहोला, मैले नम्बर बारम्बार कार्यक्रममा भनिरहेको हुन्छु, 9843977558 र 9142773601 सिधा सम्पर्कमा तपाईँ आउन सक्नुहुन्छ। अहिले कार्यक्रमको मध्य भागमा छु, कार्यक्रम तपाईँ सुन्ने प्रयास गर्नुभएको छ, हामीसँगै रहनुहोला। हामी हरेक दिन तपाईँलाई कार्यक्रम लिएर उपस्थित हुने गर्छौं। यतिखेर भने कार्यक्रममा छोटो पालो भएको छ, विश्रामको विश्रामपछि उपस्थित हुन्छु, हामी सँगै रहनुहोला।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
3: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 9843977558, 9142173601।
4: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: क्या तम आफ्ना गया दिन कि आपाउने दिन के बारेमा जान्न चाहन्छौ? तसो हो भने आश ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
1: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढेबटी आएका ज्योतिष विद्याका बारेमा भौतिक जानकारी भएका भौतिक वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटरका माध्यम बठै चिना चिठा बनाउने रे चिठा भाग्य हेद्या घर बनाउनकि लेखा माटो हेद्या वास्तुशास्त्रका बारेमा सबै बताउने पीर्तिको उद्धार गद्या रत्न रे जन्तर बीज लौने जन्म कुण्डलीमा भएको दोष ग्रहको शान्ति विशेष धार्मिक रे बौद्धिक विधि बठे गद्या
0: सम्पर्क कि लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन
1: फोन गद्दा कि लेखा फोन नम्बर 9845 39 76 58 रे 9814 27 36 01 तमु फोन बठेलाई आफ्नो भाग्य हेर्न सकन्छौ आदि संगीतमय पुराण लगाउनक लेखालाई सम्झन सकन्छौ
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहेको छु। हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईहरू संघको साथमा रहनेछौ। प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईलाई जानकारीको साथमा उपस्थित हुन्छौ। धेरैको मनमा आज पूर्णिमा हो कसरी मनाउने भन्ने भइरहेको छ। तपाईँको आजको दिन सुखद बनाउनको लागि पूर्णिमा व्रत बस्नु भएको छ। व्रत भनेको ठूलो कुरा हो। असारे 15 भन्ने कुरा एउटा परम्परा संस्कृति होइन, एउटा नेपालीको पहिचान मात्रै हो। त्यसो भएको हुँदा हामी तपाईसँग प्रत्यक्ष रूपमा कुराकानी र तपाईहरूसँग भएका विशेष जानकारीहरू दिने प्रयास तपाई गर्नुपर्ने हुन्छ है। भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारी अनि हामी तपाईँलाई धर्म संस्कारको बारेमा धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयास गरिरहेका छौँ है। अलिकति तपाईँहरूसँग भएका भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौँ। प्रत्यक्ष रूपमा कुराकानी साल महिना गते र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौँ र निरन्तर तपाईँसँग रहन्छौ। आफ्नो र आफन्तहरूको बारेमा विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहन्छौ। तपाईँ फोन गर्न सक्नुहुन्छ हामीलाई 98453 97 658 र 98142 73 601 सीधा सम्पर्कमा हामी रहने गर्छौ। प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। यतिखेर दुईटा नम्बर तपाईँको लागि हामीले खुल्ला गरेका छौं। अब यो दुईटा नम्बरमा तपाईँ फोन गरेर आफ्नो जिज्ञासाहरूको समस्याको समाधान तपाईँ टिपाउन सक्नुहुन्छ। यतिखेर हामीलाई प्रत्यक्ष रूपमा कोही जिज्ञासु बनेर आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर, राधे राधे,
1: राधे राधे गुरुजी।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म कपिल वस्तुदेखि हो।
0: कपिल वस्तुबाट हजुरको शुभ नाम?
1: पूजा नाम।
0: हजुर
1: पूजा नाम।
0: पूजाजी कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर तपाईँ?
1: रेडियो परिवर्तनबाट।
0: रेडियो परिवर्तनबाट दैनिक रूपमा सुन्नुहुन्छ कि कहिले काहीँ मात्रै कार्यक्रम सुन्ने गर्नुभएको छ हजुरले?
1: दैनिक रूपमा सुन्छु गुरुजी, फोन लगाउँछु लाग्दै लाग्दैन
0: है। आज कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: मेरो छोरीको बारेमा।
0: छोरीको साल महिना गते समय भनिदिनु त।
1: 2082 साल।
0: 2082 साल कुन महिना भयो जन्म, कुन महिनामा?
1: मङ्सिर।

0: देखिएको छ। विशेष गरी तपाईँको यो चन्द्रमाको लागि विशेष ध्यान दिनु होला, अन्य कुराको लागि ठिक छन् है। अब यसले गर्दा अलिकति हजुर मैले के भने भविष्य भने के हो
1: यसको पढाइ लेखाइ कस्तो हुन्छ?
0: पहिले मैले के भने बल्ला तपाईँको छोरी जन्मेको छ, पहिले मैले के भने स्वास्थ्यमा समस्या आउँछ भने हो, स्वास्थ्यमा पहिले ठिक गर्नु अब अनि फेरि स्वास्थ्य ठिक भइसकेपछि बल्ला पढाइ हेर्ने हो। तपाईँ एकचोटि भविष्य मेरो छोरी के बन्छ भनेर अहिले त हजुरले मलाई प्रश्न गरिदिनुहुन्छ क्या, मलाई कहिले कहाँ त ताजुब लाग्छ तपाईँको प्रश्न देखेर पनि कि। पहिले मैले के भने स्वास्थ्यमा समस्या हुन्छ हो, चन्द्रमा आठमा परेको छ, फेरि म त्यही त भनिरहेको छु त, पहिले तपाईँले स्वास्थ्यको लागि ध्यान दिनु, स्वास्थ्य ठिक गराउनु, पूर्णिमाको व्रत राखिदिनु, हनुमान चालिसा दैनिक पाठ गराइदिनु, तपाईँको छोरीको हरेक सालको मङ्सिर महिनाको शुक्ल पक्षको सप्तमी तिथि जन्म तिथि पर्छ, त्यो जन्मोत्सव पूजाहरू तिनै त्यही तिथिमा हरेक वर्षको मङ्सिरको शुक्ल सप्तमीमा तपाईँले चाहिँ त्यसरी गर्दै जानुभयो, हनुमान कवचहरू लाउनुभयो, पूर्णिमाको व्रत बस्नुभयो, हनुमान चालिसा पाठ गर्नुभयो भने स्वास्थ्य ठिक हुन्छ। स्वास्थ्य ठिक भइसकेपछि अनि बल्ल तपाईँको छोरीको लागि पढाइमा राम्रो हुन्छ, पढाइ राम्रो भएपछि अनि फेरि तपाईँले बल्ल भविष्य राम्रो हुँदैन, जिन्दगीभरि बस्नुपर्छ। अब आज त खानुभयो होला, नभए आजदेखि चोखो भोजनहरू सुरु गर्ने है, अनि खेर चाहिँ तपाईँले नभएदेखि अर्को पूर्णिमादेखि हेराएर अर्को पूर्णिमादेखि व्रत बहन सुरु गर्न मिल्छ मिल्दैन एकचोटि फोन गरौँ, त्यही बेला मलाई म तपाईँलाई जानकारी गराइदिन्छु। अनि पूर्णिमाको दिन बिहान उठेर गोदानहरू गरेर नभएदेखि शुद्ध भोजनहरू गरेर बच्चालाई लसुन प्याज माछा मासुहरू एकदम वर्जित गराएर एक दिनको लागि त गरेर एकदम राम्रोसँग गर्नुहोला। हनुमान कवचहरू लाउनुपर्छ, चिसो आठौँ छ, चन्द्रमा आठौँ र चिसो आठौँ भनेको कुरो एउटै हो, यसले अलिकति स्वास्थ्यमा निकै खराबी ल्याउँछ, छ वर्ष आठ महिनासम्म ठुलो खड्को आउँछ, विशेष ध्यान दिनु है। स्वास्थ्य ठिक गराइसकेपछि पढाइ राम्रो हुन्छ, पढाइ राम्रो भएपछि भविष्य के हुन्छ आफै राम्रो हुन्छ। त्यही भएको भएर पहिलो नम्बरमा स्वास्थ्यमा ध्यान दिनु, निमोनियाबाट चिसोहरूबाट केबाट जोगाउनु पर्छ, पहिले त्यसलाई ध्यान दिनु अनि फेरि मलाई फोन गर्नु एक दुई वर्षपछि है। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको बसाईमा छौ, हामीलाई घरिघरि यस्तो क्या कहिले काहीँ बोल्दिन मन लाग्छ मलाई, तर मलाई तपाईँहरू छुच्चो भनिदिनुहुन्छ है। वास्तवमा मान्छेको उमेर अनुसारको भविष्य हुन्छ हजुर, ग्रह हेर्ने हामीले तपाईँको छोराछोरीको भविष्य हेर्न सक्दैनौँ, तपाईँले कुन बाटो जानुहुन्छ त्यो बाटो हामीले तपाईँलाई राम्रो छ कि छैन भनिदिने मात्रै काम हो, जान्छु भने तपाईँ लड्नुहुन्छ हामीलाई केही फरक पर्दैन भन्न खोजेको हो। नराम्रो बेलामा नराम्रो छ, ग्रह शान्ति गर्नु भन्छौ, गर्नु भएन भने हामीलाई घाटा के त, घाटा त तपाईँलाई हो। प्राय मैले यसो मैले अनुभव गरेको विदेश एप्लाई गरेर एकचोटि दुईचोटि तिनचोटि फेल भएपछि बल्ल हामी कहाँ आउँछन् मान्छेहरू, अनि गुरु घुमाउरो पाराले सोधिदिनुहुन्छ मेरो छोरीको विदेश हुन्छ गुरु भन्नुहुन्छ, शनि छ राहु छ कसरी विदेश हुन्छ, पैसा डुब्छ पैसा फस्छ, ए गुरु फसिसक्यो नि भन्नुहुन्छ, त फसिसक्यो भन्दा पहिले एकचोटि आएर गुरुलाई हेराउनु पर्दैन, ग्रह नबिग्रनु भन्दा पहिले तपाईँले महिमत्ता भएर हिँड्ने होइन, त्यही भएर बिग्रिन्छ त नि होइन। सामान्यतया गुरुहरूलाई हेराएर अगाडि बढ्दाखेरि पहिले काममा हेराउनु क्या, बिग्रिसकेपछि आएर के फाइदा भनौँ न, जबकि बिग्रिसक्यो पैसा फसिसक्यो 8-10 लाख अनि घाटा भएन त्यत्रो, त्योभन्दा पहिले आउने चिनारो हेराउने चिनारो बनाउने ग्रह शान्तिहरू गर्ने, ग्रह शान्ति गर्दाखेरि यो महिना उत्तम महिना छ व्यवसार, यसपालि श्रावण महिनामा ग्रह शान्ति गर्ने दिन, घरमा रुद्री लाउने दिनहरू छैनन्, ग्रह अस्तको बेलामा ग्रह अस्त भएको बेलामा चाहिँ पुण्य आर्जन गर्नका लागि गर्ने कर्महरू नगर्नु है। त्यसो भएको हुँदा यसपालि श्रावणमा छैन, अब यही महिना हो, यो महिना पनि आज असार 15 भयो, हामी चितवन आइसकेका छौं, अब भोलिबाट हामीलाई तपाईँले फोन गर्दै भेट्दै गर्न सक्नुहुन्छ, भरतपुरमा पनि आउन सक्नुहुन्छ, धेरैले गुरु भरतपुर पुगिसकेपछि म खबर गर्छु भन्नुभएको थियो, कहिले होला भन्नुभएको थियो होला, धेरैले गोर्खातिरबाट तनहुँतिरबाट हेटौँडातिरबाट यहाँ आउने प्राय रौतहरूतिरबाट भक्तहरू प्राय आउनुहुन्छ चिना हेर्नको लागि यहीँ घरमै, तपाईँहरूले अब प्रतीक्षा गरेको समय सकिएको छ, अब हामी घरमा छौं, तर एउटा कुरा

0: दिनु फेरि घरमा छु भन्नेमा अन्ध धुन्द नआउनु। फेरि म एक दुई दिन पछाडि काठमाडौँको पनि यात्रा गर्दैछु। अब काठमाडौँमा चिना हेर्ने नहेर्ने त तपाईँको विचार हो। तपाईँहरू धेरैले गुरु हामी चिनाहरूसँग है तपाईँलाई भेट्न पर्नेछ भनेर धेरैको मेसेज फोनहरू आयो भने काठमाडौँमा एक दिनको लागि चिना हेरिहाल्छौँ, फोन आएन भने आफ्नो काममा जान्छु फर्केर आउँछु। त्यसो भएको हुँदा तपाईँहरूले अब भरतपुरको लागि अबको पाँच दिन 16 गते 17 गते 18 गते 19 गते 20 गते सम्म हामीलाई भेट्न सक्नुहुन्छ भरतपुरमा। तपाईँले हामीलाई भेट्नको लागि, प्रत्यक्ष रूपमा कुराकानी गर्नको लागि र हामीसँग तपाईँ कुराकानी गर्दै हामीसँग चिनाहरू हेराएर सहभागी हुनको लागि तपाईँ हामीलाई प्रत्यक्ष रूपमा जोडिन सक्नुहुन्छ 98453 97658 र 98142 73601 तपाईँ सिधा सम्पर्कमा हामी जोडिन्छौँ। हामी खानपारी गएका थियौँ, एक महिना जति लाग्यो खानपारीबाट यहाँ आइपुग्नुलाई। यहाँ हिँडेदेखि खानपारी गएर यहाँ आइपुग्दैसम्म एक महिना बित्यो। अब हामी तपाईँहरूसँग भरतपुरमा 16 गते 17 गते 18 गते 19 गते 20 गते पाँच दिनको बसाई भरतपुरमा बिताउनेछौँ। तपाईँहरू भोलि आउनुहोला, पर्सि आउनुहोला, एकचोटि फोन गरेर मलाई अलिकति पालो चाँडै दिनु है भनेर आउनुहोला अनि हामी तपाईँहरूसँग भेटेर तपाईँहरूको चिना टिप्पणी हेर्ने बनाउने कामहरू गर्छौँ है। त्यसो भएको हुँदा तपाईँहरू प्रत्यक्ष रूपमा जोडिनको लागि पनि अनुरोध गरे र अर्को एउटा कुरा भन्छु, काठमाडौँमा भेट्नको लागि चाहिँ 21, 22, 23, 24, 25 भित्रमा एक दिन हामी तपाईँलाई समय मिलाउँछौ। यसको लागि तपाईँले अब 20 गतेसम्मलाई फोन गरिसक्नु भनेको काठमाडौँमा म पनि भेट्न चाहन्थे भन्ने खालको भयो भने एक दिन हामी काठमाडौँमा पनि भेट्ने तयारी गर्छौ है। त्यसो भएको हुँदा हामीसँग तपाईँ प्रत्यक्ष रूपमा जोडिनको लागि, सम्पर्कमा आउनको लागि भरतपुरमा पनि आउनुहोला। भरतपुरमा कहाँनिर आउने? अर्को कुरा के छ भने समस्या, भरतपुरमा फेरि सबैले के भन्छन्, जहाँ जानुहुन्छ भरतपुरमा ज्योतिष गुरुहरू धेरै छन्, तपाईँ आएर जहाँ गए मै हो नि लक्ष्मण गुरु मै हो भन्छन्, मेरो फोटो घरबाट हेरेर आउने, मेरो यो दुईटा नम्बर घरबाट टिपेर ल्याउने, त्यो अफिसमा हाम्रो नम्बर छ कि छैन त्यहाँ आएर त्यो नम्बरमा फोन हान्ने, त्यहीँ बच्छ कि हामी कहाँ बच्छ। धेरै कुरामा मान्छेले आजभोलि पैसा कमाउनको लागि धेरै पाप कर्महरू गर्छन्, त्यो पाप कर्महरूबाट बच्नु होला। मलाई नि भेट्नको लागि हाकिम चोकमा आउने अनि धारे चोकमा आउने, त्यहाँबाट दक्षिणपट्टि धारे चोक भन्ने ठाउँ छ, त्यहाँ यास ओ यास स्कूल छ, यास व्यास बालग्राम भरतपुर चितवन भनेर गुगलमा सर्च गर्नुभयो भने मेरो घरको अगाडिबाट देखाउँछ। त्यहाँ चुप लाएर सरर आउने, त्यहाँबाट त्यो यास व्यास स्कूलबाट ठिक पूर्वपट्टि चारतलामाथि तीनटा झण्डा फरफराइरहेको घर देख्न सक्नुहुन्छ, ओमको झण्डा, जय श्रीरामको झण्डा र नेपालको झण्डा, त्यो झण्डा भएको घरमा आउनु। यो इतिहासमै कतै नभएको झण्डा घरमाथि मेरो घरमा छ, तपाईँले त्यो घरमा आउनुभयो भने मलाई प्रष्ट रूपमा भेट्नुहुन्छ। तर सकभर आउँदाखेरि बिहान 10-11 बजेभित्रमा आउनुहोला अनि बिहानकै मुहूर्तमा तपाईँको चिनाहरू हेर्ने काम गर्छ। अनि टाढा हुनुहुन्छ फोन गरेर सम्पर्क गर्दै पनि आउँदै गर्नुहोला। दिनैभरि चिना टिप्पणी हेराउन, चिनाहरू बनाउन तपाईँहरूको लागि धेरैलाई हामीले संघीय सभा खानबारीमा कवचहरू दिन सकेनौ किनभने अभाव भयो। हामीसँग भरतपुरमा थियो तर उहाँ थिएन कति कुराहरू, त्यस्तो छ। तपाईँ अहिले कार्यक्रम सुन्दै हुनुहुन्छ अनि अब गुरु भरतपुर पुग्नु भएछ, मलाई पनि गुरुले लेखेर दिनुभएको थियो यो लाउनु भनेर, अब म फोन गर्छु भनेर फोन गर्नुभयो भने हामी यहीँबाट तपाईँको चिना कुरियर गर्न मिल्छ। तपाईँको कवचहरू, राशिका रत्नहरू, ग्रहका रत्नहरू हामीले कुरियर गर्न मिल्छ बनाएर, पूजा गरेर, विधि गरेर, अनि तपाईँको ग्रह शान्ति गर्नु परेको छ, अब गुरु भरतपुर पुग्नु भएछ, चाँडै गएर ग्रह शान्ति गर्ने हो भनेर तपाईँको मनमा त्यस्तो खालको आयो भने फोन गर्नुहोला। फोन गर्नुभयो भने तपाईँ र हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै हामी सबै कुराको जानकारी गराउँछौ। यति कुराको जानकारी गराए, हामी नेपालभरबाट बजिरहेका छौं र बजिरहनेछौ। तपाईँ प्रत्यक्ष रूपमा जहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ र हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्दै साल महिना गते र समयको आधारमा विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लाग्ने प्रयास गर्छौ। कोही हुनुहुन्छ? जय श्री कृष्ण, राधे राधे। हे प्रभु, जय श्री कृष्ण, राधे राधे। हे भगवान भन्दै थिए, उहाँको फोन डिस्कनेक्ट भइसकेछ। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका, विशेष गरी तपाईँहरूसँग भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। 98453 97 658 र 98142 73 601 सम्झिन सक्नुहुन्छ। कोही हुनुहुन्छ? राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: ओखलढुङ्गाबाट यमुना राई।
0: ओखलढुङ्गाबाट यमुनाजी कुन ठाउँमा हुनुहुन्छ ओखलढुङ्गाको यतिखेर?
1: बर्नालु।
0: कुन रेडियोमा कार्यक्रम बस्छ त्यहाँ
1: ओखलढुङ्गा हेर्न?
0: अहिले पनि कार्यक्रम सुनिरहनु भएको छ?
1: हजुर।
0: अनि रेडियो ओखलढुङ्गा त बन्द भयो अरे भन्ने हल्ला छ होइन? अनि हजुरले कार्यक्रम सुने भन्नुहुन्छ, किन पहिले सुन्थे आज सुनेको छैन भन्दैन न भएको कुरो हो?
1: होइन, कार्यक्रम त सुनिरहेको छु। यो कुन एफएममा हुनु चाहिँ सुनिरहेको छु यहाँमा मोबाइलमा।
0: मोबाइलमा भन्नाले?
1: मोबाइलमा बजाएर, एफएम बजाएर।
0: अनि कुन रेडियोमा कार्यक्रम सुनेको छु, कुन रेडियो लाग्छ त पनि थाहा छैन?
1: मैले लाएको होइन, श्रीमानले लाउनु भएको, त्यही भएर थाहा भएन।
0: ए हुनसक्छ, पारी खोटाङ एफएम हो कि, त्यहाँबाट पारीपट्टि खोटाङतिर नजिकै पर्छ?
1: हजुर, नजिकै पर्छ।
0: हो, तपाईँले यतिखेर रेडियो खोटाङ सुन्दै हुनुहुन्छ, किनकि रेडियो ओखलढुङ्गा पनि बन्द भएको जानकारी प्राप्त भएको छ, कति महिनालाई थाहा छैन है। हामी अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: मेरो आफ्नै बारेमा।
0: कति सालमा जन्मिनु भयो?
1: 2044 साल, साउन महिनाको 22 गते शुक्रबार, साँझको 6:17।
0: कुन जिल्लामा भयो जन्म?
1: खोटाङ जिल्लामा।
0: खोटाङमा भयो जन्म चाहिँ?
1: हजुर।
0: कहाँ पर्छ खोटाङ तपाईँको माइती?
1: माइती दिक्तेल भन्दा अलिकति पर्तिर।
0: यहाँबाट हेर्दाखेरि राशिको नाम ढक कुमारी नाम आउँछ, धनु राशि हुन्छ। के राशि अनि गर्नु भएको थियो?
1: धनु राशि नै।
0: सातमा माङ्गलिक छ, दुई घरबारको योग छ, बिहाको दोष कटाउनु भयो कि रात दिन झगडा पर्छ, ठ्याक्कै भनिदिनु त।
1: बेला बेला झगडा पर्छ?
0: बेला बेला होइन, मजाले धेरै नै पर्छ। अर्को बिहे हुन सक्छ, बरु बेलैमा एउटा प्रतिमा विवाहहरू गर्नुभयो भने राम्रो हुन्छ। तपाईँलाई राहुको प्रभाव छ, राहुको शान्तिहरू गर्नु, राहुको पूजापाठहरू गर्नु है। तपाईँलाई राहुले गर्दा लगभग लगभग 44 वर्षसम्म राहु छ, यसले गर्दा काममा पनि अलिकति विरोध हुन्छ, पेटमा ठूलो समस्या, अपरेसनसम्मको समस्या हुन्छ। मंगलबार उपासना गर्नुहोला, मंगल ग्रहको पूजापाठहरू गर्नुहोला, मांगलिक शान्ति गर्नुहोला। पैसाको लागि पिर नगर्नु, पैसा टल्नै छ घरमा, आत्तिनु पर्दैन, तर सम्बन्ध र स्वास्थ्य नै ठूलो कुरा हो है।
1: त्यसलाई विशेष
0: सबैभन्दा पहिलोचोटि मंगलबार व्रत बस्दा बिहान उठेर नुहाइ धुवाइ गर्ने, आफ्नो नित्य पूजा सकिसकेपछि कुनै गुरुबारलाई बोलाउने अथवा नजिकैको मन्दिरमा गएर त्यहाँ गुरुबारलाई एउटा गोदान गराउने, गोदान गरिसकेपछि हरेक दिन आफ्नो नित्य पूजा त भइहाल्छ, मंगलबारको दिन चाहिँ गणेशको र हनुमानको विशेष पूजाहरू गर्ने, हनुमान चालिसा पाठ गर्ने, दिनभरि सगभर नखाइकन बस्ने, साँझमा धुपत्ती गरिसकेपछि साधारण फलफूलहरू खाएर भोलिपल्ट उठेर नुहाइ धुवाइ गरेर अनि भगवानको फेरि पूजा गरेर बल्ल तपाईँले अन्न पानीहरू खानुभयो भने व्रत पूरा हुन्छ, त्यसपछि विवाहमा राम्रो हुन्छ। अन्यथा कि तपाईँको जातमा अन्तर्जातमा बिहे गर्नुभयो, नभए त्यो बिहा बिग्रिन सक्छ, एकदम ध्यान दिनु है।
1: अनि यो के भन्छ, घर परिवारसम्मको सम्बन्ध त श्रीमानसँग त भन्नुभयो, छोराछोरीसँग?
0: छोराछोरीसँग राम्रो छ, पैसा राम्रो छ, मान्छे बाठी हुनुहुन्छ, सबै कुरामा ठिक छ। अहिले पछिल्लो समय छाला नसाहरू दुख्ने अथवा बिग्रिने के समस्या छ?
1: नसा चाहिँ दुख्छ,
0: एकदम ख्याल गर्नुहोला। भोलि यो मंगलले रगत पनि हेर्छ नि त, मंगल निच छ, यसले सातो माङ्गलिक पनि हो, धेरै कुरामा असर गर्न सक्छ, विशेष ध्यान दिनुहोला। अहिले छुट्टिन्छु है राजेश्याम।
1: सर, घरको वास्तु?
0: वास्तुको लागि ठिकै छ, नराम्रो छैन, ग्रहहरू ठिक छैन, आत्तिनु पर्दैन है।
1: शुभ रङ, शुभ अङ्क?
0: छ अङ्क राम्रो हुन्छ, रातो सेतो रङ राम्रो हो, पूर्व दक्षिण राम्रो हुन्छ। अहिले छुट्टिन्छु राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं, हामी प्रत्यक्ष रूपमा तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहन्छौ। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि तपाई हामीसँग रहन सक्नुहुन्छ र हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका जानकारीहरू दिँदै हामी तपाईसँग भएका भूत भविष्य र वर्तमान सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको तपाईँलाई हामी जानकारी दिने प्रयास गरिरहन्छौ। हामी यतिखेर आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहन्छौ। प्रत्यक्ष रूपमा तपाईँ फोन गर्दा हामीलाई दिनैभरि फोन गर्न सक्नुहुन्छ। आज चाहिँ फोन नगर्नु है, आज त असारे पन्ध्र हो। आज हामी उता खानबारीबाट आइसकेपछि आज अलिकति आराम गर्ने, भोलिबाट तपाईँहरूको सेवा गर्छौ। फोनसम्म गर्नु, भेट्न नआउनु होला फेरि। आज हामी तपाईँसँग धेरै कुराकानी गर्न सक्दैनौ, हाम्रो टिमबाट तपाईँको फोन सम्बोधन भए पनि तपाईँसँग हाम्रो प्रत्यक्ष कुराकानी चाहिँ नहुन सक्छ। त्यसो भएको हुँदा हामी प्रत्यक्ष रूपमा विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौ। भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जानकारीहरूको लागि तपाईँ सिधा हामीसँग सम्पर्कमा रहन सक्नुहुन्छ।
2: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
7: दुर्गा ज्वेलरी उद्योग, खासबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429 जनक पौडेली 98525354 र 029562048।
7: दुर्गा ज्वेलरी उद्योग, खासबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
6: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका 1 स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10।
9: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
10: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संखुवा सभा 95.5 MHz।
11: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
12: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
11: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
12: हाम्रा सेवाहरू
11: दाँत नदुखाई खोल्ने,
12: दाँत भर्ने, दाँतको आसुति गर्ने,
11: दाँतको एक्सरे सुविधा,
12: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
12: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
11: ध्यान दिनै पर्ने कुरा
12: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
11: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
13: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

0: नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। आज असार 15 अर्थात 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइदैछ। सरकारले यस वर्ष जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ धान दिवस मनाइरहेको छ। असार 15 दही चिउरा खाने पर्वका रूपमा पनि मनाउने गरिन्छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाँदा शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। खेतीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार 15 मनाउँछन्। राष्ट्रपति रामचन्द्र पौडेलले धान उत्पादनमा स्वनिर्भरता हासिल गर्न कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण तथा जलवायु मैत्री प्रविधिको प्रयोगलाई तीव्र बनाउन आह्वान गरेका छन्। धान दिवस तथा दही चिउरा पर्वका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने नारालाई व्यवहारमा उतार्न उत्पादन वृद्धि र कृषि क्षेत्रको रूपान्तरण अपरिहार्य रहेको उल्लेख गरेका हुन्। काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा अहिले वर्षा भइरहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका थोरै स्थान तथा हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। भोलि र पर्सि देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा जारी गरेको विज्ञप्ति अनुसार मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। सम्भावित वर्षाका कारण भूछे, बाढ़ी, पहिरो तथा गेरग्यान बहावको जोखिम बढ़न सक्ने, शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, ठूला साना नदी खोलामा पानीको सतह बढ़न सक्ने भएकाले सतर्कता अप्नाउन पनि महाशाखाले आग्रह गरेको छ। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज मध्याह सभा 12 बजे बस्ने गरी तय भएको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले राष्ट्रिय सभा नियमावली 2075 नियम 133 क को उपनियम 2 बमोजिम विनियोजन विधेयक 2083 सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
1: नेपालमै पहिलका बेर ग्याल्बलुम प्रविधिसे बनल आल्मोनियम कोटेड सादा और रंगीन जस्ता पाता गुलास जुरा कलर और से 3 गुणा बेसी विश्वसनीय प्रतिरोधात्मक टिकाउ होइ छ। 3 गुणा बेसी टिकै छ। हुलास छै त अरु कथिले खोज्दै।

0: AI TV-मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड
1: ओहो जेठा बजार हिँडी कि क्या हो
2: जस्ता पाता किनौ कि भनेर नि काका
1: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा
2: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि
1: लाटा जुन पाइन्छ त्यही किन्छ पस्ताउनु पर्ला है पस्ताउनु
2: उसो भए कुन किन्ने त काका
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुणस्तर जस्ता पाता नि किन्ने नि लाटा
2: कहाँ काका उल्लास जस्ता पाता किन सहरसम्म को जाओस्
1: अरे शिव तलाई थाहा छैन कि क्या हो
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ
2: त्यसो भए त म उल्लास जस्ता पाता नै किन्छु नि काका
4: उल्लास भए अरू किन खोज्ने

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क।

आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप, फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा ब्याङ्कद्वारा जारी

0: विगत 40 वर्षदेखि सबै नेपालीको विश्वास जित्न सफल अन्तर्राष्ट्रिय गुणस्तरको रङ सही तौल र अन्य पाता भन्दा बढी जिङ कोटिङ भएकोले चिया नलाग्ने फुलासको कुरा साफ सादा तथा रङ्गीन जस्ता पाता फुलास भए अरू किन खोज्ने।
1: रौतहटको गढीमाई नगरपालिका एक स्थित बागमती नदीको समनपुर हरैया घाटमा नुहाउने क्रममा दुई बालकको बगाएर मृत्यु भएको छ। गढीमा एकका वर्ष आठको अनिकेश यादव र आठ वर्षीय आदित्य यादव बागमती नदीमा डुबेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ। घटनास्थलबाट झण्डै 50 मिटर दक्षिण आदित्यको शव फेला परेको प्रहरीले जनाएको। दुवै बालक नुहाउने क्रममा बागमतीले बगाएर मृत्यु भएको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथीको हत्या गरेको जस्तो देखिने प्रैंक भिडियो बनाएर झुट्टा अफवाह फैलाएको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिषद ललितपुरले पर्वतको फलेवास नगरपालिका 10 घर भई हाल ललितपुर महानगरपालिका साथ चाङथली स्थित बस्दै आएकी 25 वर्षीय मन्दिरा गुरूङलाई पक्राउ गरेको। प्रहरीका अनुसार हिजो साँझ गुरूङले आफ्नी साथी सुस्मिता जिरेललाई भिडियो कल गरेर आफूले साथीको हत्या गरेको जस्तो दृश्य देखाएकी थिइन्। त्यस लगत्तै जिरेले तत्काल जिल्ला प्रहरी परिसर ललितपुरको कन्ट्रोल रूममा खबर गरेकी थिइन्। सूचनाका आधारमा प्रहरी प्रभाग लुबुबाट खटिएको टोली घटनास्थल पुगेको थियो, तर प्रहरी पुग्दा हातमा रंग दलिएको

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको स्थानीय रैथाने बाली खरिद सम्बन्धी अत्यन्त जरूरी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेट र नेपाल सरकारबाट प्राप्त अनुदान बजेट अनुरूप उत्पादित स्थानीय रैथाने बालीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको हुँदा यस शाखा कार्यालय संखुवा सभाबाट स्थानीय कृषकबाट उत्पादित यस कम्पनीको गुणस्तर मापदण्ड अनुरूपको तपसिल बमोजिमको रैथाने बाली तपसिलको दर रेटमा खरिद कार्य यही मिति 2083 साल असार 8 गते सोमबारको दिनदेखि 2083 साल असार 15 गतेसम्म खरिद कार्य सञ्चालन हुने बेहोरा कृषक तथा नियमानुसार दर्ता भएका कृषि सहकारीहरूलाई जानकारी गराउँदछौ।
1: मकै लोकल रु 80 प्रति किलो, मस्याम दाल लोकल रु 180 प्रति किलो। मिति 2083 साल असार 8 गते सोमबारदेखि 2083 साल असार 15 गतेसम्म। समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म। स्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभा हिमावी टोल खादबारी। आवश्यक कागजात बिक्री गर्न आउँदा विक्रेता किसानको नागरिकता प्रमाणपत्रको फोटोकपी तथा सम्बन्धित स्थानीय तह वा वाडा कार्यालयको कृषक प्रमाणीकरणको सिफारिश अनिवार्य हुनुपर्नेछ।
0: प्रति कृषक अधिकतम 3 क्विन्टलसम्म, कृषि सहकारीलाई अधिकतम 8 क्विन्टलसम्म। खाद्यान्न बिक्री बापतको रकम यस कम्पनीको वित्तीय व्यवस्थापन विभागबाट विद्युतीय माध्यमबाट सिधै कृषक वा कृषि सहकारी संस्थाको ब्याङ्क खातामा भुक्तानी गरिनेछ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 97922520, फोन नम्बर 0295625201। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभा।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठजाल।
3: सम्पर्क नम्बर 9860946000
4: र 9819376375।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843218049।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: ओहो लु नमस्कार है सर।
4: ओहो लु नमस्कार है सर। नमस्कार।
3: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
4: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
3: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: छटाल टेलरिङ सेन्टर, खादारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 98 6 15 39 4 44
5: र 0 29 5 90 155।
6: More style, more design. Total Tailors.

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97438-46084।
3: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका 1 स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आमसभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू: अध्यक्ष तेज प्रसाद पोखरेल 98-61-59-29-50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98-4-22-16-654 र सहसचिव होम बहादुर मगर 98-4-23-88-935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका 1, लेब्राङ संखुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, संखुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मरमत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्रे।
5: सम्पर्क 98-4-33-47-262,
4: 98-10-55-55-85
5: र व्हाट्सएप नम्बर 98-5-20-28-6।
4: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
4: संख्या सभामै पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू:
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गोटिङको दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1, प्रहरी गेट, छेउ, संखुवा सभा। हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295-90-667 र 98-4-20-22-667।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
6: दाँत नदुखाइ खोल्ने,
4: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सप्रेस सुविधा,
4: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
5: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842505141।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: एमसीएसए कम्प्युटर सेन्टर खाँदबारी एक संखुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSA कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा साबित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर आउनुहोस्। सेवाको अवसर।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: लेब्राङ सामुदायिक वन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना। सभापोखरी गाउँपालिका एक स्थित लेब्राङ सामुदायिक वन उपभोक्ता समूहको वार्षिक आम सभा मिति 2083 साल असार 15 गते सोमबारको दिन आयोजना हुने भएकाले सम्पूर्ण उपभोक्ताहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साथै आम सभामा उपस्थित हुँदा आफ्नो बाँकी बक्यौता रकम समेत अनिवार्य रूपमा चुक्ता गर्ने गरी आउनुहुन अनुरोध छ। मिति 2083 साल असार 15 गते सोमबार। समय बिहान 10 बजे। स्थान लेब्राङ सामुदायिक वनको भवन। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अध्यक्ष तेज प्रसाद पोखरेल 98 61 53 29 50, कोषाध्यक्ष सुस्मिता गुरूङ 98 4 22 16 6 54 र सहसचिव होम बहादुर मगर 98 4 23 88 935। लेब्राङ सामुदायिक वन उपभोक्ता समिति, सभापोखरी गाउँपालिका एक, लेब्राङ संखुवा सभा।
4: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक संघ सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97 4 38 46 0 84।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इतहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 7 68, 98 5 20 55 7 68।
3: साथै 98 5 20 55 7 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाइज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-6 46।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 98-60-96-40-00
1: र 98-19-32-76-75।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिइने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट छेउ, सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0-29-5-90-66 र 98-4-20-22-66।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको हर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029-575-1147।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
3: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843218049।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स हातबारी पनि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
9: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडिमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852061580 र 9841108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी एक सम्खुवा सभा।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार।
1: बाबु योगी तिमीलाई कसले सिकायो?

मनले लगाएको माया त केही दिनको छाया मात्र, एक दिन मनमै हराउँछ। तर मेरी माया मेरो दिलमा बसेकी छ, मसँगै बन्छेकी छ।

0: celebrating the history and future of Sankhuaspa. Radio Sankhuaspa 95.5 MHz.
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफले।
2: सम्पर्क 9843447262,
1: 9810555585
2: र वाट्सएप नम्बर 9852286646।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
6: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: सरप्राइज जेनी, यो गहना कस्तो छ?
8: छ्या, यस्तो पनि गहना लाउँछन्?
7: अनि यो
8: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
7: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
8: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
7: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
8: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खानपारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
8: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842569801, जनक पौडेली, 9852558344 र 0295602048।
2: दुर्गा ज्वेलरी उद्योग, खानपारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
9: आयो सबको घर घरमा,
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
10: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295062666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online,

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाँचबरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाँचबरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीपरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीपरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाट नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

रोपाई गरी आज धान दिवस मनाइदिए आकाशे पानीमै भर पर्नुपर्ने किसानको बाध्यता भने उस्तै। हर्मुज जलमार्गको विवाद समाधानका लागि अमेरिका र इरान शान्ति वार्ता नवीकरणका लागि सहमत, दुवै पक्ष भोलि कतारमा भेट्ने योजनामा। र विश्वकप फुटबलमा ब्राजिल र जापान आज राति आम्ने सामने हुँदै क्यानाडा प्री क्वार्टर फाइनलमा प्रवेश।

आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौं। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौं। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी।

एआई टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ्स गुड

0: हजुर, अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानैमा घर कर्जा, सानैमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार अब विस्तारमा।
2: आज असार 15 अर्थात 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइँदैछ। सरकारले यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ धान दिवस मनाइरहेको हो। असार 15 दही चिउरा खाने पर्वका रूपमा पनि मनाउने गरिन्छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाँदा शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। खेती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार 15 मनाउँछन्। 2061 मंगिर 29 गते मन्त्री स्तरीय निर्णय गरी 2062 असार 15 गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। वार्षिक रूपमा दिवस मनाइरहँदा मुलुक भने धानमा अझै आत्मनिर्भर हुन सकेको छैन। यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण रोपाई हुन सकेको छैन। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले धान उत्पादनमा स्वनिर्भरता हासिल गर्न कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण तथा जलवायु मैत्री प्रविधिको प्रयोगलाई तीव्र बनाउन आह्वान गरेका छन्। धान दिवस तथा दही चिउरा पर्वका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने नारालाई व्यवहारमा उतार्न उत्पादन वृद्धि र कृषि क्षेत्रको रूपान्तरण अपरिहार्य रहेको उल्लेख गरेका छन्।
1: त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तरंगको बहिरंग ओपीडी सेवा आजदेखि पुनः संचालनमा ल्याएको छ। अस्पताल प्रशासनका अनुसार आजदेखि स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा शुरू गरिएको हो। अस्पतालको पछिल्लो सेवाबाट स्वास्थ्य बीमा गराएर शिक्षण अस्पतालमा उपचार गराउँदै आएका सर्वसाधारण बिरामीलाई राहत मिल्ने विश्वास गरिएको छ। अस्पतालका अनुसार बीमा अन्तर्गतको ओपीडी टिकट वितरणका लागि बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 1 बजेदेखि 2:30 बजेसम्मको समय छुट्याइएको छ।
2: देशका विभिन्न भागमा अहिले वर्षा भइरहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच भोलि र पर्सि देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने महाशाखाले जनाएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको विज्ञप्ति अनुसार मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षा तथा 1-2 स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। सम्भावित वर्षाका कारण भूछे, बाढ़ी पहिरो तथा गेरग्यान बहावको जोखिम बढ़न सक्ने, शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, ठूला साना नदी खोलामा पानीको सतह बढ़न सक्ने भएकाले सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपास निर्माण तथा सड़क र हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक पूर्व तयारी गर्न आग्रह गरेको छ।
1: यसैबीच लगातार 3 दिनदेखि परेको अविरल वर्षापछि आएको बाढ़ी पहिरोका कारण संगुवा सभाको सिलिचौं गाउँपालिकाका बस्ती उच्च जोखिममा परेका छन्। सड़क, विद्युत, संचार लगायतका आधारभूत सेवा पूर्ण रूपमा अवरूद्ध हुँदा स्थानीय जनजीवन प्रभावित भएको छ। सिलिचौंग एक सिसुवा खोलाका अधिकांश बस्ती पहिरोको उच्च जोखिममा रहेका छन्। बाढ़ी र पहिरोका कारण गाउँपालिकाभित्रका सबै सड़क तथा गोरेटो बाटो अवरूद्ध भएका छन्। स्थानीय स्तरमा सञ्चालनमा रहेका 2 माइक्रो हाइड्रो आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। गाउँपालिकाका अध्यक्ष भूपाल राज राईका अनुसार वड़ा नम्बर 1 स्थित कालिका माध्यमिक विद्यालय पनि पहिरोको उच्च जोखिममा परेकाले पूर्ण रूपमा स्थानान्तरण गर्नुपर्ने अवस्था भएको छ। गाउँपालिकाको केन्द्रसम्म पुग्ने सड़क सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। स्थानीय जनप्रतिनिधि, वड़ा कार्यालय, गाउँपालिका र सुरक्षा निकायको संयुक्त टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी विवरण पठाइसकेको अध्यक्ष राईले बताए। तर निरन्तर वर्षा भइरहेकाले तत्काल राहत उद्धार तथा व्यवस्थापन काम प्रभावकारी रूपमा सञ्चालन गर्न कठिनाई भइरहेको उनले जानकारी दिए।
2: अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। बोर्डका नवनियुक्त अध्यक्ष गोपाल प्रसाद भट्टलाई आज मन्त्रालयमा पद तथा गोपनीयताको शपथ गराएका हुन्। असार 5 गते बसेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। शपथपछि अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्ने निर्देशन पनि दिएका छन्। कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न गर्न पनि उनले अध्यक्ष भट्टलाई निर्देशन दिएका छन्। लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पूँजी परिचालन मार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने पनि उनको भनाइ छ। बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सृजना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिएका छन्। कार्यक्रममा नवनियुक्त बोर्ड अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीको योजना अनुसार नै पूँजी बजारको विकासमा इमानदारीपूर्वक काम गर्ने बताएका छन्।
1: सुनको भाउ आज घटेको छ। तोलामा 1400 रूपियाँले सुनको मूल्य घटेको हो। भाउ घटेसँगै छापावाला सुनको मूल्य तोलाको 2,82,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य पनि तोलामा 15 रूपियाँले घटेको छ। चाँदीको मूल्य प्रति तोला 4,310 रूपियाँ कायम भएको महासंघले जनाएको छ।
2: संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। अहिले केही बेरमा शुरू हुने बैठकमा व्यवस्थापन कार्य अन्तर्गत विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले राष्ट्रिय सभा नियमावली 2075 को नियम 133 क को उपनियम 2 बमोजिम विनियोजन विधेयक 2083 सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाले आज केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक आज अपरान्ह 4:30 भर्चुअल रूपमा बैठक बस्ने बताइएको छ। बैठकमा पार्टीको नियमावली र कार्यविधि अनुमोदन लगायतका एजेण्डामा छलफल हुने बताइएको छ। 25 घटकसँग पार्टी एकतापछि नेकपाको पहिलो पटक बैठक बस्न लागेको हो।
2: उदयपुरको चौदण्डीगढ़ी नगरपालिका 7 कुमाङ लामाचौर क्षेत्रमा जंगली हात्तीले 6 घरमा क्षति पुर्याएको छ। कुमाङमा गए राति जंगली हात्ती प्रवेश गरेर 6 घर भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले जानकारी दिएका छन्। प्रहरीका अनुसार हात्तीले स्थानीय बुद्धिमान राई, राधा विक, रोशन विक, बम बहादुर विक, वीर बहादुर मगर, दिल बहादुर मगर लगायतको जस्ता पाता सहित काठको घर फत्काएको। यस्तै हात्तीले स्थानीयको घरको अन्नपात समेत खाएको छ। घर भत्काएका स्थानीयलाई चौदण्डीगढ़ी नगरपालिकाले सुरक्षित बस्ने स्थानको व्यवस्था गरेको छ। कोशी टप्पु क्षेत्रबाट प्रवेश गरेको हात्तीको समूह लामा चौरी र 45 चोक आसपास क्षेत्रको जंगलमा रहेको बताइएको छ। अहिले गाउँलेको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको सूचना अधिकारी बमले जानकारी दिए। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

हजुर, अब साइमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क।

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सय पत्री डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
3: विश्वकप फुटबलमा नकआउट चरणको खेल अन्तर्गत आज ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुने भएको छ। खेल नेपाली समय अनुसार 11:15 बजे शुरू हुनेछ पहिलो नकआउट।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार वडाध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाट सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98420872776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी एक बुद्धथोक बाटो दूरसञ्चार जाने बाटो।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
10: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू
9: दाँत नदुखाइ खोल्ने,
10: दाँत भर्ने, दाँतको आकृति गर्ने,
9: दाँतको एक्सरे सुविधा,
10: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
10: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल
5: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
11: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 98433-47262,
11: 98-10-55-55-85
5: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
12: आयो सबको घर घरमा
13: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
13: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
16: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
17: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
18: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
19: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
20: सरप्राइज जेनी, यो गहना कस्तो छ?
21: यस्तो पनि गहना लाउँछन्?
20: अनि यो
21: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
20: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
21: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
20: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
21: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
20: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
21: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429901, जनक पौडेली, 98525854 र 029562048।
20: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
22: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
23: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
22: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
23: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
22: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
23: ए ल ल, सँगै जाउ न भाइ।
24: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
23: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
24: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
23: सम्पर्क नम्बर 98 60 96 40 00
24: र 98 19 32 76 75।

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी शङ्खा सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय शङ्खुवा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी ₹10 छुट सहित असार मसान्तसम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल प्रति बोरा मात्र ₹1225 अर्थात् प्रति केजी मात्र ₹49। स्टिल जिरा मसिनो चामल प्रति बोरा मात्र ₹1850 अर्थात् प्रति केजी मात्र ₹74 र चिनी प्रति केजी मात्र ₹95।
1: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमाली टोल खादबारी शङ्खुवा सभा, फोन नम्बरहरू 029562201 र 97449220520।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शंखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो शंखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शंखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: MCSA कम्प्युटर सेन्टर खाँदबारी एक शंखुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसई कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97438-46084।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525-55768, 98525-55768।
5: साथै 98525-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान, रेडियो संघ सभा 95.5 MHz।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेकुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 98-60-96-40-00
6: र 98-19-32-77-75।
7: ओहो लु नमस्कार है सर।
8: ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
7: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
8: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
8: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
8: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
9: ठटाल टेलरिङ सेन्टर, खातबारी 1, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
8: डिजाइनर सुमन ठटाल, 98-615-39-444
9: र 0295-90-155।
10: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
11: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
12: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खातबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खातबारी नगरपालिका 1, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन,
13: कानको लोदी टाल्ने इयरल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553
14: र 9843180950।
15: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
15: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
15: प्रोप्राइटर लक्ष्मी काफले,
5: सम्पर्क 9843447262,
15: 9101555585
5: र वाट्सएप नम्बर 9552286646। सरप्राइज जेनी, यो गहना कस्तो छ?
16: यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
16: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
16: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
16: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
16: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842569801, जनक पौडेली 9852558344 र 0295602648।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
17: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
18: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
17: हाम्रो सेवाहरू
18: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852061580 र 9841108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी एक, सङ्खुवा सभा।
19: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
19: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
19: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
19: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
19: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
19: बाङ्गो टिङ्गो दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
19: मनकामना डेन्टल क्लिनिक, खाँदबारी नगरपालिका एक, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 9842226667।
14: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankowasowa.

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।
1: आयो सबको घर घरमा
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768 98 5 20 55 768।
8: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: नमस्कार वडाध्यक्षज्यू।
10: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
9: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
10: भन्नुहोस् त, त्यस्तो के कुरा थियो?
9: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
10: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
9: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
11: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
12: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
13: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
14: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
15: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
13: सम्पर्क नम्बर 0 29 5 60 6 79 र मोबाइल नम्बर 98 4 20 82 7 76।
16: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
17: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
18: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका भित्रैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
15: हाम्रो सेवाहरू
18: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, घिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0 29 5 60 5 80, 98 5 20 61 5 80 र 98 4 21 08 181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादारी 1, सङ्खुवा सभा।
19: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
20: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
19: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
20: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
19: प्रोप्राइटर लक्ष्मी काफ्ले।
20: सम्पर्क 9843347262,
19: 9810555580
20: र वाट्सएप नम्बर 9852028646।

0: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
1: हेरन विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पनि।
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इतहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958, जनक पौडेली, 98525358344 र 029560248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउ न भाइ।
9: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
8: रबिन टेलर्स, खाँचबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि,
9: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
8: सम्पर्क नम्बर 98 60 96 40 00
9: र 98 19 32 76 75।
10: आयो सबको घर घरमा आयो।
11: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 MHz।
11: अब रेडियो सङ्ख्या सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99520-160-580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 98433-47-262,
4: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98-5-20-28-6 46।
6: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
6: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1, प्रगति टोल।
7: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
6: प्रोप्राइटर प्रतीक्षा दाहाल,
7: सम्पर्क नम्बर 99163-55553 र 99423-18-049।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 MHz सधैँ सुन्नु होला।
1: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
2: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: Pero ya para el rey. नेपाल खबरमा अब पूरा खबर। देशभर राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ। कृषि प्रधान नेपालमा धानको महत्वलाई आत्मसात गर्दै सरकारले असार 15 गतेलाई धान दिवसको रूपमा मनाउने गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय सहित विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूले देशभरका विभिन्न जिल्लामा सामूहिक रोपाई र दिवस केन्द्रित कार्यक्रम आयोजना गरेका छन्। यस वर्षको दिवसको मुख्य नारा जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भनी रहेको छ। नेपाली समाजमा असार 15 गतिलाई दही चिउरा खाने पर्वका रूपमा समेत लिइन्छ। मानो रोपेर मुरी फलाउने यो महत्वपूर्ण समयमा किसानहरू दिनभर खेतको काममा व्यस्त हुने र ऊर्जाका लागि दही चिउरा खाने मौलिक परम्परा रहिआएको छ। आजका दिन किसान हिलो खेल्दै असारे गीत गाउँदै र धान रोप्दै हर्ष उल्लासका साथ यो उत्सव मनाइरहेका छन्। यसैबीच असारको 15 गते भइसक्दा पनि मध्य प्रदेशमा 4.36% मात्र रोपाई सम्पन्न भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार मध्य प्रदेशमा धान रोपाई हुने कुल 3,87,933 हेक्टर क्षेत्रफल मध्ये अहिलेसम्म 16,911 हेक्टरमा मात्र रोपाई भएको हो। महोत्तरीमा सबैभन्दा धेरै 8.17% रोपाई भएको छ। अनुसार 12 दुवै जिल्लामा 7.7% दरले प्रगति भएको छ भने सिराहा र सप्तरीमा 5.5% रोपाई भएको छ। सर्लाहीमा 2.5% रोपाई भएको छ। पर्सा र रौतहटमा भने चैते धान नकाटिएकाले रोपाई शुरू भएको छैन। अहिले वर्षा भइरहेका कारण अब धान रोपाईले गति लिने किसानहरू बताउँछन्। सप्तकोशी नदीको किनारमा फैलिएको कोशी टप्पू वन्यजन्तु आरक्षण पर्यटनको उच्च सम्भावना भएको क्षेत्र भए पनि ओझेलमा रहेको छ। जैविक विविधताले भरिपूर्ण र प्रकृतिमा आधारित पर्यटनको ठूलो सम्भावना बोकेको कोशी टप्पूमा दुर्लभ वन्यजन्तु र सयौं प्रजातिका चराचुरुङ्गी पाइन्छन्। अन्तर्राष्ट्रिय महत्व बोकेको सिमसार क्षेत्र वातावरणीय समस्यासँगै आवश्यक पूर्वाधार प्रचार प्रसार र राम्रो व्यवस्थापन हुन नसक्दा पर्यटन सम्भावना अझै पूर्ण रूपमा उपयोगमा आउन नसकेको हो। पूर्वी नेपालको सुनसरी सप्तरी र उदयपुर जिल्लामा फैलिएको यो आरक्षण क्षेत्रमा 535 प्रजातिका चराचुरुङ्गी 42 प्रजातिका स्तनधारी जनावर र 141 प्रजातिका माछा पाइन्छन्। नेपालमा जंगली भैंसी अर्ना पाइने एकमात्र संरक्षित क्षेत्र रहेको यो आरक्षमा अहिले 498 अर्ना छन्। रामसार सूचीमा सूचीकृत यो आरक्षमा गंगेटिक डल्फिन घडियाल र मगर गोही लगायत दुर्लभ जलचर पनि रहेका छन्। चराविज्ञ अनिश तिमिल सिन्हाका अनुसार कोशी टप्पू उत्तरी गोलार्धबाट आउने प्रवासी चराहरूको प्रमुख विश्राम स्थल हो र चराचुरुङ्गी अवलोकन नै यहाँको सबैभन्दा ठूलो पर्यटनको सम्भावना हो। संरक्षण पूर्वाधार विकास र प्रचार प्रसारलाई सँगसँगै अघि बढ़ाउन सके कोशी टप्पू दक्षिण एसियाकै प्रमुख इको टुरिज्म गन्तव्य बन्न सक्ने उहाँले बताउनुभयो। संघीय संसद सचिवालयले सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। सचिवालयको संसदीय प्रशिक्षण शाखाले संसद सचिवालय र अन्तर्गतका विभिन्न महाशाखाहरूको कामबारे सांसदहरूलाई जानकारी गराउन प्रशिक्षण आयोजना गरेको हो। सांसदहरूलाई विधेयक र कानून निर्माण प्रक्रिया, संसदीय समिति प्रणाली र संसदीय निगरानी, संसदीय मर्यादा, संसदीय प्रक्रिया र अभ्यासबारे जानकारी गराउने सचिवालयले जनाएको छ। दुई दिने प्रशिक्षण कार्यक्रम सिंहदरबारमा रहेको निर्माणाधीन संघीय संसद सचिवालयको नयाँ भवनकै बहुउद्देश्यीय हल सञ्चालन भइरहेको छ। यसैबीच अभिमुखीकरणको उद्घाटन समारोहमा बोल्दै सभामुख डोलप्रसाद अरियालले नागरिकको मूल्यांकनमा अब्बल हुने गरी आफ्ना गतिविधिहरू अघि बढ़ाउन सांसदहरूलाई निर्देशन दिनुभयो। अभिमुखीकरण कार्यक्रमबाट सिकेर सांसदहरूले आफ्नो भूमिकालाई प्रभावकारी बनाउने विश्वास रहेको भन्दै सभामुख अरियालले अभिमुखीकरण कार्यक्रममा सबै सांसदहरूको उपस्थिति नभएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो। नेपालको उत्तरी नाका रसुवागढीमा रहेको मितेरी पुलबाट आज र भोलिका लागि मालवाहक गाड़ीको आवाजात रोकिएको छ। त्यहाँ रहेको बेली ब्रिजबाट वर्षायाममा गाड़ी चलाउन मिल्ने वा नमिल्ने बारे प्राविधिक जाँचका लागि आज र भोलि मालवाहक गाड़ी चलाउन रोक लगाएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो। स्थानीय बासिन्दा र मानसरोवर कैलाशका यात्रुलाई भने आवाजातमा कुनै असहज नहुने प्रजीय पन्थले बताउनुभयो। नेपालबाट केरूङ र केरूङबाट नेपालभित्र नि मालवाहक गाड़ीलाई मात्र चिनिया सुरक्षाकर्मीले रोक लगाएको जानकारी दिएको छ। अघिल्लो वर्षको असार 24 गते आएको लेन्दी खोला बाढ़ीले पक्की पुल बगाएपछि तत्काल सञ्चालन गर्न बेली ब्रिज जडान गरिएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556943334955।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। 9 पालिकामा जन्मेदेखि 15 महिना र 16 23 महिना मुनिका बाल बालिकाहरूले पूर्ण खोप लगा पाएका कारण जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। बाजुराका 1,348 बाल बालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। एक खोप लगाएर अन्य 4 खोप नलगाउने त्रिवेणी नगरपालिकाका एकजना, बढीमालिका नगरपालिकाका एकजना, बुढीनन्दा नगरपालिका एकजनालाई पनि खोप लगाइएको छ। पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका र पालिकाका स्वास्थ्य कर्मीको महत्वपूर्ण भूमिका रहेको जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसी राम रोकायले बताउनु भएको छ। अब विदेशको खबर। मध्यपूर्वमा तनावपूर्ण चर्किरहेकै बेला इरानले बहराइनलाई कड़ा चेतावनी दिएको छ। इरानका सर्वोच्च नेताका वरिष्ठ सल्लाहकार अली अकबर बेलायतीले बहराइनलाई आफ्नो सीमा नर्नाग्न र इरानलाई कठोर कदम चाल्न बाध्य नपार्न चेतावनी दिनुभएको समाचार एजेन्सी एएनआईले जनाएको छ। तस्मिन समाचारका अनुसार उहाँले आफ्ना गतिविधिबारे सावधानी अपनाउन आग्रह गर्दै कुनै पनि उकसाहटको जवाफ इरानले कड़ा रूपमा दिने बताउनुभयो। अमेरिकाले आफ्नो विरूद्ध सैन्य कार्यवाही गर्न खाड़ी क्षेत्रमा रहेका आधारहरू प्रयोग गरेको आरोप इरानले लगाउँदै आएको छ। यसैबीच अमेरिका र इरान बीच कतारको राजधानी दोहामा भएको वार्तामा दुवै पक्षीय सैन्य आक्रमण रोक्ने र कूटनीतिक संवादलाई निरन्तरता दिने सहमति गरेका छन्। दुवै देशले प्रत्यक्ष सैन्य गतिविधि रोक्ने निर्णय गरेका र प्राविधिक तहका वार्तालाई निरन्तरता दिन सहमति भएका खबरमा उल्लेख छ। मध्यपूर्वमा पछिल्ला सैन्य गतिविधि, हर्मुज जलमार्गको सुरक्षा र अमेरिकी सैन्य उपस्थिति लिएर बढ़दो तनावका बीच इरानको बहराइनप्रति आएको यो चेतावनीले क्षेत्रीय अस्थिर थप बढ्न सक्ने चिन्ता उत्पन्न भएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको राउण्ड अफ 32मा आज राति 11:15 पाँच पटकका च्याम्पियन ब्राजिल र जापान बीच खेल हुँदैछ। यो खेल अमेरिकाको हस्टन रंगशालामा हुनेछ। ब्राजिल समूह सीको विजेता र जापान समूह एफको उपविजेताको रूपमा नकआउटमा प्रवेश गरेका हुन्। सन् 2026 सन् 2006 विश्वकपमा ब्राजिलले जापानलाई 4-1 गोलले हराएको थियो भने गएको अक्टोबरमा भएको मैत्रीपूर्ण खेलमा जापानले 3-2 गोलले ब्राजिललाई हराउँदै ऐतिहासिक जीत हासिल गरेको थियो। जापान विश्वकपमा अहिलेसम्म प्री क्वार्टर फाइनलभन्दा अगाडि पुग्न सकेको छैन। यस्तै भोलि बिहान 2:15 अमेरिकाको बोस्टनमा 4 पटकको विजेता जर्मनी र पाराग्वे बीच खेल हुनेछ। सन् 2002 यी दुई टोली बीच भएको विश्वकपमा जर्मनीले 1-0 जित हासिल गरेको थियो। यसै गरी भोलि बिहान 7:15 मेक्सिको मोन्टेरीमा नेदरल्याण्ड्स र मोरक्को बीच खेल हुनेछ। सन् 1994 यी दुई टोली बीच भएको खेलमा नेदरल्याण्ड्स 2-1 विजयी भएको थियो। विश्वकपका यी तीनै खेल नेपाली दर्शकका लागि अत्यन्त रोमाञ्चक हुने अपेक्षा छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देशभर विभिन्न कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो। असारको 15 मधेशमा 4.5% भन्दा कम रोपाई। कोशी टप्पूमा पर्यटनको सम्भावना उच्च। प्रचार प्रसार सहित पूर्वाधारमा लगानी गर्नुपर्नेमा बिग्रेको जोड। विधेयक र कानून निर्माणबारे सांसदहरूलाई संसद सचिवालयको अभिमुखीकरण। कानून बनाउने व्यक्तिको व्यवहार राम्रो हुनुपर्नेमा सभामुख अरियालको जोड। मध्य पूर्वमा तनाव पुनः चर्किरहेका बेला बहराइनलाई इरानको कड़ा चेतावनी। क्षेत्रीय अस्थिरता थप बढ़न सक्ने चिन्ता। र विश्वकप फुटबलमा आज राति 5 पटकको विजेता ब्राजिल र जापान खेल्दै।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: साली नदीको चिर,
10: मणिचूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
10: शान्ति र आनन्दको अनुभूति,
9: भीडभाडबाट टाढा,
10: सहरबाट नजिकै,
9: तपाईँको स्वागत र आतिथ्यका लागि सदन तत्पर।
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
11: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841954181। वेबसाइट झुले.com.np।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
14: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। 3 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 ललितपुरको खुमलटारमा हर्षोल्लासका साथ मनाइएको छ। महोत्सवमा यसपटक ड्रोन मार्फत मल छरेर मेसिनद्वारा धान रोपिएको छ। प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिका संयोजक अशोक कुमार चौधरीले ड्रोन उठाएर महोत्सवको शुभारम्भ गर्नुभयो। कार्यक्रममा कृषि मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले शहरीकरणका कारण घट्दो कृषि भूमिको चुनौती बीच यान्त्रिकरण र उन्नत प्रविधि मार्फत उत्पादकत्व बढ़ाउनु पर्ने बताउनुभयो। आज असार 15 गतेको अवसरमा भक्तपुरको प्रसिद्ध जुजु धौको माग अत्यधिक बढ़ेको छ। दही चिउरा खाने परम्परागत चलनका कारण बिहानैदेखि जुजु धौका पसलहरूमा उपभोक्ताहरूको लामो भीड़ लागेको थियो। भक्तपुर जुजु धौ व्यवसायी संघका अध्यक्ष कृष्ण गोपाल सैजुका अनुसार आज एकै दिनमा भक्तपुरबाट 1,00,000 लिटर भन्दा बढ़ी दही बिक्री भएको छ। अरू दिन 200 लिटर मात्र बिक्री हुने ठाउँमा आज 2,000 लिटर भन्दा बढ़ी दही दिउँसो समयमै सकिएको व्यवसायीहरूले जानकारी दिएका छन्। माटोको भाँडो अर्थात कतारोमा परम्परागत शैलीमा बनाएको दही आज प्रति लिटर 250 रुपियाँमा बिक्री भएको छ। तर धेरैले जुजु धौकै नाममा मेसिन र फ्रिजमा जमाएको दही बिक्री गर्न थालेकाले यसको गुणस्तर र साख घट्दै गएको भन्दै जुजु धौ व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्। परम्परागत शैलीमा बनाएको असली जुजु धौलाई चक्कुले काट्न सकिन्छ र घोप्ट्याउँदा पनि पोखिँदैन भन्ने यसको पहिचान हो। सरकारले काठमाडौँ उपत्यकामा खाद्य गुणस्तर तथा उपभोक्ता स्वास्थ्य परीक्षणका लागि बजार अनुगमन तीव्र बनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले घुम्ती प्रयोगशाला सहित 3 छुट्टा छुट्टै टोली परिचालन गरी व्यापक निरीक्षण गरेको छ। बानेश्वरको एक स्टोरमा कस्मेटिक ग्रेडको रोज वाटर खाद्य प्रयोजनका लागि राखिएको भेटिएपछि तत्काल नष्ट गरी सम्बन्धित व्यवसायलाई 5 दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। मन्त्री निशा मेहताले उपभोक्ताको स्वास्थ्यमा जोखिम सृजना गर्ने व्यक्ति वा संस्थामाथि कानून बमोजिम कड़ा कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। भक्तपुर नगरपालिका वडा नम्बर 9 कार्यालयको आयोजनामा ओडावासी युवा विद्यार्थीका लागि डिजिटल मार्केटिङ सम्बन्धी 1 महिने तालिम हिजोदेखि शुरू भएको छ। तालिमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले सूचना प्रविधिको विकासले संसार नै गाउँ जस्तो बनिरहेको अवस्थामा संसारभरिका युवाहरूसँग भक्तपुरका युवाले अध्ययन पेशा खेलकुद लगायत सबै क्षेत्रमा प्रतिस्पर्धी बन्न सक्नुपर्नेमा जोड़ दिनुभयो। काठमाडौँ महानगरपालिका वडा नम्बर 14 कलंकी पुल नजिक सड़कमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ। बिहान मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा कैलाली घर भएका 27 वर्षका प्रकाश शाहको ज्यान गएको प्रहरीले जनाएको छ। भक्तपुरको श्री विनायक नगरपालिका नम्बर 8 सिपाडोलबाट लागू औषध सहित एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले सिपाडोल का 23 वर्षीय राज थापालाई पक्राउ गरेको। यस्तै ललितपुर महानगरपालिका नम्बर 6 ओकुबहालबाट लागू औषधसहित सुरक्षित घर भएका 18 वर्षका किशोर पक्राउ परेका छन्। प्रहरी प्रभाग मंगल बजारबाट खटिएको टोलीले मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो। यस्तै ललितपुर महानगरपालिका वडा नम्बर 6 नेफ गल्लीबाट धादिङ घर भएका 22 वर्षीय साहिल लामा पक्राउ परेका छन्। प्रहरी प्रभाग मंगल बजारबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। विधेयक र कानून निर्माणबारे सांसदहरूलाई संसद सचिवालयको अभिमुखीकरण। कानून बनाउने व्यक्तिको व्यवहार राम्रो हुनुपर्नेमा सभामुख अरियालको जोड़। ललितपुरको खुमलटारमा राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 सम्पन्न। ड्रोन मार्फत मल सरेर मेसिनद्वारा धान रोपियो। र दही चिउरा खाने दिनको अवसरमा आज भक्तपुरमा जुजु धौको माग

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9919327375।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी शङ्खुवा सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय शङ्खुवा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी रु 10 छुट सहित असार मसान्तसम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मन्सुली चामल प्रति बोरा मात्र रु 1225 अर्थात प्रति केजी मात्र रु 49, तीन जीरा मसिनो चामल प्रति बोरा मात्र रु 1850 अर्थात प्रति केजी मात्र रु 74 र चिनी प्रति केजी मात्र रु 95।
5: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमाली टोल खादबारी शङ्खुवा सभा, फोन नम्बरहरू 0295625201 र 97449922520।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाई खोल्ने,
7: दाँत भर्ने, दाँतको आकृति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
7: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
7: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाक नेटुडी चेलछेउ, शङ्खुवा सभा। फोन नम्बर 0295625320 र 9942505041।

0: Johnny Gotti, let's go body. Seize the bum, seize the bum. Can't you seize the bum, bum, bum?
1: Dai, ma, eti janchu.
2: La, tese bhaye le 4 baje chhe bhetom lai.
1: Ke ko 4 baje?
2: 5.
1: Amale marchan.
2: E la sari tar da.
1: ओके सियार केडा
3: अनि ब्रो यत्रो वर्ष कहाँ आएको त
1: कहाँ जानु दुई वर्ष मंगल ग्रह गएर आएको
3: अनि ब्रो त्यहाँ पानी पाउँदो रहेछ त
1: अनि केडा कसको भएमा बाजा बजाएर आएको
2: बाजा रे प्रोग्राम थियो स्कुलमा क्यान्सल हो अनि
1: अनि रुबी
2: ए रुबी ऊ पनि प्रोग्राम गर्न गएको थियो क्यान्सल भयो फर्किदियो होला नि
4: नाम लिया सैतान हजुर ओ

0: सबै राम्रो सधैं हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नु होला।
1: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
3: नमस्कार वडाध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सखुवा सभाको डबुडा एक मात्रै विश्वासी हो, अरुण पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842082776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
11: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
11: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउन, अर्को पनि ल्याएको छु ल। हेर त, यो कस्तो छ?
11: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
11: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खासबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
11: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842029801, जनक पौडेली, 9852058344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खासबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
12: आयो सबको घर घरमा,
13: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
13: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842057841 र 029562066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
16: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतारा नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
17: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इतहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
18: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
19: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार तनसारा मास्कोटी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा ओलम्पियन सैनिक खेलाड़ीहरूको अनुभव र खेल यात्रामा आधारित रेडियो डकुमेन्ट्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरुबाट सुन्नुहोस्। सुर्खेत स्थित पश्चिम एयर बेसले जटिल प्रसूति समस्यामा परेका चारजना महिलाहरूको हवाई उद्धार गरेको छ। बेसले असार 12 गते चोरजहारी नगर अस्पतालमा उपचाररत रूकुम पश्चिम जिल्ला सिस्ने गाउँपालिका दुईकी 24 वर्षीय प्यारी पुनलाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको छ। यस्तै असार 9 गते बेसले कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिका तीनकी 18 वर्षीय जयपुरा विकलाई उद्धार गरी कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो भने असार 8 गते हुम्ला जिल्ला नामखा गाउँपालिका एककी 33 वर्षीय सरिता लामा र बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका पाँचकी 23 वर्षीय विपन्न सार्कीको उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। यस्तै मध्य एयरबेसले एकलडुङ्गा जिल्ला स्थित मिशन अस्पतालमा उपचाररत सुत्केरी महिला र उनको नवजात शिशुलाई असार 10 गते हवाई उद्धार गरेको छ। बेसले सुनकोशी गाउँपालिका चारकी 30 वर्षीय भद्रकुमारी श्रेष्ठ र नवजात शिशुको उद्धार गरी थप उपचारको लागि काठमाडौँ पुर्याएको हो। यसै गरी बेसले जटिल प्रसूति समस्यामा परेकी संखुवा सभा जिल्ला पाँच खपन नगरपालिका साथ बिहीबारेकी 27 वर्षीय सनिता परियारको असार 7 गते उद्धार गरी कोशी अस्पताल विराटनगर पुर्याएको छ। नम्बर एक विपद व्यवस्थापन गण र महावीरगण रेन्जरबाट खटिएको टोलीले पोखरा महानगरपालिका 6 स्थित फेवातालमा फँसेका चारजना स्वदेशी तथा विदेशी पर्यटकको असार 9 गते सकुशल उद्धार गरेको छ। तालमा बोटिङ गर्ने क्रममा हावाहुरी र वर्षाको कारण छाल आएपछि उनीहरू फँसेका थिए। यसै गरी सोही गणहरूबाट खटिएका खोज तथा उद्धार टोलीले फेवातालमा विपत्ता भएका एक युवकको असार 9 गते शव फेला पारेको छ। फेवातालमा बोटिङ गर्ने क्रममा हावाहुरी र वर्षाको कारण पोखरा महानगरपालिका 15 का 19 वर्षीय अमर थापा बेपत्ता भएका थिए। नयाँ रणभीम गुल्म अन्तर्गत सुरक्षा पोस्ट पोखरे बगरबाट खटिएको टोलीले म्याग्दी जिल्ला बेनी जोमसुम सड़क खण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका 6 बिरकाटेमा असार 10 गते पहिरोमा पुरिएका माइक्रोबस चालकको शव निकालेको छ। टोलीले पहिरोमा पुरिएको माइक्रोबस सहित पर्सा जिल्ला वीरगंज महानगरपालिका 21 का 23 वर्षीय सोहेल मियाको शव निकालेको हो। कालीस्थिति गण इन्जिनियर्सले असार 8 गते धनुषा जिल्ला जनकपुर धाम उपमहानगरपालिका 12 स्थित मानव सेवा आश्रममा खाना खुवाउनुका साथै खाद्यान्न सहयोग गरेको छ। मध्यपूर्वी पीर्तनापति उपरथि श्री भुवन खत्रीको उपस्थितिमा गणले आश्रममा रहेका अशक्त बेसहारा र मानसिक तथा शारीरिक रूपमा कमजोर रहेका 63 जना र अन्य सहयोगी 15 जना गरी 78 जनालाई खाना खुवाएको हो। सोही क्रममा गणले आश्रमलाई आवश्यक खाद्यान्न सामग्री समेत वितरण गरेको छ। सैनिक श्रीमती संघले काठमाडौँको कागेश्वरी मनहरा स्थित कौशिकी वैदिक गुरूकुल विद्यालयलाई असार 12 गते खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग गरेको छ। सैनिक श्रीमती संघ भद्रकालीमा आयोजित कार्यक्रममा संघकी उपाध्यक्ष श्रीमती लक्ष्मी केसीले संघको तर्फबाट उपलब्ध गराइएका खाद्यान्न तथा स्टेशनरी सामग्री उक्त गुरूकुलका संरक्षक श्री दामोदर खनाललाई हस्तान्तरण गर्नुभयो। यसअघि संघले काठमाडौँको हाणीगाउँ स्थित योगी नरहरिनाथ आश्रम तथा कालो पुल स्थित खगेन्द्र गुरू आश्रमलाई समेत जेठ 28 गति खाद्यान्न सामग्री सहयोग गरेको थियो। गरूडदल गणले शीघ्र प्रभावी आयोजना अन्तर्गत दोलखा जिल्ला भीमेश्वर नगरपालिका 2 स्थित दोलखा भीमेश्वर मन्दिर परिसरमा रेलिङ निर्माण गरेको छ। नवनिर्मित रेलिङ मध्यपूर्वी पीर्तनापति उपरथि श्री भुवन खत्रीले असार 12 गति भीमेश्वर मन्दिर तथा गुठी व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो। रणसिंह दलगणबाट खटिएको टोलीले कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका 16 मजगाउँ स्थित निकुञ्जको कोर इलाकामा लागेको आगो असार 11 गते निभाएको छ। टोलीले निकुञ्ज कर्मचारी र स्थानीयको सहयोगमा आगो निभाएको हो। यस्तै कालीधोज गणबाट खटिएको टोलीले सर्लाही जिल्ला चन्द्रनगर गाउँपालिका 7 बयल बाँस स्थित स्थानीय श्रवण शाहको घरमा लागेको आगो असार 9 गते निभाएको छ। टोलीले दमकलको प्रयोग गरी नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाएको हो। मध्य पृतना अन्तर्गतका युनिटहरूको सहकार्यमा असार 11 गते हेटौडा उपमहानगरपालिका 8 स्थित हेटौडा कपडा उद्योगमा अभ्यास हातेमालो 8 सञ्चालन गरिएको छ। सो क्रममा नम्बर 2 विपद व्यवस्थापन गण, गोरखबहादुर गण, कालीप्रसाद गण इन्जिनियर्स, महाबल गण तथा कुमारी दल गुलमली आगोलागी र भूकम्प सम्बन्धी नमूना अभ्यास सञ्चालन गरेका थिए। यसअघि सोही पृतनामा असार 9 गते विपद व्यवस्थापन पूर्व तयारीका बारेमा छलफल समेत गरिएको थियो। ईश्वरीबक्स गुलमले असार 5 गति बाजुरा जिल्ला बढ़ी मालिका नगरपालिका 8 मार्तडीमा विपद व्यवस्थापन सम्बन्धी संयुक्त खोज तथा उद्धार सिमुलेशन अभ्यास सञ्चालन गरेको छ। गुलमले जिल्ला प्रहरी कार्यालय बाजुराको सहकार्यमा उक्त अभ्यास सञ्चालन गरेको हो। नयाँ श्रीनाथ गढ़का गुल्म प्रबन्ध हुद्दा बाबुराम पौडेलले असार 12 गति एक गर्भवती महिलालाई रक्तदान गर्नुभएको छ। उहाँले जिल्ला अस्पताल भोजपुरमा उपचाररत भोजपुर जिल्ला रामप्रसाद राई गाउँपालिका 6 की 23 वर्षीय लक्ष्मी तामाङलाई रक्तदान गर्नुभएको हो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। त्रिभुवन आर्मी क्लबका एथलेटिक्स खेलाड़ीहरूले असार 5 गतेदेखि 7 गतेसम्म सुर्खेतमा सञ्चालन भएको 46 नेशनल एथलेटिक्स च्याम्पियनशीपमा 36 पदक जितेका छन्। नेपाल एथलेटिक्स संघले कर्णाली प्रदेश खेलकुद विकास परिषदको समन्वयमा सञ्चालन गरेको प्रतियोगितामा सैनिक खेलाड़ीले 17 स्वर्ण 12 रजत र 7 काँस्य पदक जितेका हुन्। प्रतियोगिता अन्तर्गत पुरूषतर्फ 400 र 800 मिटर दौड़मा जमदार सोमबहादुर कुमारले स्वर्ण पदक जित्नुभयो। त्यस्तै ज्याभलिङ थ्रोमा हुद्दा रोहित चौधरी र 10,000 मिटर दौड़मा अमलदार राजन रोकायले स्वर्ण पदक जित्नुभयो। त्यसै गरी प्युठ मुकेश बहादुर पालले 1500 र 5000 मिटरमा, प्युठ परशुराम डगौराले ट्रिपल जम्पमा, सिपाही राईबहादुर शाहीले डिस्कस थ्रोमा र बन्दोबस्ती कार्य सिपाही सलिम देवानले लमजङमा स्वर्ण पदक जित्नुभयो। त्यस्तै प्युठ प्रकाश दनुवार, जमदार सोमबहादुर कुमार, अमलदार प्रेम सुनार र सिपाही सागर चौधरीको समूहले 4x400 मिटर रिलेमा तथा अमलदार प्रेम सुनार, प्युठ निश्चल महतो, सिपाही नरेन्द्र कुमार थारू र बन्दोबस्ती कार्य सिपाही सलिम देवानको समूहले 4x100 मिटर रिले दौड़मा स्वर्ण पदक जित्नुभयो। त्यसै गरी महिलातर्फ गुल्म कार्य हुँदा अमृता महतोले डिस्कस थ्रोमा, अमलदार जयरानी थारूले 200 र 400 मिटर दौड़मा तथा अमलदार पूर्णलक्ष्मी न्यौपानेले 1500 मिटर दौड़मा स्वर्ण पदक जित्नुभयो। यस्तै प्युट सरस्वती चौधरी, अमलदार जयरानी थारू, सिपाही कलेशी चौधरी र गनर अनिसा विश्वकर्माको समूहले 4x400 मिटर रिले दौड़मा र प्युट सरस्वती चौधरी, सिपाही कलेशी चौधरी, प्युट रंजिता अधिकारी र अमलदार जयरानी थारूको समूहले 4x100 मिटर रिले दौड़मा स्वर्ण पदक जित्नुभयो। त्रिभुवन आर्मी क्लबका खेलाड़ीले सर्लाहीको लालबन्दीमा असार 6 र 7 गति सञ्चालन भएको 4 लालबन्दी किकुसिन कान कराते राष्ट्रिय पुरूष तथा महिला खुल्ला प्रतियोगितामा 4 पदक जितेका छन्। नेपाल किकुसिन कान कराते संघको आयोजनामा सञ्चालित प्रतियोगितामा सैनिक खेलाड़ीले 1 स्वर्ण, 2 रजत र 1 काँस्य गरी 4 पदक जितेका हुन्। प्रतियोगितामा 60 केजी तौल समूहमा सिपाही प्रवीण माझीले स्वर्ण पदक जित्नु भएको हो। त्रिभुवन आर्मी क्लबका महिला तथा पुरूष कुस्ती खेलाड़ीले असार 3 गतेदेखि 5 गतेसम्म जनकपुर धाममा सञ्चालन भएको राष्ट्रिय कुस्ती महिला तथा पुरूष प्रतियोगितामा 10 पदक जितेका छन्। नेपाल कुस्ती संघको समन्वय तथा मधेस खेलकुद परिषदको आयोजनामा सञ्चालित प्रतियोगितामा क्लबका खेलाड़ीले 2 स्वर्ण, 3 रजत र 5 काँस्य पदक गरी 10 पदक जितेका हुन्। प्रतियोगितामा 57 केजी समूहमा प्युठ सम्झना घरती मगर र 61 केजी तौल समूहमा सिपाही अमरेश कुमार यादवले स्वर्ण पदक जित्नुभयो। विशेष फौज वाहिनी अन्तर्गतका युनिटहरूलाई सहभागी गराई जेठ 25 गतेबाट सञ्चालन भएको वाहिनीपति ट्रफी 2083 असार 8 गते सम्पन्न भएको छ। वाहिनी हाताभित्र रहेको युद्ध भैरव गढ़मा आयोजित कार्यक्रममा वाहिनीपति सहायकृति श्री दिपेन्द्र गुरूङले प्रतियोगिता समापन गर्नुभएको हो। सो अवसरमा उहाँले प्रतियोगितामा सर्वोत्कृष्ट भएको भैरवनाथ कर्णलाई वाहिनीपति ट्रफी प्रदान गर्नुभई विभिन्न खेल विधाहरूमा प्रथम र द्वितीय भएका युनिट तथा खेलाड़ीहरूलाई प्रमाणपत्र र मेडल प्रदान गर्नुभयो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
4: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 20 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
3: लेख रचनाका विषय वस्तुहरू:
4: राष्ट्रिय एकता,
3: परम्परागत तथा अपरम्परागत सुरक्षा,
4: कूटनीति, नीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
3: नवीनतम प्रविधि,
4: राष्ट्रिय सुरक्षा,
3: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
4: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
3: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति,
4: पुरस्कार राशि,
3: प्रथम हुनेलाई रु 2,00,000,
4: द्वितीय हुनेलाई रु 1,50,000,
3: तृतीय हुनेलाई रु 1,00,000
4: र सान्त्वना प्रति व्यक्ति रु 10,000 प्रदान गरिनेछ।
3: लेख रचना पेश गर्ने ठेगाना
4: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-79-057 सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
3: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ ओलम्पियन सैनिक खेलाड़ीहरूको अनुभव र खेल यात्रामा आधारित रेडियो डकुमेन्ट्री।
5: जीतले कहिल्यै पनि विश्राम खोज्दैन अनि विश्रामको अभिलाषा राख्नेले कहिल्यै विजयको शिखर चुम्न सक्दैन। यो भनाई सैनिक जीवन र खेल जीवन दुवैमा मिल्दछ। यसले हामी शारीरिक र मानसिक रूपमा जहिले पनि जितका लागि अभिप्रेरित हुनुपर्छ भन्ने मर्मलाई उजागर गर्दछ, किनकि त्यो जितभित्र व्यक्तिको सफलतासँगै राष्ट्रकै स्वाभिमान जोड़िएको हुन्छ। यही कारण प्रभातको पहिलो किरण अगावैबाट शुरू हुने दौड़, शारीरिक अभ्यास र अनुशासनको कड़ी नेपाली सेनाको दैनिकी र जीवन पद्धति बन्दछ। यही मान्यताले सैनिकहरूलाई खेलकुदमा समेत सधैँ अगाडि बनाएको छ।
6: नेपाली खेलकुदको विकास तथा प्रवर्धनमा नेपाली सेनाको इतिहास निकै पुरानो छ। सन् 1951 नै अन्तर्राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन थालेको नेपाली सेनाको खेलकुद यात्रा विक्रम सम्वत 2008 प्रजातन्त्र दिवसको उपलक्ष्यमा टुँडीखेलमा आयोजित एथलेटिक्स प्रतियोगिताबाट औपचारिक रूपमा शुरू भएको मानिन्छ। त्यस शुरूआतदेखि 7 भन्दा बढ़ीको अवधि पार गर्दै आजको दिनसम्म आइपुग्दा सैनिक खेलाड़ीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपालीको नाम उचो बनाएका छन्।
5: यसै परिप्रेक्ष्यमा आज हामी खेलकुदको माध्यमबाट सैनिक खेलाड़ीहरूले अन्तर्राष्ट्रिय मंचमा पाएको उपलब्धि र सीमित स्रोत साधनका बीच पनि विश्वको सबैभन्दा ठूलो खेल मंच ओलम्पिक सम्मको खेल यात्रा तय गर्न सफल सैनिक खेलाड़ीहरूको अनुभव समेट्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार प्रकृति बस्नेत
6: र म प्राविधिक जमादार सरिना सापकोटा।

0: नेपाली खेलकुदको इतिहास हेर्दा कुनै समय नेपालका खेलाडी भनेकै नेपाली सेनाका खेलाडी हुने गर्दथे। खेलप्रतिको आकर्षण, प्रशिक्षण र अवसरहरूको उचित व्यवस्था नभएको अवस्थामा पनि नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन गर्ने गरेको इतिहास छ। यसैको उदाहरण हुनुहुन्छ नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय पदक ल्याउने खेलाडी जमादार जित बहादुर केसी। अवकाश प्राप्त
1: उहाँले सीमित स्रोत साधन र उपलब्धताको बावजुद आफ्नो देशका लागि एक सैनिकले कतिसम्म योगदान दिन सक्दो रहेछ त भन्ने पुष्टि गरिसक्नु भएको छ। सन् 1973 फिलिपिन्समा सम्पन्न एसियन एथलेटिक च्याम्पियनशीपमा नेपालका लागि काँस्य पदक जित्दा त्यस समयको सामान्य तालिम र सीमित स्रोत साधनले कसरी इतिहास रचेको थियो त? ओलम्पियन जमदार जित बहादुर केसी। अवकाश प्राप्त
2: पहिला त हाम्रो बेलामा केही पनि थिएन। नेपालमा जम्मा 2 लाख रुपियाँ बजेट आउँथ्यो खेलकुदमा। परिषदमा कर्मचारी 3-4 जना थिए। तिनलाई खुवाउने कि खेलाडी पठाउने कि समस्या थियो नि एसियन गेम खेल्न। त्यो बेला के भने मेरो जुत्ता थिएन, जुत्ता मलाई 400 रुपियाँ तिरेर परिषदले छाला जुत्ता कारखानामा बनाइदिएको। आज बनायो भोलिपल्ट च्यात्यो, त्यो जुत्ता फालिदियो, भएन, जुत्तै भएन। त्यसमा चाहिँ जुत्ता भाव फर्स्ट पनि हुन सक्ने सम्भावनै थियो। सेकेन्ड र म सँगसँगै जस्तो पहिलो म चाहिँ अलि अगाडि गएको हो, नत्र सँगसँगै थियौँ। तर मेरो चाहिँ जुत्ता नभएर 10 अमलाबाट रगत चुहिएको थियो। त्यो त जाने कोचलाई थाहा छ। त्यो बेलामा त अब न रेडियो छ, न क्यामेरा छ, न केही छ, केही पनि थिएन नि। मैले 2 घन्टा 23 मिनटमा अहिले चाहिँ एकदम गौरव लागेको छ। अहिले चाहिँ हरेक खेलाडीहरूलाई राम्रो गर्यो भने बाँच्न सक्ने उपाय आर्मीबाट र परिषदबाट पनि त्यो भइरहेको छ।
0: नेपाली सेनाका खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा पाएको सफलताको चर्चा गरिरहँदा छुटाउनै नहुने नाम हो भेटरान ओलम्पियन म्याराथन धावक हुद्दा वैकुण्ठ मानन्दर। अवकाश प्राप्त उहाँको नाम नेपाली खेलाडीहरूका लागि आदर्श र प्रेरणाको स्रोत बन्दै आएको छ। दक्षिण एसियामा नेपाल चिनाउन उहाँले दिनुभएको योगदान सदैव अविस्मरणीय रहनेछ।
1: सन् 1983 आयोजित प्रथम दक्षिण एसियाली खेलकुदमा सहभागी हुनुभएका मानन्दरले पहिलो, दोस्रो र तेस्रो संस्करणसम्म म्याराथनमा लगातार स्वर्ण पदक जितेर कीर्तिमान रच्नुभयो। उहाँ दोस्रो दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने एकमात्र नेपाली खेलाड़ी हुनुहुन्थ्यो। यसै गरी उहाँले सन् 1987 भारतको कोलकातामा सम्पन्न म्याराथनमा बनाएको 2 घण्टा 15 मिनट 3 सेकेण्डको कीर्तिमान आज झण्डै 4 दशक पुग्न लाग्दा पनि कसैले तोड्न सकेको छैन। नेपाली सैनिक धावकले यो सफलता कसरी प्राप्त गर्यो त? म्याराथन धावक हुद्दा वैकुण्ठ मानन्धर अवकाश प्राप्त आफ्नो खेल जीवन सम्झँदै भन्नुहुन्छ,
3: अहिले जस्तो खेलाडीहरूले त धेरै सुविधा पाएको छ, धेरै राम्रो भएको छ, तर विदेशको हेरेर चाहिँ छैन। खेलाडी हुँदैमा सबैले पाउँछ भन्ने पनि छैन। त्यस खेलाडीले मात्रै अलिकति केही पाइराखेको छ। त्यो हाम्रो समयमा म भन्दा अगाडिको झन् धेरै दुःख पाएको छ, होइन? तर उनीहरूभन्दा म चाहिँ भागीमानी हो। ओलम्पिक 1976 खेल्दा थिएँ नि, त्यो बेला नेपालबाट क्यानाडा जानलाई भिसा दिनलाई नेपालमा दिल्लीमा पनि थिएन रहेछ, न्युयोर्कमा रहेछ। त्यहाँ गएर भिसा दिनु पनि रहेछ। 3 महिना अगाडि त्यहाँ भिसा दिएँ अनि भाग लिन गएँ। म भाग्यमानी रहन्छु। मैले 7 गेम्समा मेरो रेकर्ड हो, फर्स्ट 7 गेम पहिलो गोल्ड मेडल, सेकेन्ड 7 गेममा नेपालको एउटै मात्र गोल्ड मेडल, थर्ड 7 गेममा मेरो रेकर्ड अहिलेसम्म ब्रेक भएको छैन। लगभग 39 वर्षै हुन लाग्यो, होइन? त्यो मेरो रेकर्ड चाहिँ नेपालले नै ब्रेक गर्छ जस्तो मलाई लाग्छ।
0: विश्व मञ्चमा सहभागी हुँदा बज्ने राष्ट्रिय गान अनि फरफराइने राष्ट्रिय झण्डाले जो कोहीलाई पनि गौरवान्वित बनाउँछ। यस्तो क्षण सैनिकले खेलाडीका रूपमा राष्ट्रकै प्रतिनिधित्व गर्न पाउनु थप गौरवको विषय बन्नु स्वाभाविकै हो। यस्तै अवसर पाउनुभएकी महिला सैनिक मध्ये एक हुनुहुन्छ अमलदार सरस्वती भट्टराई। उहाँले सन् 2016 ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न ओलम्पिक खेलमा 1500 मिटर दौड़ 4:33.94 पूरा गरी नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको थियो। उक्त खेलको समापन सत्रमा राष्ट्रिय झण्डा बोकेर मैदानमा मार्च पास्ट गर्ने अवसर पाएको क्षण राष्ट्र र संस्थालाई झलझली सम्झेको ओलम्पियन धावक अमलदार सरस्वती भट्टराई बताउनुहुन्छ।
4: ओलम्पिकमा सहभागी हुन पाउँदा चाहिँ एकदमै आफूलाई चाहिँ गर्व त मैले मान्ने नै भए, किनभने म एउटा देशको प्रतिनिधित्व गरेर मेरो नेपाली सेनाको नामलाई अगाडि लिएर म गइरहेको थिएँ। त्यसमा चाहिँ हरेक खेलाडीको एउटा सपना बोकेको हुन्छ। मैले ओलम्पिक खेल्न पाए हुन्थ्यो, मैले ओलम्पिकको महाकुम्भमा पाइला टेक्न पाए हुन्थ्यो भन्ने हुन्छ। मैले पनि त्यो सपना बोकेर हिँडिरहेको थिएँ, जो म सफल भए। त्यसमा चाहिँ म एकदमै खुसीको जितेको क्षण त्यो मेरो जीवनको अविस्मरणीय क्षण रहनेछ। मैले चाहिँ एकदमै वर्ल्ड रेकर्ड होल्डर इथोपियाको डिबाबा भन्ने लेडिज हुनुहुन्थ्यो, उहाँलाई चाहिँ भेट्ने मेरो धोको थियो, जुन चाहिँ मेरै हिटमा पर्नुभयो उहाँ र मैले चाहिँ सँगै दौडिने मौका पाएँ उहाँसँग, र उहाँसँग दौडिँदै गर्दा मैले पनि 26 वर्ष पुरानो नेपालको नेसनल रेकर्ड ब्रेक गर्न सफल भए, म पनि 1500 मिटरमा। त्यसमा चाहिँ म आफ्नो ठूलो उपलब्धि चाहिँ मान्छु त्यसलाई चाहिँ।
1: जित बहादुर केसी, वैकुण्ठ मानन्दर र सरस्वती भट्टराई त उदाहरण मात्रै हुन्। उहाँहरू जस्तै राष्ट्रकै नाम उचो बनाउने सैनिक खेलाड़ीहरू धेरै छन्। पछिल्लो समय विक्रम सम्वत 2046 स्थापना भएको त्रिभुवन आर्मी क्लब र 2072 सालमा स्थापित नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको व्यवस्थापकीय र अभिभावकीय भूमिकाले राष्ट्रिय खेलाड़ी उत्पादनमा थप सहयोग पुगेको छ। पछिल्ला खेल उपलब्धि केलाउँदै नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति महासेनानी श्री मदन जंग राणा:
5: 13 साग गेममा खेलाड़ी संख्या नेपालबाट टोटल 554 जना थियो, त्यसमा 186 जना मात्रै नेपाली सेनाबाट थियो। नेपालले प्राप्त गरेको कुल पदक संख्या 51 गोल्ड, 59 रजत र 94 काँस्य गरी 204 पदक प्राप्त गरेको थियो, जसमा 23 स्वर्ण, 31 रजत र 49 काँस्य गरी जम्मा 103 पदक चाहिँ नेपाली सेनाका खेलाड़ीहरूले प्राप्त गरेका थिए। अनि त्यसै गरेर गत वर्ष सञ्चालन भएको विभिन्न खेलविधाहरूको राष्ट्रिय तहमा चाहिँ अब 95 वटा चाहिँ सञ्चालन भएको रहेछ भने 11 वटा चाहिँ अन्तर्राष्ट्रिय प्रतियोगिताहरू सञ्चालन भएका रहेछन्। त्यसमा नेपाली सेनाको विभिन्न खेलविधाका खेलाड़ीहरूले राष्ट्रिय तर्फ 135 वटा स्वर्ण, रजत चाहिँ 118 वटा, काँस्य 92 पदक प्राप्त गरेका थिए भने यो चाहिँ ओभरअल अब टिम गेमहरू र बिग इभेन्टहरूमा भयो। यो बाहेकको अरू चाहिँ इन्डिभिजुअल लेभलको गेमहरू पनि भइरहेको हुन्छ, होइन, त्यो छुट्टै छ।
0: त्रिभुवन आर्मी क्लब अन्तर्गत हाल 36 भन्दा बढी खेलविदाका खेलाड़ीहरूलाई नियमित प्रशिक्षण दिने गरेको छ भने यस क्लबका खेलाड़ीहरूले उत्कृष्ट सफलता समेत हासिल गर्दै आएका छन्। गत वर्षको साउनदेखि हालसम्म 45 जना सैनिक खेलाड़ीले कुस्ती, उसु, कराते, एथलेटिक्स, बास्केटबल र रग्बी जस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा 12 स्वर्ण, 7 रजत र 6 काँस्य पदक जितिसकेका छन्। त्यसै गरी सन् 1951 शुरू भएको एसियन गेम्समा मात्रै हालसम्म 97 जना सैनिक खेलाड़ीहरूले देशको प्रतिनिधित्व गरिसकेका छन्।
1: सैनिक खेलाड़ीकै उपलब्धिको चर्चा गर्दा ओलम्पियन भारोत्तोलन खेलाड़ी मानार्थ उपसेनानी श्री कमल बहादुर अधिकारीको नाम पनि स्मरणीय छ। 4 एसियन, 4 साफ, 1 ओलम्पिक र 3 एसियन च्याम्पियनशीप प्रतियोगितामा सहभागी भइसक्नुभएका उहाँले देशका लागि स्वर्ण र रजत पदक जित्नु भएको छ। आफ्ना सबै उपलब्धिको श्रेय नेपाली सेनालाई दिँदै ओलम्पियन मानार्थ उपसेनानी श्री अधिकारी भन्नुहुन्छ:
6: यो खेलमा पाएको सबै उपलब्धिहरू सर्वप्रथम त नेपाली सेनालाई दिन्छु। नेपाली सेनाले मलाई खेल सेनाको प्रतिनिधित्व गर, राज्यको प्रतिनिधित्व गर भनेर समय मौका नदिएको भएदेखि त म आज यो ठाउँमा पुग्थेन होला नि। पुग्नुको कारण नेपाली सेनाले ल सेनाको नाम राख्ने, देशको नाम राख्ने भनेर खेल्ने समय अपर्च्युनिटी दिएको कारणले गर्दाखेरि आज मैले जे जति खेलमा उपलब्धि हासिल गरे त्यो सबै नेपाली सेनाले गर्दाखेरि नै, नेपाली सेनाले दिएको समयको कारणले नै आज म यो ठाउँमा पुगेँ।
0: ओलम्पिक गेममा हालसम्म नेपाली सेनाका 27 जना खेलाड़ी सहभागी भइसकेका छन् भने पारा ओलम्पिकमा समेत सैनिक खेलाड़ीहरू सहभागी भएको तथ्याङ्क छ। एउटा सामान्य व्यक्तिलाई प्रशिक्षण दिएर उत्कृष्ट खेलाड़ी बनाउने मात्र होइन, घाइते तथा अपाङ्गता भएको व्यक्तिलाई पनि ऊर्जा र प्रेरणा दिँदै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी गराउनु सैनिक खेलकुदका विशेषता हुन्। यसैका उदाहरण मध्ये एक हुनुहुन्छ उपसेनानी श्री विक्रम राणा। देश सुरक्षार्थ खटिने क्रममा विद्रोहीले थापेको एम्बुसमा परि पूर्ण रूपमा दृष्टि गुमाउनुभएका उपसेनानी श्री विक्रम राणा आफ्नो खेल जीवन र प्राप्त सफलतालाई यसरी सम्झनुहुन्छ:
7: डिसेबिलिटी भएको व्यक्तिले पनि खेल खेल्न सक्छ र राष्ट्रको नाम अन्तर्राष्ट्रिय रूपमा पनि फैलाउन सक्छ भन्ने हेतुले मैले चाहिँ यो डिसेबिलिटी भइसकेपछि नेसनल पारोलम्पिक कमिटी अन्तर्गतबाट खेलकुदको शुरूआत गरे। 2063 मैले खेलकुदमा क्रिकेटबाट शुरू गरियो, 65 मैले चाहिँ पारा एथलेटिक्सबाट शुरू गरे र यो दुईटा खेलकुद मैले सँगसँगै लगेर पारालम्पिक र अनि प्लान क्रिकेटको वर्ल्ड कपहरू खेल्न सफल भएको। एथलेटिक्सबाट मैले 2010 गन्जाउ पारा एसियन गेम भन्छ र 2014 पारा एसियन गेम दक्षिण कोरियाको इन्चोनमा 2 एसियन र अनि अर्को 2012 लन्डन प्याराओलम्पिक खेले, 100 मिटर रनिङ, 200 मिटर रनिङमा पार्टिसिपेट गरे त्यहाँ र अर्को 2016 रियो जेनेरियो ब्राजिलमा 100 मिटरमा पार्टिसिपेट भएको। म 2080 सालमा इन्डियामा ओपन इन्टरनेसनल च्याम्पियनसिप भएको थियो, म 400 मिटरमा सेकेन्ड मेडल पनि लाथे मैले।
1: उपसेनानी श्री विक्रम राणाको यो अनुभवले पनि नेपालको खेलकुद क्षेत्रको विकासमा सैनिक प्रयासलाई प्रस्ट्याएको छ। यसै गरी नयाँ प्रतिभाहरूको पहिचान र नयाँ नयाँ विधामा खेलाड़ीहरूलाई क्षमता अभिवृद्धिका अवसर दिइनु सैनिक खेलकुदको थप उपलब्धिहरू हुन्। नेपाली सेनाकी ओलम्पियन सुटिङ खेलाड़ी प्युठ कल्पना परियार:
8: ओलम्पिकमा जानको लागि त हामीले नेसनल सेलेक्सन दिएर हुँदैन, इन्टरनेसनलै दिनुपर्छ नि त। लास्ट टाइमको सेलेक्सन कतारमा दिएको थिएँ, राम्रै थियो। सेलेक्सन पछिको अब स्कलरसिप पायो, स्कलरसिपमा बसेर ट्रेनिङ गर्यो, फाइनल्ली अब ओलम्पिकमा जाने भनेर नाम आउँदाखेरि त त्यो खेलेर त कुरै नगर। उहाँबाट खेल्दाखेरि पहिले पनि खेलिरहेको भएर डर चाहिँ लागेन, ओलम्पिक खेल्न पाउँदा खुसी चाहिँ लागिरहेको थियो। त्यसरी मैले रेकर्ड प्रयोग गरेको थिएँ, स्कोर राम्रो थियो। राइफल पिस्तोलको हामीले हाने गोलको स्कोर हुन्छ, मेरो आफ्नै स्कोर चाहिँ मिट गरेँ मैले। सुटिङमा चाहिँ आर्मीको खेलाडीले चाहिँ राम्रोसँग टाइम दिन सकेर राम्रोसँग आफूले खेलाडीले मेहनत गर्यो भने चाहिँ चान्स छ, किनभने पहिलेको भन्दा अहिले सबै हात हतियार नै आइसक्यो, ड्रेस आएको छ, गोलीहरू पनि दिइरहेको छ। त्यो भएको भएर चाहिँ पहिलेको भन्दा अहिले खेलाडी पनि राम्रो निस्केको छ। त्यो मेरो पालामा जुन लेभलको खेलाडी हो त्योभन्दा अझै हाई लेभलको खेलाडीहरू निस्किनु भएको छ है भाइ बहिनीहरू।
1: एउटा आम मानिसलाई सिपाही बनाउन अनि सिपाहीलाई खेलाड़ी बनाउन मात्र होइन, खेलाड़ीलाई सफल बनाउन समेत नेपाली सेनाले ठूलो मेहनत गरेको छ। नेपाली सेनाको यो प्रयासले राष्ट्रको खेल कूटनीतिलाई समेत प्रवर्धन गरिरहेको छ। यसै क्रममा नेपाली सेनाले फ्रेण्डशिप थ्रू स्पोर्ट्सको अवधारणा अनुसार खेलकुदको विकासका लागि नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद लगायतका निकायसँग गरेको समन्वय र सहकार्य सराहनीय रहेको बताउनुहुन्छ नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्री जीवन राम श्रेष्ठ।
9: अहिले नेपालको खेलकुदको विकास र खेलाड़ीहरूको टिकाउको पक्षबाट चर्चा गर्नु पर्दाखेरि नेपाली सेनाको महत्वपूर्ण योगदान रहँदै आएको छ। नेपाली सेनाले जुन खेलाड़ीहरूलाई आबद्धता गर्ने र उनीहरूलाई निरन्तर रूपमा अभ्यास गर्ने कुराहरूले गर्दाखेरि ती खेलाड़ीहरूले आफ्नो एउटा स्तर उन्नत गर्ने र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि सहभागी हुने एउटा स्तरमा आफूलाई विकास गर्ने मौकाहरू पाइरहेको छ। यो हिसाबले हेर्दाखेरि नेपाली सेनाको महत्वपूर्ण योगदान रहिरहेको कुरामा हामी चाहिँ स्पष्ट छौं।
1: नेपाली सेनाले युनिट स्तरदेखि वाहिनी पृतना हुँदै केन्द्रीय तहसम्म विभिन्न प्रतियोगिता सञ्चालन गरी राष्ट्रिय स्तरका खेलाड़ी तयार गर्दै आएको छ। यस्तो प्रयासले नयाँ नयाँ प्रतिभाहरू चिन्न र उनीहरूको क्षमता विस्तार गर्न सहज भएको छ। यसैले नेपाली सेनाको संस्थागत प्रयासले नेपाली खेलकुद क्षेत्रको श्रीवृद्धि गरेको बताउनुहुन्छ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव श्री रामचरित्र मेहता।
10: नेपालको खेल जगतको विकासको विस्तारको र अन्तर्राष्ट्रिय स्तरमा खेललाई किनाउने एउटा आधारको रूपमा चाहिँ नेपाली सेनाका विभागीय टिमहरू छ खेलका, होइन, उहाँहरूप्रति सरकारको लगानी पनि छन्, सरकारले आशा पनि गरेका छन्, सरकारले भरोसा पनि गरेका छन् र यसले अहिले जुन विभिन्न खेलमा चाहिँ सहभागिता जनाएको छन् त्यहाँबाट पुरस्कार पाएका छन्। यहाँदेखि लिएर तपाईँको अन्तर्राष्ट्रिय स्तरसम्म पनि आफ्ना जुन एक किसिमको प्रभुत्व खेल त्यो प्रति सबै नेपाली चाहिँ सकारात्मक रूपले नै हेरिरहेको छ र नेपाली सेनाहरूले जुन आफ्नो एउटा स्कुल एजका बाल बालिकाहरू बच्चाहरूमा पनि क्लास रूपमा पनि खेलाडीहरू उत्पादन खेलाडीहरूमा जुन लगानी गरिरहेका छन् होइन लिमिटेड रिसोर्सको कारणले गर्दाखेरि चाहिँ उहाँहरूले उत्पादन गर्न खोज्नु भएको छ, त्यो पनि एकदमै राम्रो लिन सकिन्छ त्यसलाई होइन र समग्रमा नेपाली सेनाले खेलकुदमा देखाएको पर्फर्मेन्सलाई बेस्टको रूपमा लिन सकिन्छ।
1: रामचरित्र मेहताले भन्नुभएछ राष्ट्रको आशा र भरोसा नै सैनिक खेलाड़ीहरू हुनु खुशीको विषय त हो नै, यो भरोसालाई जोगाइराख्ने चुनौती पनि नेपाली सेनाको काँधमा छ। यस्ता चुनौतीप्रति नेपाली सेना सचेत र सतर्क पनि छ। यसका लागि नेपाली सेनाले के गरिरहेको छ त? पुनः नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति महासेनानी श्री मदन जंगराडा:
5: हामीले चाहिँ इन्टरनेसनल लेभलमा नै कम्पिट गर्न सक्ने अथवा मेडल हासिल गर्न सक्ने गेम के छ त्यसलाई अब त्यही अनुसारको फोकस गर्ने, त्यस्तै गरेर एजिएन अथवा चाहिँ साफको उसमा चाहिँ के कुरामा चाहिँ हामीले चाहिँ नतिजा हासिल गर्न सकिन्छ हो त्यसमा पनि त्यसरी नै फोकस गरिरहेको छौँ। त्यस्तै गरेर राष्ट्रिय लेभलमा खेल्ने गेमहरू के हो त्यसलाई त्यसरी वर्गीकरण गरेर त्यही अनुसारको हाम्रो चाहिँ तयारी र सीमित स्रोत साधनहरू छ त्यसलाई चाहिँ हामीले डिस्ट्रिब्युसन गरिरहेको छौँ र भविष्यको लागि अहिलेको मोडर्न अब स्पोर्ट्सहरू स्पोर्ट्स साइन्स भन्छ जानेको मान्छेहरू इभन डायटहरू न्युट्रिसन गेमको पनि त्यसको आफ्नो उहरू छ, एक्सप्लोसिभ गेमहरूमा कस्तो किसिमको डाइट पाउने भनेपछि त्यो हरेक गेम अनुसार फरक छ, यो कुराहरू बुझेको। त्यस्तै गरेर अहिले चाहिँ अब हामी थेरापी सेन्टर पनि हामीले निर्माण गर्यौँ। त्यस्तै गरेर अर्को कुरा चाहिँ यो पर्फर्मेन्स एनहान्समेन्टको लागि पनि हामीले जोड गर्नुपर्छ। अब अहिले हामीसँग भएको जिमलाई चाहिँ एडभान्स स्थान लैजाने, अनि यो क्रसफिट एक्सर्साइजहरूको लागि क्यालिस्थेनिक अब ट्रेनिङ हलहरू बनाउने पनि योजना छ, प्लस अहिले भइरहेको संरचनाहरू छ त्यसको आधुनिकरण गर्दै, अनि खेलाडीहरूलाई चाहिँ अहिलेको नयाँ टेक्नोलोजीहरूसँग चाहिँ हामीले चाहिँ इन्ट्रोड्युस गर्दैछौँ, जसले गर्दाखेरि भविष्यमा सायद राम्रो रिजल्ट आउन सक्छ।
0: सैनिक खेलाडीहरूले प्राप्त गरेको उपलब्ध
11: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
12: Here on a Bishnu, my first son is a son of a son. Oof, how did you get to the son of a son?
13: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
14: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 9852555768, 9852555768।
15: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
16: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
17: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
16: हाम्रो सेवाहरू
17: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा घिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9852160580 र 9841081181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाजारी एक, सम्खुवा सभा।

0: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खातबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: आयो सबको घर घरमा आयो।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
7: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
9: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
10: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
9: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
10: दाँत खोल्ने, दाँत सफा गर्ने,
9: दाँतको एक्सरे गर्ने,
10: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
10: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
9: बाङ्गोटिङको दाँत मिलाइने,
10: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक प्रहरी गेट छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
10: सम्पर्क नम्बर 029590666 र 9842226667।
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
10: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी एक, नगरपालिका रोड, संखुवा सभा।
10: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: प्रोप्राइटर लक्ष्मी काफ्रे।
10: सम्पर्क 9843347262,
9: 9010555580
10: र वाट्सएप नम्बर 9520286646।
11: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
9: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
11: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
9: हाम्रा सेवाहरू
11: दाँत नदुखाई खोल्ने,
9: दाँत भर्ने, दाँतको आसुति गर्ने,
11: दाँतको एक्सरे सुविधा,
9: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
11: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
9: दाँत नखोलेका बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट
12: रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिपरा डेन्टल
11: ध्यान दिनै पर्ने कुरा।
12: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
11: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
10: पाथिपरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेलछेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98 4 20 50 541।

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको छ बज्यो।
1: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto.
3: ¡Oh, sí! ¡Powerball!
4: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
5: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
6: प्रचार प्रसार भयो भने र त्यसको महत्व बुझाउन सक्यो भने त्यो कुराहरूको खपत बढी हुन्छ, यो स्वाभाविक रूपमा लिन्छ हामीहरूलाई।
7: भोलि र पर्सि मुसलधारे वर्षाको सम्भावना, केही ठाउँमा आरी घोप्टे वर्षा पनि हुन सक्ने, पूर्व तयारी र सतर्कता अपनाउन प्राधिकरणको आग्रह।
8: विधेयक र कानून निर्माण बारे सांसदहरूलाई संसद सचिवालयको अभिमुखीकरण, कानून बनाउने व्यक्तिको व्यवहार राम्रो हुनुपर्नेमा सभामुख अर्यालको जोड।
7: पाकिस्तानी हवाई आक्रमणमा अफगानिस्तानमा 36 जनाको ज्यान गयो, 158 जना भन्दा बढी घाइते।
8: र विश्वकप फुटबलमा आज राति 5 पटकको विजेता ब्राजिल र जापान खेल्दै।
9: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-494-333, 493-555।
13: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। आज 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव 2083 देशभर हर्ष उल्लासका साथ मनाइएको छ। कृषि प्रधान देश नेपालमा धानको महत्वलाई आत्मसात गर्दै सरकारले असार 15 गतेलाई धान दिवसको रूपमा मनाउने गरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय सहित विभिन्न सरकारी तथा गैर सरकारी निकायहरूले देशभरका विभिन्न जिल्लामा सामूहिक रोपाई र दिवस केन्द्रित कार्यक्रमहरू आयोजना गरेका छन्। यस वर्षको दिवसको मुख्य नारा जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने रहेको छ। दिवसको मूल समारोह ललितपुरको खुमलटारमा मनाइयो। खुमलटारमा आयोजित महोत्सवमा यस पटक ड्रोन मार्फत मल छरेर मेसिनद्वारा धान रोपिएको छ। प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिका संयोजक अशोक कुमार चौधरीले ड्रोन उडाएर महोत्सवको शुभारम्भ गर्नुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर देवेन्द्र गौचनले जलवायु अनुकूलन पोषणयुक्त धान उत्पादनमा राज्य र निजी क्षेत्रको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो। कृषि मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले शहरीकरणका कारण घट्दो कृषि भूमिको चुनौती बीच यान्त्रीकरण र उन्नत प्रविधि मार्फत उत्पादकत्व बढ़ाउनुपर्ने बताउनुभयो। कार्यक्रममा उत्कृष्ट धान उत्पादक किसान रैथाने धान संरक्षक संस्था योगदानकर्ता वैज्ञानिक र कृषि पत्रकारलाई सम्मान गरिएको छ। आजका दिन किसान हिलो खेल्दै असारे गीत गाउँदै र धान रोप्दै हर्ष उल्लासका साथ यो उत्सव मनाइरहेका छन्।
8: यसैबीच असार पन्ध्रको धान दिवससम्ममा देशभरि 13.49% मात्र धान रोपाई भएको कृषि विभागले जनाएको छ। गएको वर्ष यही समयसम्ममा 15.62% क्षेत्रमा रोपाई भइसकेको थियो। यसपालि वर्षा कम भएकाले रोपाई पनि कम भएको हो। यसपालि सबैभन्दा धेरै गण्डकी प्रदेशमा 25% रोपाई भइसकेको छ भने धानको भण्डारण मानिने मधेसमा 5% भन्दा कम रोपाई भएको छ। नेपालमा कुल 13,82,000 हेक्टर क्षेत्रमा धान रोपाई गरिन्छ। विभागले यस वर्ष झण्डै 60,00,000 मेट्रिक टन धान उत्पादनको लक्ष्य राखेको छ। विभागको तथ्याङ्क अनुसार नेपालको कुल गृहस्थी उत्पादन 66 खर्ब रूपियाँ मध्ये धान बाली उत्पादनले मात्रै 2 खर्ब रूपियाँको योगदान दिएको छ। नेपालमा वार्षिक झण्डै 70,00,000 मेट्रिक टन आवश्यक रहेकोमा नेपालको उत्पादनले झण्डै 10,00,000 मेट्रिक टन उपभोग अपुग हुने देखिन्छ।
7: यसैबीच नेपाली समाजमा असार 15 गतेलाई दही चिउरा खाने पर्वका रूपमा समेत लिइन्छ। मानो रोपेर मुरी फलाउने यो महत्वपूर्ण समयमा किसान दिनभर खेतको काममा व्यस्त हुने र ऊर्जाका लागि दही चिउरा खाने मौलिक परम्परा रहिआएको छ। दही चिउरा खाने परम्पराका कारण असार 15 गते बजारमा दहीको माग अरू बेला भन्दा उल्लेख्य रूपमा बढ़ने गर्दछ। आज झण्डै 75,00,000 लिटर दही झण्डै 1 अर्ब रूपियाँ बराबरको खपत भएको नेपाल डेरी एसोसिएशनले जनाएको छ। तर कृषि प्रधान देश भए पनि पछिल्ला वर्षहरूमा गाई भैंसी पाल्ने परम्परागत किसानको संख्या घट्दै गएको छ। केही वर्ष अघि दहीका लागि अग्रिम अर्डर गर्नुपर्ने वा घरमै दही जमाउनु पर्ने अवस्था थियो भने अहिले सहज रूपमा बजारमा उपलब्ध हुन थालेको छ। परम्परागत रूपमा गाई भैंसी पाल्ने किसानको संख्या घटिरहेका बेला बजारको माग धान्ने गरी दही उत्पादन कसरी भइरहेको छ भनेर हामीले नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रहलाद दाहाललाई सोधेका छौं।
6: पहिला चाहिँ इन्डिभिजुअल घरमा एक एकजनाले निर्वाहमुखी तरिकाले पशुपालन गर्नुहुन्थ्यो होइन, त्यो बेला मात्रा चाहिँ धेरै थियो, संख्या धेरै थिए किसानको, र अहिले चाहिँ अलिकति व्यावसायिक रूपमा पशुपालन गर्ने र एउटै घरमा 4-5 वटा अब 10 वटा 15 वटासम्म पनि व्यावसायिक रूपले गाई भैँसीहरू पाल्ने हुँदाखेरि लगभग किसानको संख्या घटे तापनि गाई भैँसीको संख्या चाहिँ घटेको छैन। र अनि पहिला चाहिँ तपाईँको लोकल गाई भैँसीहरू हुन्थे अनि एउटा गाई भैँसीले कम दुध दिने हुन्थ्यो भने अहिले पछिल्लो समय चाहिँ अब हाइब्रिड विकसित खालका गाई भैँसीहरू उपलब्ध छन् अहिले होइन, अब सेक सिमेन्ट पनि त्यही खालको उपलब्ध छ। यतातिर माग बढी भए तापनि यता उत्पादनको माग पनि पूरा भएको छ।
8: दही उत्पादन गर्न पनि यो पाउडर दुधको पनि प्रयोग भइरहेको छ भन्ने कुराहरू चर्चाहरू पनि आइरहेको हुन्छ, त्यो चाहिँ कस्तो हो खासमा?
6: पाउडर दुध चाहिँ हामीले अब यसलाई नकारात्मक रूपले हामीले बुझिरहेको छौँ होइन, पाउडर दुध नकारात्मक रूपले बुझिदिनु भएन पाउडर दुधलाई। यो चाहिँ दुध बढै ड्राई गरेर बनाएको पाउडर हो होइन, हामीले दुध बढी भएको बेलामा त्यसलाई पाउडर बनाएर राख्ने र अनि हामीलाई आवश्यक परेको बेलामा त्यसलाई फेरि लिक्विड बनाएर हामीले प्रयोग गर्ने हो होइन। त्यसै गरी यस्तो बढी माग भएको बेलामा चाहिँ हामीले यसरी यो पाउडर दुधलाई प्रयोग गर्ने गर्छौँ र दही बनाउन चाहिँ अहिलेपछि पनि हामीलाई पाउडर दुध चाहिन्छ। त्यसले गर्दाखेरि यो पाउडर भन्ने बित्तिकै मान्छेको एकदमै नकारात्मक सोच छ होइन, त्यो सोचबाट हामी अलिक टाढा हुनुपर्छ। अहिले नेपालमै 10-11 वटा त पाउडर दुधको कारखानाहरू नै छन् अहिले, त्यसले गर्दाखेरि हाम्रो नपुग माग चाहिँ हामी यताबाट पनि केही मात्रामा हामी थप प्रयोग गर्न सक्छौँ। अब पाउडर दुध मात्रको त दही बन्दैन होइन, तर यसलाई हामीले 25%, 30%, 40%सम्म हामी प्रयोग गर्न सक्छौँ। र यो दुध नै हो, केही फरक बनाउँदैन।
8: यो गुणस्तर र स्वच्छतालाई चाहिँ कसरी कायम राख्ने गरिएको छ यसको?
6: होइन, यसमा हामीले कुनै दुविधा मान्नै पर्दैन, किनभने खाद्य तथा गुण नियन्त्रण विभागबाट अनुमति प्राप्त गरेर हामीले हाम्रो अत्याधुनिक प्लान्टबाट हामीले दही दुधहरू बनाउँछौँ होइन। त्यसले गर्दाखेरि हाम्रो बजारमा हामीले एकदमै गुणस्तरयुक्त सामानहरू पठाउँछौँ। ढुक्क भएर आम उपभोक्ताहरूलाई दुध तथा दुग्ध पदार्थ सेवन गर्दाखेरि हामीले जहिले पनि उहाँहरूलाई गर्नको लागि आह्वान गरेका छौँ।
8: प्रधानमन्त्री बालेन्द्र शाहले पनि दुग्धजन्य पदार्थको प्रचार गर्नुभएको थियो, त्यस्तै महाधिवेशनमा पनि चितवनमा पनि मही चाहिँ व्यापक बिक्री भयो भन्ने कुराहरू पनि आइरहेको थियो। त्यो घटनापछि अथवा भनौँ त्यस्तै खालका गतिविधिहरूले चाहिँ यो बजारमा चाहिँ कस्तो प्रभाव पारेको छ?
6: देशको अब विशिष्ट व्यक्तित्वहरूले चाहिँ कुनै पनि कुराहरूको प्रयोग गरिसके पछि त्यसलाई महत्व दिइसकेपछि त्यसको उपभोग बढ्नु स्वाभाविक हो होइन। त्यसै गरी अहिले प्रधानमन्त्रीज्यूले चाहिँ अब चिज होइन मही दही दुधहरू सेवन गर्न थालिसकेपछि त्यो प्रचार प्रसार भएपछि चाहिँ स्वतः रूपले बजार यसको विस्तार भएको छ, बढेको छ। यो बढ्यो भने हुन्छ, तपाईँको कार्यक्रमहरूमा चाहिँ अन्य प्रिय बजारको ठाउँमा महिले स्थान पाउने, बिहा भोज भतेर सेमिनार गोष्ठी होइन सिंहदरबारमा जानुभयो भने तपाईँ अहिले मही पाउनुहुन्छ। त्यसले गर्दाखेरि प्रचार प्रसार भयो भने र त्यसको महत्व बुझाउन सक्यो भने त्यो कुराहरूको खपत बढी हुन्छ, यो स्वाभाविक रूपमा लिन्छ हामीलाई।
7: उहाँ हुनुहुन्थ्यो नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रहलाद दाहाल। यसैबीच आज भक्तपुरको प्रसिद्ध जुजुधाउको माग अत्यधिक बढ़ेको छ। जुजुधाउ व्यवसायी संघका अध्यक्ष कृष्ण गोपाल सैजीका अन्सार आज एकै दिन 1,00,000 लिटर भन्दा बढ़ी जुजुधाउ बिक्री भएको छ। माटोको कतारोमा परम्परागत शैलीमा बनाएको दही प्रति लिटर 250 रूपियाँमा बिक्री भइरहेको छ, तर मेसिन र फ्रिजमा जमाएको दहीलाई समेत जुजुधाउ नाम दिएर बिक्री गर्न थालिएकोले यसको गुणस्तर र साग घट्दै गएको भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्। मल्लकालमा राजाले समेत भक्तपुरको दही खाने हुँदा भक्तपुरको दहीलाई दहीको राजा अर्थात जुजुधौ भनिएको हो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
14: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइयो। देशभर 14% भन्दा पनि कम रोपाई, असार 15 गते दही खपत उच्च, 1 अर्ब रूपियाँ बराबरको कारोबार भएको अनुमान, व्यावसायिक पशुपालनले माग धान्दै भक्तपुरमा जुजुधाउको माग उच्च लगायतका खबर प्रस्तुत गरे।
8: नेपाल दर्पणमा अब बाँकी खबर। जल तथा मौसम विज्ञान विभागले भोलि र पर्सि केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना रहेको बताएपछि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेत रहन सबैलाई अनुरोध गरेको छ। प्राधिकरणले सूचना निकालेर सर्वसाधारण मानिसहरूलाई त्यसबारे सचेत गराउँदै आइपरेको खण्डमा विपदसँग जुझ्न आफूले तयारी गरिसकेको पनि बताएको हो। प्राधिकरणका अनुसार लामो समय चर्किएको गर्मीपछि मुसलधारे वर्षा हुँदा बाढ़ी पहिरो जस्ता विपद निम्तन सक्ने चिन्ता छ। मौसम विभागको सूचना अनुसार भोलि र पर्सि मनसूनी गतिविधि बढ़न गई मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन वा चट्याङ सहित मुसलधारे वर्षाको सम्भावना छ। बंगालको खाड़ीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह बढ़ेको हो। केही ठाउँमा आरी घोप्ते वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अपनाउन पनि भनेको छ। प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात बाढ़ी पहिरो कटान गेग्रान बहाव शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिममा रहन्छ। प्राधिकरणले वर्षा र बाढ़ीबारे जानकारी लिन 1155 विपदमा मदत माग्न 1149 नेपाल प्रहरीको 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बर मोबाइलमा सेभ गरी आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ। यसपालि नेपालमा मनसून जुन 19 भित्रिएको हो, औसत मितिभन्दा 6 दिनपछि भित्रिएको मनसून प्रणालीले पर्याप्त वर्षा गराउन नसकेको बेला विभागले मुसलधारे वर्षा हुन लागेको भन्दै सूचना जारी गरेको हो। यसैबीच पछिल्लो 24 घण्टामा सुदूरपश्चिम कर्णाली र बागमतीका केही उच्च पहाड़ी तथा हिमाली क्षेत्र बाहेक देशका सबैजसो ठाउँमा पानी परेको छ। आज पश्चिम तराईमा पानी पनि राम्रो वर्षा भएको छ। यो हप्ता पर्याप्त वर्षा भएर धान रोपाईमा सहज हुने मौसमविदको भनाई छ।
7: संघीय संसद सचिवालयले सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। सचिवालयको संसदीय प्रशिक्षण शाखाले संसद सचिवालय अन्तर्गतको विभिन्न महाशाखाहरूको कामबारे सांसदहरूलाई जानकारी गराउन प्रशिक्षण आयोजना गरेको हो। सांसदहरूलाई विधेयक र कानून निर्माण प्रक्रिया, संसदीय समिति प्रणाली र संसदीय निगरानी, संसदीय मर्यादा, संसदीय प्रक्रिया र अभ्यासबारे जानकारी गराउने सचिवालयले जनाएको छ। 2 दिने प्रशिक्षण कार्यक्रम सिंहदरबारमा रहेको निर्माणाधीन संघीय संसद सचिवालयको नयाँ भवनकै बहुद्देश्यीय हलमा सञ्चालन भइरहेको छ। यसैबीच अभिमुखीकरणको उद्घाटन समारोहमा बोल्दै सभामुख डोलप्रसाद अरियालले नागरिकको मूल्याङ्कनमा अब्बल हुने गरी आफ्ना गतिविधि अघि बढ़ाउन सांसदहरूलाई निर्देशन दिनुभयो। सांसदहरू नागरिकले मत दिएर पठाएका जिम्मेवार नागरिक भएको हुनाले आम नागरिकको मूल्याङ्कनमा अब्बल हुने गरी व्यवहार देखाउनुपर्ने उहाँको भनाई छ। अभिमुखीकरण कार्यक्रमबाट सिकेर सांसदहरूले आफ्नो भूमिकालाई प्रभावकारी बनाउने विश्वास रहेको भन्दै सभामुख अरियालले अभिमुखीकरण कार्यक्रममा सबै सांसदहरूको उपस्थिति नभएकोमा असन्तुष्टि समेत व्यक्त गर्नुभयो।
8: सरकारले जनताको जलविद्युत कार्यक्रम मार्फत अगाडि बढ़ाएको जगदुल्ला जलविद्युत आयोजनाको भौतिक निर्माण कार्य शुरू भएको छ। मुख्य निर्माण व्यवसायीसँग सम्झौता भएसँगै काम अगाडि बढ़ेको जगदुल्ला हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत संजय सापकोटाले जानकारी दिनुभयो। 106 मेगावाट क्षमताको यो आयोजना सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण हुने देशकै नमूना परियोजना हो। कम्पनीले जगदुल्ला र जगदुल्ला ए दुवै आयोजनाबाट कुल 230 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। डोल्पाको जगदुल्ला तथा मुड्केचुला गाउँपालिका क्षेत्रमा दुई अर्ध जलाशयुक्त आयोजना निर्माण भइरहेको हो। आयोजनाले विद्युत उत्पादनका साथसाथै डोल्पाको पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्याइसकेको छ। भेरी नदीमाथि 100 मिटर लामो पक्की पुल निर्माण, सड़क ट्र्याक र 10 वटा बेलीब्रिजको जडानले स्थानीय बासिन्दाको जीवनयापनमा निकै सहजता आएको छ। नेपालगंजबाट डोल्पा पुग्न 3 दिन भन्दा बढ़ी लाग्ने यात्रा अब एकै दिनमा सम्भव भएको छ। आयोजना संचालनपछि संघ, प्रदेश र पालिकाले वार्षिक झण्डै 38 करोड़ रूपियाँ रोयल्टी पाउनेछन्। आयोजनामा झण्डै 16 अर्ब 66 करोड़ रूपियाँ स्वदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी जुटाइएको छ।
7: सभामुख डोलप्रसाद अरियालले वर्षेनी उस्तै प्रकृतिका बेरोजी दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिकोणले गम्भीर चिन्ताको विषय भएको बताउनु भएको छ। महालेखा परीक्षकको कार्यालयको 68 औं वार्षिक उत्सवमा बोल्दै सभामुख अरियालले औल्याएका बेरोजीहरूको समयमै फर्सुट गर्नु र भविष्यमा बेरोजी नै नआउने गरी वित्तीय व्यवस्थापनमा सुधार ल्याउनु तीनै तहका सरकार र सम्बन्धित पदाधिकारीको साझा जिम्मेवारी रहेकोमा जोड़ दिनुभयो। उहाँले नेपालको लेखा परीक्षण प्रणालीलाई आधुनिक सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताको उपयोगबाट थप परिष्कृत गर्न आवश्यक रहेको पनि बताउनुभयो। महालेखा परीक्षक तोयम रायले लेखा परीक्षण कार्यलाई गुणस्तरीय र पारदर्शी बनाउन विभिन्न सुधारका प्रयास थालेको दावी गर्नुभयो। महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 94 अर्ब भन्दा बढ़ीको लेखा परीक्षण भएकोमा 88 अर्ब रूपियाँ भन्दा बढ़ीको बेरोजी औल्याएको छ। कार्यक्रममा लगती बेरोजी नभएका महाभारत, महाशिला र ध्रुकोट गाउँपालिकालाई सम्मान गरिएको छ।
8: शेयर बजार लगातार 6 औं कारोबार दिन घटेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक नेप्से आज 16.54 अंकले घटेर 2632.96 बिन्दुमा झरेको छ। नेप्से गएको हप्ताभरि नै घटेको थियो। आज सबै समूहको सूचक घटेकोमा फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा समूहको सूचक 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 3.94 अर्ब करोड़को कारोबार भएकोमा आज 351 वटा कम्पनीका 76,99,000 कित्ता शेयर 2.67 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। यसैबीच अर्थमन्त्री सोडिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष गोपाल प्रसाद भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिनुभएको छ। नवनियुक्त अध्यक्ष भट्टलाई मन्त्रालयमा पद तथा गोपनीयताको शपथ गराउँदै अर्थमन्त्री वाग्लेले कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न पनि निर्देशन दिनुभयो। बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सृजना गरिएको भन्दै अर्थमन्त्री वाग्लेले त्यसलाई चिर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो। असार 5 गते बसेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो।
7: विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री विष्णु पौडेल विरूद्ध 3 दिनको म्याद थप गरेको छ। सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका पौडेललाई आज म्याद थपका लागि सम्पत्ति शुद्धिकरण विभागले विशेष अदालतमा पेश गरेको थियो। न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले म्याद थपको अनुमति दिएको हो। पौडेललाई सम्पत्ति शुद्धिकरण विभागको पत्र अनुसार प्रहरीले असार 8 गते सुर्खेतबाट पक्राउ गरेको हो। पौडेललाई शेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको विभागले जनाएको छ।
8: त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आफ्ना माताहतका विभाग र क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनको संरचना हटाउन निर्देशन दिएको छ। सरकारको सयबुधे कार्यसूची अनुसार 60 दिनभित्र दलीय विद्यार्थी संगठनको संरचना हटाउने र 90 दिनभित्र विद्यार्थी काउन्सिलले संयन्त्र विकास गर्नुपर्ने व्यवस्था गरेको छ। शिक्षा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोग मार्फत यो कार्यसूची कार्यान्वयन गर्न आग्रह गरेपछि यो निर्देशन जारी भएको हो। सरकारले विश्वविद्यालय सम्बन्धी अध्यादेश मार्फत विश्वविद्यालय सभामा स्वतन्त्र विद्यार्थी युनियनको प्रतिनिधित्व सम्बन्धी व्यवस्था निलम्बन गरेको छ। विद्यार्थी संगठनहरूले सरकारको यस निर्णयको विरोध गर्दै आएका छन्।
7: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
16: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
17: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
18: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
17: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
18: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
19: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
20: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
7: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
8: अब बाँकी खबर। नेपालको उत्तरी नाका रसुवागढ़ीमा रहेको मितेरी पुलबाट आज र भोलिका लागि मालवाहक गाड़ीको आवत जावत रोकिएको छ। त्यहाँ रहेको बेलीब्रिजबाट वर्षायाममा गाड़ी चलाउन मिल्ने वा नमिल्ने बारे प्राविधिक जाँच गर्नको लागि आज र भोलि मालवाहक गाड़ी चलाउन रोक लगाएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो। स्थानीय बासिन्दा र मानसरोवर कैलाशका यात्रुलाई भने आवत जावतमा कुनै असहज नहुने प्रजीय पन्थीले बताउनुभयो। अघिल्लो वर्षको असार 24 गते आएको लेदो सहितको बाढ़ीले पक्की पुल बगाएपछि तत्काल सञ्चालन गर्न बेलीब्रिज जडान गरिएको थियो।
7: धनकुटामा प्रहरीले आज एकै दिन 795 किलो गाँजा बरामद गर्दै दुईवटा गाड़ी सहित दुईजनालाई पक्राउ गरेको छ। प्रहरीको अनुसार धनकुटाबाट धरानतर्फ जाँदै गरेको मिनी ट्रकबाट साँगुरीगढ़ी गाउँपालिका 6 कोलबोटेमा बिहान 775 किलो गाँजा बरामद भएको हो। ट्रकमा 25 प्याकेटमा प्रति प्याकेट 31 किलोका दरले गाँजा लोड गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। ट्रकका चालक धनकुटाको पाखरीवास नगरपालिका घरमै इटहरी बस्दै आएका परीक्षण कुंवर पक्राउ परेका छन्। यस्तै साँगुरीगढी गाउँपालिका नम्बर 7 लुम्फाजुङबाट मोटरसाइकलमा ल्याउँदै गरेको 20 किलो गाँजा सहित विशेष राईलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
8: पूर्वी नेपालको कोशी टप्पू वन्यजन्तु आरक्ष पर्यटनको उच्च सम्भावना बोके पनि अपेक्षित विकासबाट पछाडी रहेको छ। सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको यो आरक्षमा 535 प्रजातिका छराछुरुङ्गी, 42 प्रजातिका स्तनधारी र 141 प्रजातिका माछा पाइन्छन्। नेपालमा जंगली भैंसी अर्ना पाइने एकमात्र संरक्षित क्षेत्र रहेको आरक्षमा अहिले 498 वटा अर्ना छन्। रामसार सूचीमा सूचीकृत यो आरक्षमा गंगेटिक डल्फिन, घड़ियाल र मगर गोही पनि पाइन्छ। चराविज्ञ अनिश तिमल सिन्हाका अनुसार उत्तरी गोलार्धबाट आउने प्रवासी चराहरूको प्रमुख विश्राम स्थल रहेको कोशी टप्पू चरा अवलोकन सबैभन्दा ठूलो पर्यटन आकर्षण हो। आवश्यक पूर्वाधार प्रचार प्रसार र व्यवस्थापनमा ध्यान दिन सकिए कोशी टप्पू दक्षिण एसियाकै प्रमुख इको टुरिज्म गन्तव्य बन्न सक्ने विज्ञहरू बताउँछन्।
7: बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ। नौवटी पालिकामा जन्मेदेखि 15 महिना र 16-23 महिना मुनिका बालबालिकाले पूर्ण खोप पाएका कारण जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। बाजुराका 1,348 बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका र पालिकाका स्वास्थ्य कर्मीहरूको महत्वपूर्ण भूमिका रहेको जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसी राम रोकायले बताउनुभयो।
8: भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्ड एमएसएसमा उत्कृष्ट भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्यांकनमा भरतपुर अस्पताल देशकै संघीय अस्पताल मध्ये 89 अंकसहित उत्कृष्ट बनेको हो। अस्पतालले 89 अंक प्राप्त गर्दै उत्कृष्ट बन्न सफल भएको हो। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान 77 अंकसहित दोस्रो, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान 71 अंकसहित तेस्रो भएका छन् भने पाटन अस्पतालको मापन भइरहेको जनाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका तर्फबाट संयोजक डाक्टर श्रीराम तिवारीले भरतपुर अस्पताल देशभरका 14 संघीय अस्पतालमा सेवा प्रवाहमा राम्रो रहेको बताउनुभयो।
7: नेपाल दर्पणमा अब विदेशका खबर। पाकिस्तानी सेनाले अफगानिस्तानका 3 प्रान्तमा गरेको हवाई आक्रमणमा कम्तीमा 36 सर्वसाधारणको ज्यान गएको छ। अरू 158 भन्दा बढ़ी घाइते भएका छन्। गैराती, पक्तिका र कुनार प्रान्तमा यो आक्रमण भएको अफगानिस्तान सञ्चार माध्यमले जनाएका छन्। अफगानिस्तानबाट शस्त्र समूहले आफ्नो देशमा गरेका आक्रमणको जवाफमा यस्तो आक्रमण गरेको पाकिस्तानी संचार मन्त्री अताउल्लाह तरारले दावी गर्नुभएको छ। केही दिन अघि पाकिस्तानको कराँचीमा रहेको अर्धसैनिक बल मुख्यालयमा आक्रमण भई 3 सैनिकको ज्यान गएको थियो। त्यो आक्रमणको जिम्मेवारी जमात उल अहरार समूहले लिएको थियो। अफगानिस्तानको तालिबान सरकारले यो आक्रमणको कड़ा निन्दा गर्दै यसलाई सर्वसाधारणको क्रूर हत्या भनेको छ। पाकिस्तानले फेब्रुअरी 21 अफगानिस्तानसँग खुल्ला युद्धको घोषणा गरेको थियो। चीनको मध्यस्थतामा वार्ता भए पनि युद्ध अन्त्य हुन सकेको छैन।
8: भेनेजुएलामा विनाशकारी भूकम्प गएको 32 घण्टापछि भग्नावशेषबाट 18 दिनका नवजात शिशु र उनकी आमाको जीवितै उद्धार भएको छ। भूकम्पका बेला अपार्टमेन्टको 8 तलामा रहेकी दयाना पातिनो र उनका शिशुलाई उद्धारकर्मीहरूले पूरै भत्किएको संरचनाबाट उद्धार गरेका बीबीसीले जनाएको छ। बीबीसीसँग कुरा गर्दै पातिनोले जमीन मुनि पुरिदा आफ्नो सानो छोरालाई छातीमा टाँसेर उद्धारकर्मी आउने प्रतीक्षामा प्रार्थना गरिरहेको बताउनुभयो। उहाँका अनुसार भूकम्प आउँदा भाडा माझ्दै गरेकोमा तत्कालै बच्चालाई काखमा लिनुभयो। शुरूमा हावामा उड़िरहेको जस्तो महसुस भएकोमा पछि फर्निचरहरूको बीचमा थिचिनुभयो। फर्निचरको आड पाएपछि 32 घण्टासम्म 1 मिनटपछि ननिदाई शिशुलाई छातीमा टाँसेर श्वास फेरे नफेरेको थाहा पाउन उहाँको नाक छोराको नाक जाँच गरिरहेको उहाँले बताउनुभयो। भेनेजुएलामा गएको बुधबार बिहान 7.2 र 7.5 म्याग्नेच्युडका 2 शक्तिशाली भूकम्पले कम्तीमा 1500 जनाको ज्यान गएको पुष्टि भएको छ। झण्डै 50,000 जना मानिस हराइरहेको अनुमान छ। भेनेजुएलाको यो विपदमा एउटा नवजात शिशु अहिले सिंगो भेनेजुएलाको आशाको किरण बनेको छ।
7: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति पाउने 11 बजे 5 पटकको च्याम्पियन ब्राजिल र जापान बीच खेल हुँदैछ। यो खेल अमेरिकाको हस्टन रंगशालामा हुनेछ। ब्राजिल समूह सीको विजेता र जापान समूह एफको उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेका हुन्। सन् 2006 विश्वकपमा ब्राजिलले जापानलाई 4-1 हराएको थियो भने गएको अक्टोबरमा भएको मैत्रीपूर्ण खेलमा जापानले 3-2 ब्राजिललाई हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो। जापान विश्वकपमा अहिलेसम्म प्री क्वार्टर फाइनल भन्दा अगाडि पुग्न सकेको छैन। यस्तै भोलि बिहान 2:15 अमेरिकाको बोस्टनमा 4 विजेता जर्मनी र पारोग्वे बीच खेल हुनेछ। सन् 2002 यी दुई टोली बीच भएको विश्वकपमा जर्मनीले 1-0
0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
21: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
22: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525 55768 98525 55768।
1: साथै 98525577 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
23: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420500।
24: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
25: त्यो 160 जना बढी घाइते। र विश्वकप फुटबलको नकआउट चरणमा आज राति ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुँदै।

आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा ब्याङ्कद्वारा जारी।

एआईटिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइट्स गुड

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र पूजनी। समाचार अब विस्तारमा।
2: सुस्ता बचाओ अभियान र सुस्ता बचाओ युवा अभियान दलले नेपाली भूमि तथा सीमा माथि भइरहेको अतिक्रमण रोक्न माग गरेका छन्। उनीहरूले सीमा सुरक्षा र सुकुम्बासीको नागरिकता तथा सीमा क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न प्रभावकारी कूटनीतिक पहलको माग गरेका हुन्। सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउन, भोगचलन गर्दै आएको जग्गाको नापजाँच गरी लालपूर्जा वितरण गर्न तथा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन उनीहरूले माग गरेका छन्। सुस्ता बचाउका युवा अभियन्ता योगेन्द्र गौतमले बुटवलमा आयोजित पत्रकार सम्मेलनमा सीमा सुरक्षा, सुस्तावासीको नागरिकता तथा सीमा क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका हुन्। गौतमले 2067 सालदेखि निरन्तर सुस्ता बचाउ अभियान सञ्चालन गरिरहेका छन्। उनीहरूले नारायणी नदी किनार क्षेत्रमा रोकिएको तटबन्ध तथा तारबार निर्माणको काम अघि बढाउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने बताए। अभियानका अध्यक्ष आदम खाँले सीमा सम्बन्धी संवेदनशील विषयमा सरकारी निकायका जिम्मेवार पदाधिकारीले आधिकारिक तथ्यका आधारमा मात्रै सार्वजनिक अभिव्यक्ति दिनुपर्ने माग गरे। उनले 2062 सालपछि सरकारलाई पटक पटक सुस्ताको समस्याबारे जानकारी गराए पनि समाधानमा चासो नदेखिएको गुनासो गरे। सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले सुस्ताको समस्याबारे प्रधानमन्त्रीको ध्यान आकर्षण गराउन छिट्टै काठमाडौँ आउने तयारी भइरहेको बताए। सरकारले माग सम्बोधन नगरे साउनको पहिलो सातदेखि धरनासहितका आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने अभियानले चेतावनी दिएको छ।
1: अषाढ 15 अर्थात 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ। सरकारले यस वर्ष जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नारा तय गरेको थियो। अषाढ 15 दही चिउरा खाने पर्वका रूपमा पनि मनाउने गरिन्छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाँदा शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। विक्रम सम्वत 2061 मंगिर 29 गते मन्त्री स्तरीय निर्णय गरी 2062 अषाढ 15 गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। यस वर्ष असाढ मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण रोपाई हुन सकेको छैन। सिंचाई र रासायनिक मलको अभाव तथा आकाशे पानी नपर्दा किसानलाई थप समस्या भएको छ। पाल्पाबाट सहकर्मी माधव अर्यालको रिपोर्ट।
3: यो हामी यो आकाशको भरोसामा छौँ र भगवान्कै भरोसामा हामीले यो आशामा बस्छौँ। ठुलो छैन यसको, हिजो पानी आएर अलिअलि आएर आज रोप्नु भएको छ।
4: पाल्पाको तानसेन नगरपालिका 9 दमगडा नमुना बस्तीका जनार्दन बस्यालले भने जस्तै सिंचाई कुलो मात्र होइन, किसानले अनेकौं समस्या भोग्नु पर्छ। आकाशबाट परेको पानीको भल छोपेर खेत रोप्न पर्ने बाध्यता छ। बिउ छिट्टै राखेकाले समयमै धान रोप्नु पर्ने बाध्यता उहाँमा पनि रहेको छ। तर आकाशबाट पानी नपर्दा भने खेत रोप्न समयमा नपाएको उहाँले बताउनुभयो। अघिल्ला वर्षमा समयमै पानी परेको बेलामा भने असारको पहिलो साता नै रोपिसक्ने गरेको उहाँले बताउनुभयो। बङ्गनासकाली गाउँपालिका 1 चिर्तुङ धाराका दीपक ढुङ्गाना सिंचाई कुलो अभाव, रासायनिक मल नपाइने, बिउ अगतिलो पर्दा किसानले समस्या भोग्नु परेको बताउनुभयो।
5: किसानलाई समस्या छ, बिउ किन्ने बेलामा भने जस्तो बिउ पाएका छैनन्। अहिले पनि त्यो बियाडमा गएर हेर्नुभयो भने म पछाडि देखिरहेको बियाडमा यो दुई पटक तीन पटक गरेर छरेर उमारेको थियो। कति पटक लिएर आएर छर्दाखेरि उम्रिन्न। अब यो किसानको दोष होइन, त्यो बिउ त्यस्तै खालको आउँदो रहेछ। अनि पुराना बिउहरू किसानसँग छैन, पुराना धानका बिउहरू सबै हाइब्रिड जातका सबै किनेर लिएर आउने हो। किनेर लिएर आएकोमा चाहिँ खास ग्यारेन्टी नहुँदो रहेछ, उम्रिन्न नउम्रेर धेरै किसानहरू समस्या परेका छन्। अनि यो सिँचाइ पनि तपाईँको यहाँ कुलो नै छैन, कुलोको अभाव छ। प्रत्येक वर्ष यो सिँचाइलाई भनेर कृषकलाई भनेर बजेट छुट्याइन्छ, तर त्यहाँ कहाँ बन्छ के बन्छ थाहा छैन। एउटा छेउमा बन्न पर्यो भने त्यो झन्नै 4 किलोमिटरका कुलाहरू पनि छन्। त्यो कुलाको एउटा छेउमा बन्न पर्यो भने त्यो कुलाको बाँधदेखि त्यो पुच्छासम्मको नाम आउँछ त्यो योजनामा। तर काम गर्ने बेलामा एउटा छेउमा एउटा कुनामा 2-4 मिटर 10-20 मिटर मात्र काम हुन्छ। अरू कुला जस्ताको त्यस्तो गर्दाखेरि बेलामा त्यो कुलोमा पानी लाग्दैन, त्यो चुहिएको छ अनि खोलाहरूले भलले चाहिँ कुलो बिगार्छ।
4: माडी खानमा धान लगाउनेहरूका अनुसार बिउ नउम्रनेहरूले बल्ल बिउ राख्दै हुनुहुन्छ, किनभने आधा उम्रिने र आधा नउम्रिने समस्या छ। किसानले रैथाने बाली र पुराना धान लगाउन छाडेका छन्। हाइब्रिड धानले प्रत्येक वर्ष धानको बिउ खरिद गर्नुपर्ने हुन्छ। आकाशबाट पानी परेर मूल नफुट्दासम्म खेत रोप्न नपाउनेको संख्या अझै धेरै छ। तानसेन नगरपालिका नौ माडी फाँटका किसान ऋषिराम खनालका अनुसार आकाशबाट रातिमा पानी पर्छ, भल छपेर रोपेपछि पक्कै हरियो होला भन्ने आशामा रोप्ने गरिन्छ। किसान ऋषिराम खनाल:
6: हाम्रो लागि समस्या भनेकै अब यहाँ सिँचाइको छ, हिलो गरेर राखेको पानी सुकिसक्यो, पानीको पुलो छैन, अनि बोरिङहरू इत्यादि छैनन्, अनि त्यसपछि हाम्रो राम्रोको लागि मल बिउहरू पाइँदैन। राजनीति गर्नेहरूले यहाँ हुन्छ त्यहाँ हुन्छ भन्नुहुन्छ, केही भएको छैन।
4: सिंचाई कुलो मात्र नभई रासायनिक मलको अभाव हरेक वर्ष हुन्छ। सरकारले प्रदान गर्ने अनुदानको मलले नपुगेपछि रूपन्देही, कपिल वस्तु, नवलप्रासी गएर ल्याउनु पर्ने बाध्यता छ। सरकारले हरेक वर्षको असार 15 राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको छ। यस पटक पनि धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ। स्थानीय तहले लाखौं खर्चेर दिवस र महोत्सव मनाउने गर्छन्। दिवस र महोत्सव मनाइरहँदा किसानको भने सिंचाई, मल, बिउ अभावले धान रोपाई शुरू गर्न नसक्ने गुनासो रहिरहन्छ। फेरि माडी फाँटका किसान ऋषिराम खनाल:
6: हाम्रो लागि त केही फाइदा छैन हजुर। उहाँहरूले आउनुहुन्छ, रमाइलो गर्नुहुन्छ, जानुहुन्छ, महोत्सव गर्ने त उहाँहरूको अलिअलि यसो बजेट सजेट आएको, उहाँहरूले यसो यहाँ तह लाउनुहुन्छ खेततिर आएर रमाइलो गरेर, अरू हामीलाई केही फाइदा छैन।
4: पाल्पामा 7,287 हेक्टरमा वर्षधान खेती हुने लुम्बिनी प्रदेश कृषि विकास निर्देशालयको तथ्याङ्कमा छ, तर कृषि ज्ञान केन्द्रको तथ्याङ्कले भने 8,210 हेक्टर देखाउँछ। जिल्लाका 40% मात्र किसानले सिंचाई कुलोको सुविधा पाएका छन्। बाँकी 60% किसान भने हरेक वर्ष आकाशे पानीको भरमा पर्नुपर्छ। पाल्पाकै पूर्व भेगमा बल्ल ब्याड राखिँदैछ भने कतिपयले अझै ब्याड समेत राख्न पाएका छैनन्। रेडियो कान्तिपुरका लागि माधव बर्याल, तानसेन, पाल्पा।
2: सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललाई दोस्रो पटक 3 म्याद थप भएको छ। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले 3 म्याद थप गरेको हो। यसअघि विशेषले 7 म्याद थप गरेको थियो। सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धानका लागि पौडेल असार 8 सुर्खेतबाट पक्राउ परेका थिए। आफ्नो पदको दुरूपयोग गरेर विवादित व्यवसायलाई शेयर खरिदमा सहजीकरण गरेको कसुरमा पौडेलमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।
1: त्रिभुवन विश्वविद्यालयले मातहतका विभाग र क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले दलीय विद्यार्थी संगठनको संरचना हटाउन भनेको हो। निर्देशनालयका उप प्रशिक्षक सन्देश कुमार रेग्मीले क्याम्पस तथा विभागहरूलाई पत्र लेख्दै 60 दिनभित्र दलीय विद्यार्थी संगठनको संरचना हटाउन भनेका हुन्। विश्वविद्यालय सम्बन्धी अध्यादेश मार्फत विश्वविद्यालय सभामा स्वतन्त्र विद्यार्थी युनियनको प्रतिनिधित्व रहने व्यवस्था पनि निलम्बन गरिएको थियो। विद्यार्थी संगठनले सरकारको सो निर्णयको विरोध गर्दै आएका छन्। सरकारको 100 कार्यसूचीमा 60 दिनभित्र विद्यार्थी संगठनको संरचना हटाउने र 90 दिनभित्र विद्यार्थी काउन्सिल वा भोइस अफ स्टुडेन्ट संयन्त्र विकास गर्ने उल्लेख थियो। सरकार गठनको 90 दिनपछि शिक्षा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोग मार्फत कार्यसूची कार्यान्वयनका लागि आग्रह गरेको थियो।

आजकल एआई भोइस फेक भिडियोको माध्यमबाट ठगिङ गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगिङ गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी

AITV मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ गुड

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। अविरल वर्षापछि आएको बाढ़ी पहिरोका कारण संखुवा सभाको सिलिङचोङ गाउँपालिकाका बस्ती उच्च जोखिममा परेका छन्। सिलिचोङ एक सेसुवा खोलाका अधिकांश बस्ती पहिरोको उच्च जोखिममा छन्। बाढ़ी र पहिरोका कारण गाउँपालिकाभित्रका सबै सड़क तथा गोरेटो बाटो अवरूद्ध छन्। स्थानीय स्तरमा सञ्चालनमा रहेका दुईवटा माइक्रो हाइड्रो आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। गाउँपालिका अध्यक्ष भूपाल राज राईका अनुसार वडा नम्बर एक स्थित कालिका माध्यमिक विद्यालय पनि पहिरोको उच्च जोखिममा परेकाले स्थानान्तरण गर्नुपर्ने अवस्था छ। पालिकाको केन्द्रसम्म पुग्ने सड़क सम्पूर्ण रूपमा विच्छेद भएको हाम्रा सहकर्मीले जनाएका छन्। स्थानीय जनप्रतिनिधि, वडा कार्यालय, गाउँपालिका र सुरक्षा निकायको संयुक्त टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी विवरण पठाइसकेको अध्यक्ष राईले जानकारी दिए।
2: बिजुलीको पोल समयमै नसार्दा मुख्य राजमार्गमा सड़क विस्तारको काम प्रभावित भएको छ। अधिकांश स्थानमा पोल नहट्दा उपलब्ध चौडाईमा मात्र कालो पत्र गर्नुपर्ने र निर्माण व्यवसायीले समयमै काम गर्न नसकेको गुनासो छ। सड़क आयोजना र विद्युत प्राधिकरणबीच बिजुलीको पोल सार्ने विषयमा एकअर्कालाई दोष दिएका छन्। कान्तिपुर कर्मी विमल खतिवडाले तयार पारेको सामग्री अबको क्रममा।
3: गत जेठ 31 पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा मुङलिङ सड़कका विभिन्न खण्डमा सड़क विस्तारको अवस्था र प्रगतिबारे जानकारी लिए। सो क्रममा निर्माणमा ढिलाइ भइरहेको स्थानीयले गुनासो गरे। नौबिसे मलेखु मुङलिङ खण्डमा बिजुलीका पोल समयमै सार्न नसक्दा काममा बाधा पुगेको जानकारी लिँदै उनले ठेकेदारलाई ल्याएर राख्नु र काम नगरे खुट्टा भाँचिदिनु भन्दै सम्बन्धित आयोजनाका प्रमुखलाई निर्देशन दिए। उनको भनाईको चौतर्फी आलोचना भयो। निर्माण व्यवसायीले विरोध गरे। संसदमा

र त्यही अनुसार प्राधिकरणले पोल सार्ने बारे ठेक्का गर्ने गरेको जनाए। सड़कका तर्फबाट पनि साइड क्लियर ढिलाइ भएको उनले सुनाए। उनले भने पोल सार्ने ठेक्का कार्यविधि अनुसार नै गरिन्छ। पोल सार्ने कामले सड़क निर्माणमा ढिलाइ भयो भन्नु आरोप मात्र हो। सबै ठाउँमा पोल सार्न ढिलाइ भएको छैन। सड़कका तर्फबाट पनि साइड क्लियरमा ढिलाइ भएको उनले बताए। एउटै कम्पनीले विभिन्न राजमार्गमा एकै पटक ठेक्का लिएकाले काममा ढिलाइ भएको ओझाको भनाइ छ। प्राविधिक कठिनाईले गर्दा पोल सार्न ढिलाइ हुने गरेको धेरै ठाउँमा बिजुलीका पोल सार्ने ठेक्का लिएको सोहन कन्स्ट्रक्सनका बालकृष्ण कार्कीले बताए। आफूहरूले सड़कका पोल सारिसकेका ठाउँमा पनि काम नभएको उनको दावी छ। मुख्य राजमार्गको पोल कति दिनभित्र सारिसकिन्छ भन्ने विषयमा भने उनले भने मलेखु मुङलिन खण्डको पोल एक दिनमा, काकडभिट्टा क्षेत्रमा कुनै समस्या नभए 3 महिना र बुटोल गोरु सिंहे चन्द्रौटाको कपिल वस्तुमा 4 महिनाभित्र सारिसक्छौ। सवारीको चाप बढ़ी हुने नागढुङ्गा मुङलिन सड़क खण्डमा पनि पोल सार्ने काम बाँकी छ। सो खण्डको स्तरोन्नति गरिएको कुल दूरी 94.66 किलोमिटर हो। यसलाई 3 खण्डमा विभाजन गरेर ठेक्का गरिएको छ। पहिलो खण्ड नागढुङ्गा नौबिसे 12.26 किलोमिटर, दोस्रो खण्ड नौबिसे मलेखु 43.54 किलोमिटर र तेस्रो खण्ड मलेखु मुङदिन 38.86 किलोमिटर पर्छ। नागढुङ्गा नौबिसे सड़क खण्डमा दोस्रो तहको कालो पत्र 6 किलोमिटर भएको छ। अझै 6.26 किलोमिटर बाँकी छ। यस खण्डमा एउटा आकाशे पुल निर्माणाधीन अवस्थामा रहेको र समग्र निर्माण प्रगति 88% छ। नौबिसे मलेखु खण्डमा भने अझै पुल सार्ने काम सकिएको छैन। सो खण्डको ठेक्का 5,33,19,00,000 ZICG शर्मा लामा जेवीले लिएको छ। 14 वैशाख 2079 ठेक्का सम्झौता भएको सो खण्डको काम जेठ मसान्त 2082 सकिसक्नुपर्ने भए पनि नसकिँदा आगामी असोजसम्म म्याद थपिएको छ। अहिलेसम्म निर्माण प्रगति 60% रहेको नागढुङ्गा मुङलिन सड़क योजनाका पूर्वी खण्डका प्रमुख केशव प्रसाद ओझाले बताए। बिजुलीको पोल नसारिँदा समस्या भएको उनको भनाइ थियो। त्यस्तै नागढुङ्गा सड़क योजना पश्चिम खण्डकी प्रमुख सजना अधिकारीले पनि 107 पुल नसारिदिँदा काममा ढिलाइ भएको दावी गरिन्। उनले भनिन् मुङलिन र मलेखु बजारमा पोल सार्न नपाउँदा काम हुन सकेको छैन। मलेखु बजारमा पोल धेरै छन्। फिस्लिङ चुम्लिङ चार खण्डमा पनि समस्या छ। पूर्वाधार विकास मन्त्रालयमा केही दिन अघि भएको छलफलका क्रममा 7 दिनभित्र पोल सारिसक्ने निर्णय भए पनि अहिलेसम्म त्यसको ठेक्का लिएको कम्पनी आइ नसकेको अधिकारीको भनाइ छ। सो खण्डको पोल सार्ने काम पनि सोहन कन्स्ट्रक्सनले नै लिएको आयोजनाले जनाएको छ। अर्को पोल सार्न नसकिएको सड़क खण्ड हो काकडभिट्टा लौकही। एसियन हाइवे अन्तर्गत पूर्व पश्चिम राजमार्गको काकडभिट्टा लौकही सड़कको दूरी 95.76 किलोमिटर रहेको छ। सो खण्डमा सड़कतर्फ 3 र पुलतर्फ 2 प्याकेज बनाएर ठेक्का गरिएको छ। प्रगति भने सोचे अनुरूप छैन। कम प्रगति हुनुको एउटै कारण विद्युतका पोल समयमै सार्न नसक्नु नै हो। अहिले समग्र प्रगति 37% मात्र छ। झापाको काकडभिट्टादेखि सीतापुरीसम्मको 45 किलोमिटर खण्ड पहिलो प्याकेजमा पर्छ, जसको ठेक्का इभ्रास्कन कालिका जेवीले लिएका हुन्। सो खण्डको सम्झौता रकम 10,06,94,00,000 रहेको छ। सड़क र पुल सहित सबै खण्डको ठेक्का सम्झौता 2 कार्तिक 2080 भएको हो, तर निर्माण कार्यदेश भने 19 माघ 2080 दिएको हो। कार्यदेश दिएको दिनबाट समयावधि गणना हुने योजना कार्यालयले जनाएको छ। सो खण्डमा अहिलेसम्म 2,422 मध्ये 914 पोल अझै सार्न बाँकी छ। पोल सार्ने जिम्मा सोहन कन्स्ट्रक्सनले लिएको हो। दोस्रो प्याकेजमा सीतापुरीदेखि मोरङको गोठगाउँसम्मको सड़क विस्तार पर्छ। यसको ठेक्का सीआरएफजी तुदी कम्पनीले संयुक्त लिएका हुन्। जुन खण्डको दूरी 40 किलोमिटर छ, सो खण्डमा 1,550 पोल सार्नुपर्नेमा अहिलेसम्म 1,122 स्थानान्तरण गरिएको छ। तेस्रो प्याकेजको गोठगाउँदेखि सुनसरीको लबीपुरसम्म सड़कको दूरी 10.76 किलोमिटर छ। सो खण्डमा पनि समस्या विद्युत पोलकै छ। 668 मध्ये 331 पोल मात्र स्थानान्तरण गरिएको छ। 307 पोल अझै सार्न बाँकी रहेको आयोजनाले जनाएको छ। दोस्रो र तेस्रो खण्डमा पोल सार्ने ठेक्का एवान महाशक्ति जेवीले लिएको हो। ठेक्का लिने कम्पनीले बिजुलीका पोल समयमै नसारिदिँदा सड़क निर्माणमा प्रगति बढ़ाउन नसकिएको आयोजना निर्देशालय एडीबीका आयोजना निर्देशक चुडाराज ढकालले बताए। उनले भने नयाँ पोल गाडेर तार टाँगेर मात्र भएन, काम गर्ने ठाउँको पूरै पोल हटाउनुपर्छ। त्यो हुन सकेको छैन। आयोजना सम्पन्न हुने समय नजिकिँदासम्म पोल सार्ने काम सकिएको छैन। यस्तो अवस्थामा कसरी सड़क विस्तारको काम छिटो हुन्छ? पृथ्वी राजमार्गमा पर्ने आबुखैरेनी जामुने र जामुने पोखरा खण्डलाई दुई भागमा विभाजन गरेर ठेक्का गरिएकामा पहिलो खण्डको काम सकिसकेको छ। आबुखैरेनीदेखि पोखरासम्मको कुल दूरी 80.33 किलोमिटर छ। दोस्रो खण्ड जामुने पोखरा सेती पुलसम्मको ठेक्का यान हुई कन्स्ट्रक्सनले लिएको छ। त्यसको दूरी 38.88 किलोमिटर छ। प्रगति 81% छ, तर जामुने पोखरा खण्डमा 21 पोल सार्न अझै बाँकी रहेको ढकालले बताए। पोल सार्ने काम नेपाल विद्युत प्राधिकरण मार्फत हुन्छ। यसका लागि प्राधिकरणले सम्बन्धित आयोजनाहरूसँग रकम लिएर ठेक्का आह्वान गर्छ। ठेक्का लिने कम्पनीले तार पोल सार्छन्। प्राय सड़कमा एउटै कम्पनीले पोल सार्ने ठेक्का लिँदा समस्या देखिने गरेको छ। एडीबीकै सहुलियतपूर्ण ऋणमा

0: विस्तार गर्न लागि नारायणगढ़ हेटोडा खण्डमा पर्ने बिजुलीको पोल सार्न प्राधिकरणसँग सम्झौता गरिसकिएको ढकालको भनाइ छ। सूर्य विनायक धुरीखेल सड़क विस्तार अन्तर्गत रहेका बिजुलीका पोल सार्ने ठेक्का पनि सोहन कन्स्ट्रक्सनले नै लिएको छ। पटक पटक ताकेता गरेपछि बल्ल तल पोल सार्ने काम सकिने चरणमा रहेको सूर्य विनायक धुरीखेल सड़क आयोजनाका प्रमुख विजय कुमार महतोको भनाइ छ। त्यस्तै बुटोल गोरुसिंहे चन्द्रौटा सड़कमा पनि निर्माणको प्रगति नबढ़नुको कारण सड़क भर असरल बिजुलीको पोल नै हुन्। बुटोल गोरुसिंहे सड़क खण्ड विस्तारको ठेक्का शामसी गिरवाड जेवीले लिएका हुन्। यसको ठेक्का रकम 13,55,95,00,000 रूपियाँ रहेको छ। पोल सार्ने ठेक्का भने सोहन कन्स्ट्रक्सनले नै लिएको हो। पोल समयमै नसार्दा सड़कको काम ढिलाइ भइरहेको बुटोल गोरुसिंहे चन्द्रौटा सड़क योजना कार्यालय गोरुसिंहे की योजना प्रमुख कुशलता न्यूपानेले बताइन्। उनका अनुसार 2,300 पोल सार्नु पर्नेमा 1,900 सार्न बाँकी रहेको छ।
1: नेपाल चिकित्सक संघले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूले मात्र आधुनिक चिकित्सकीय अभ्यास गर्न र औषधि सिफारिश गर्न आग्रह गरेको छ। आधिकारिक शैक्षिक योग्यता प्राप्त गरेको चिकित्सकहरूले मात्र चिकित्सकीय अभ्यास गर्न संघले विज्ञप्ति मार्फत आग्रह गरेको हो। गैर चिकित्सकहरूले चिकित्सकीय अभ्यास र औषधि सिफारिश गर्दा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने संघको विज्ञप्तिमा उल्लेख छ। नेपाल मेडिकल काउन्सिल ऐन 2020 दफा 27(1) कुनै व्यक्तिले आधुनिक औषधि सम्बन्धी चिकित्सकीय काम गर्ने हेतुले आफूले नपाएको औषधि सम्बन्धी डिग्री डिप्लोमा सर्टिफिकेट लाइसेन्स वा उपाधि आफ्नो नामसँग जोड़ी लेख्न वा लेख्न नपाउने व्यवस्था रहेको संघले जनाएको छ।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: Red Bull, Babbal Energy.
2: ब्रेक पछि कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग।
3: आर्थिक समाचारको साथमा
4: गर्मीमा नयाँ ट्रिक, रिफ्रेशमेन्ट पास, न्यूट्रिशन मिक्स, चिसो हॉलिक्स।
2: अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। बोर्डका नवनियुक्त अध्यक्ष गोपाल प्रसाद भट्टलाई मन्त्रालयमा पद तथा गोपनीयताको शपथ गराएका हुन्। अषाढ़ पाँच गते बसेको मन्त्री परिषद बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो। शपथपछि अर्थमन्त्री वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन पनि दिए। कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढ़ा रहेर काम गर्न पनि उनले अध्यक्ष निर्देशन दिएका छन्। लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पूँजी परिचालन मार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान दिनुपर्ने पनि उनको भनाइ छ। कार्यक्रममा नवनियुक्त बोर्ड अध्यक्ष भट्टले सरकार र अर्थमन्त्रीको योजना अनुसार पूँजी बजारको विकासमा इमानदारीपूर्वक काम गर्ने बताएका छन्।
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। पाकिस्तानी सेनाको हवाई आक्रमणमा परे अफगानिस्तानमा कम्तीमा 36 सर्वसाधारणको मृत्यु भएको छ। 160 जना बढ़ी सर्वसाधारण घाइते भएको अफगानिस्तानका अधिकारीहरूले जनाएका छन्। पाकिस्तानले गइराति अफगानिस्तानका तीनवटा क्षेत्रमा हवाई आक्रमण गरेको थियो। अफगानिस्तानबाट सशस्त्र समूहले आफ्नो देशमा गरेको आक्रमणको जवाब स्वरूप प्रत्याक्रमण गरिएको दावी पाकिस्तानी पक्षले गरेको छ। केही दिन अघि मात्रै पाकिस्तानको कराची स्थित अर्धसैनिक बल रेन्जर्सको क्षेत्रीय मुख्यालयलाई लक्षित गरी आक्रमण भएको थियो। सो घटनामा 3 सैनिक मारिएका थिए।
2: कान्तिपुर डायरीमा अब खेल प्रसंग।
3: खेलकुद समाचारको साथमा
7: एलजी लाइफ्स गुड।
2: फिफा विश्वकप फुटबल 2026 अन्तर्गत नकआउट चरणमा आज राति 5 पटकको विजेता ब्राजिल र एसियाली पावरहाउस जापान बीच प्रतिस्पर्धा हुँदैछ। ह्युस्टन स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति 10:45 शुरू हुनेछ। एसियाबाट नकआउट चरणमा प्रतिनिधित्व गर्ने टीमको रूपमा जापान सामु एसियाको साख जोगाउने जिम्मेवारी छ। ब्राजिल र जापान समूह चरणमा अपराजित रहँदै नकआउट चरणमा पुगेका हुन्। आजको विजेताले अन्तिम 16 आइभरी कोस्ट र नर्वे बीचको खेलको विजेतासँग खेल्नेछ। पछिल्लो पटक सन् 2002 विश्वकपको उपाधि जितेको ब्राजिल यस पटक कीर्तिमानी 6 उपाधि जित्ने लक्ष्यमा छ। जापानले भने अहिलेसम्म अन्तिम 16 अगाडि बढ़न सकेको छैन। ब्राजिललाई स्तब्ध पार्न सके जापानको लागि त्यो ऐतिहासिक उपलब्धि हुनेछ। जाँदा जाँदै मुख्य प्रसंग पुनः एकपटक। नेपाली भूमि र सीमामाथि भइरहेको अतिक्रमण रोक्न संस्थावासीको माग। आफूहरूको माग सम्बोधन नभए अर्को महिनादेखि आन्दोलन गर्ने चेतावनी। राष्ट्रिय धान दिवस र रोपाई महोत्सव विभिन्न कार्यक्रम गरी मनाइयो। सिंचाई र मल अभाव नहट्दा किसानको समस्या भने उस्तै। बिजुलीको पोल समयमै नसार्दा मुख्य राजमार्गमा सड़क विस्तारको काम प्रभावित। सड़क आयोजना र विद्युत प्राधिकरण बीचको विवाद मुख्य कारण। पाकिस्तानी सेनाको हवाई आक्रमणमा अफगानिस्तानमा कम्तीमा 36 सर्वसाधारणको मृत्यु, 160 जना बढ़ी घाइते। र विश्वकप फुटबलको नकआउट चरणमा आज राति ब्राजिल र जापान बीच प्रतिस्पर्धा हुँदै। अवश्य नै प्रसंगसँगै कान्तिपुर डायरीका आजका सम्पूर्ण बुलेटिन सकियो। भोलि बिहान 6:30 नियमित बुलेटिनका साथ उपस्थित हुने नै छौं। तबसम्मका लागि न्यूज डेस्कका सम्पूर्ण सहकर्मीसँगै नवीन र पूजनी बिदा हुन्छौं। नमस्कार।

0: Sama, tu, account open, activate any karobar, sachile sanga. Busy life easy, banaudai hare.
1: रेडियो संखुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी संखुवा सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संखुवा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी रु 10 छुट सहित असार मसान्तसम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मन्सुली चामल प्रति बोरा मात्र रु 1225 अर्थात प्रति केजी मात्र रु 49, तीन जिरा मसिनो चामल प्रति बोरा मात्र रु 1850 अर्थात प्रति केजी मात्र रु 74 र चिनी प्रति केजी मात्र रु 95।
6: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमावी टोल खादबारी संखुवा सभा, फोन नम्बरहरू 0 29 5 62 201 र 97 4 99 22 5 20।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लबफुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
4: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
5: शंकर सभामै पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गोटिङको दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295906667 र 9842226667।
7: नमस्कार है वडाध्यक्षज्यू।
8: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त भनी। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
7: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
10: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
11: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
12: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
6: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842287076।
13: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धसुकबाट दूरसञ्चार जाने बाटो।
14: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
15: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
12: हाम्रो सेवाहरू
15: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खादारी एक सम्खुवा सभा।
16: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
17: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
16: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
17: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
16: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
17: ए ल ल, सँगै जाउँ न भाइ।
18: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
17: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
18: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
17: सम्पर्क नम्बर 98 60 96 40 00
18: र 98 19 32 77 75।

नागरिक समाजको सुरक्षा हाम्रो मूल कर्म, कानूनको निष्पक्ष पालना गर्नु हाम्रो धर्म। जय नेपाल, सत्य सेवा सुरक्षण। सङ्खुवा सभा प्रहरी रेडियो कार्यक्रमको पर्खाइमा रहनुहुने सम्पूर्ण श्रोताहरूमा म कार्यक्रम सञ्चालक करी नायक निरीक्षक टंक प्रसाद बारकोटीको तर्फबाट हार्दिक स्वागत तथा अभिवादन। श्रोता, जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाबाट तयार पारिएको यो सङ्खुवा सभा प्रहरी रेडियो कार्यक्रम तपाईँ सामुदायिक रेडियो खातबारी एफएम 105.8 मेगाहर्ज, रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज, सामुदायिक रेडियो नयाँ अभियान एफएम 900 मेगाहर्ज मुढे शनिश्चरे, सङ्खुवा सभा मल्टिमिडिया प्रणालीद्वारा सञ्चालित हेर्ने चित्र .com डिजिटल पत्रिकाको आधिकारिक युट्युब च्यानल हेर्ने चित्र, जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाको आधिकारिक फेसबुक पेजबाट साँझ 7 बजेको समयमा र रेडियो अरूण 97.6 मेगाहर्ज चैनपुरबाट साँझ 7:15 बजेको समयमा प्रत्येक महिनाको पहिलो र तेस्रो सोमबार सुन्न सक्नुहुन्छ। पुनः प्रसारण पाखरीबास एफएम 104 मेगाहर्ज खातबारीबाट प्रत्येक महिनाको पहिलो र तेस्रो बुधबार साँझ 7 बजेको समयमा सुन्न सक्नुहुन्छ। श्रोता, आजको सङ्खुवा सभा प्रहरी रेडियो कार्यक्रममा सङ्खुवा सभा जिल्लाभित्र भएका विभिन्न घटनाहरूसँग सम्बन्धित प्रहरी समाचारको साथै नेपाल प्रहरी प्रधान कार्यालय श्रव्य दृश्य शाखाबाट तयार पारिएको नाटक परिणाम एक सामग्री लिएर म उपस्थित भएको छु। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार। इलाका प्रहरी कार्यालय चैनपुर सङ्खुवा सभाले रातको समयमा पसल फोडी चोरी गर्ने 4 जनालाई पक्राउ गरेको छ। चैनपुर नगरपालिका 11 पिपले आल डाँडा बस्ने मीनबहादुर दालको आफ्नै घरमा रहेको किराना पसल जेठ 29 गते रातको समयमा चोरी भएको भनी असार 1 गते प्राप्त जाहेरी दरखास्तको आधारमा इलाका प्रहरी कार्यालय चैनपुर सङ्खुवा सभाबाट खटिएको प्रहरी टोलीले घटनास्थल अनुसन्धान पश्चात प्राप्त प्रमाणको आधारमा 4 जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा चैनपुर नगरपालिका 11 का मन कुमार सुनार, कृष्ण सुनार, लोकेन्द्र लोहार र मिलन सुनार रहेका छन्। इलाका प्रहरी कार्यालय चैनपुर सङ्खुवा सभाका अनुसार मीनबहादुर दाहालको पसलबाट चाउचाउ, बिस्कुट लगायत विभिन्न खाद्य पदार्थहरू चोरी भएकोमा चोरी भएका सामानहरू सहित निजहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका 4 जना विरूद्ध चोरी मुद्दामा सम्मानित सङ्खुवा सभा जिल्ला अदालत चैनपुरबाट म्याथप अनुमति लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चैनपुर सङ्खुवा सभाले जनाएको छ। सङ्खुवा सभाको मकालु गाउँपालिका 3 उलिङखोला स्थित भित्री कच्ची सड़क खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा 1 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकालु गाउँपालिका 3 सिम्बाका 46 वर्षीय सुमन बस्नेत रहेका छन्। असार 2 गते साँझको समयमा मकालु गाउँपालिका 3 उम्लिङबाट फर्कदै गरेको प्रदेश 102003 25 नम्बरको ट्रयाक्टर उलिङखोला स्थित भित्री कच्ची सड़क खण्डबाट अन्दाजी 20 मिटर तल खसी दुर्घटना हुँदा सोही ट्रयाक्टरमा सहचालकको रूपमा काम गर्ने सुमन बस्नेत घाइते भएको इलाका प्रहरी कार्यालय हेदाङडा सङ्खुवा सभाले जनाएको छ। उक्त घटनाको सम्बन्धमा जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय हेदाङडा सङ्खुवा सभाबाट खटिएको प्रहरी टोलीले स्थानीयहरूको सहयोगमा घाइते बस्नेतको तत्काल उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल खाँचबारी सङ्खुवा सभा पठाएकोमा जिल्ला अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि विराटनगर तर्फ लैजाने क्रममा बाटोमा सिरियस बिरामी भई तत्काल जिल्ला अस्पताल धनकुटामा लगी उपचार गराउने क्रममा उपचारमा संलग्न डाक्टरहरूले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो। विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोस्ट सभाखोला सङ्खुवा सभाबाट खटिएको प्रहरी टोलीले चैनपुर नगरपालिका 11 3 थान अवैध भरुवा बन्दुक फेला पारेको छ। असार 4 गते अस्थायी प्रहरी पोस्ट सभाखोलाबाट प्रहरी नायब निरीक्षक बाबुराम भारतीको कमाण्डमा खटिएको प्रहरी टोलीले चैनपुर नगरपालिका 11 छापागाउँ सामुदायिक वन भित्र रहेको सुवारा भिरमा ढुङ्गाको चेपमा प्लास्टिकको बोरामा लुकाई सिपाही व्यवहारिसी अवस्थामा राखिएको
बनाइएको तीन थान खाली भरुवा बन्दुक सहित फलामको पाइप जस्तो देखिने भरुवा बन्दुकको नाल एक बरामद गरेको जिल्ला परिकारले संखुवा सभाका परिनिरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो। उक्त भरुवा बन्दुकको सम्बन्धमा थप अनुसन्धान भइरहेको समेत उहाँले बताउनुभयो। हाँसबारी नगरपालिका दुई नम्बर वडा कार्यालयको सहयोग र मकालु त्रिशक्ति नेपाल संखुवा सभाको आयोजनामा जिल्ला परिकारले संखुवा सभाले एक दिने बाल विवाह न्यूनीकरण सम्बन्धी अभिमुखीकरण अन्तर्क्रियात्मक कार्यक्रम सञ्चालन गरेको छ। असार पाँच गते खाँदबारी नगरपालिका दुई चेवामा रहेको जालपा माध्यमिक विद्यालयको हलमा सम्पन्न भएको कार्यक्रममा उक्त विद्यालयको कक्षा नौ र दशमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो। जिल्ला परिकारले संखुवा सभाको तर्फबाट परिसहायक निरीक्षक डम्बर मगरले प्रशिक्षण गर्नुभएको उक्त कार्यक्रममा दुई नम्बर वडा कार्यालय खाँदबारीका वडाध्यक्ष योगेन्द्र थापा, मास्क नेपाल संखुवा सभाका सचिव एवं पत्रकार अनिश विष्ट लगायत 53 जना मानिसहरूको सहभागिता रहेको जिल्ला परिकारले संखुवा सभा सामुदायिक शाखाले जनाएको छ। संखुवा सभाको मादी नगरपालिकामा आग लागी हुँदा एक घर जलेर पूर्ण रूपमा क्षति भएको छ। असार आठ गते रातको समयमा मादी नगरपालिका तीन थामे खर्क बस्ने लाक्पा शेर्पाको ढुङ्गा माटोले बनेको तीनको छानो भएको तीन तले घरमा अचानक आग लागी भएको जिल्ला परिकारले संखुवा सभाका निमित्त कार्यालय प्रमुख परिनिरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो। आग लागीबाट शेर्पाको घरभित्र राखिएको नगद रू 50,000, 2 तोला सुन, 30 मुरी आलु, 3 मुरी धान, 4 मुरी मकै लगायत अन्नपात, भाँडा बर्तन र लत्ता कपडा समेत जलेर नष्ट भएको उहाँले बताउनुभयो। आगलागीबाट करिब 15,00,000 बराबरको क्षति भएको जिल्ला परिकार्यालय संखुवा सभाले जनाएको छ। संखुवा सभाको चैनपुर नगरपालिकाबाट जुवातास खेल्ने 6 जनालाई पक्राउ गरिएको छ। असार 10 गते चैनपुर नगरपालिका तीन पोखरी बजार स्थित कर्णबहादुर तामाङको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका परिकार्यालय चैनपुर संखुवा सभाबाट खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा 6 जनालाई पक्राउ गरेको जिल्ला प्रहरीकारले संखुवा सभाका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो। प्रहरी निरीक्षक राजवंशीका अनुसार पक्राउ पर्नेमा सोही ठाउँ बस्ने स्थानीय 45 वर्षीय कर्णबहादुर तामाङ, 40 वर्षीय नवीन कुमार लिम्बू, 43 वर्षीय दुर्गाबहादुर लिम्बू, 28 वर्षीय मानबहादुर लिम्बू, 43 वर्षीय टेकबहादुर राई र 40 वर्षीय पूर्णबहादुर लिम्बू रहेका छन्। उनीहरूको साथबाट ताज 4 बुक, कौडा 16 थान, मोबाइल 6 थान र 31,285 नगद नेपाली रूपियाँ समेत बरामद भएको उहाँले बताउनुभयो। पक्राउ परेका 6 जना विरूद्ध इलाका परिकारले चैनपुर संखुवा सभाबाट जुवा खेल्न नहुने कसुरमा थप अनुसन्धान भइरहेको समेत प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो। लागु औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस जुन 26 सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय संखुवा सभाको आयोजनामा इलाका प्रहरीकारले चैनपुर संखुवा सभाले युवा लक्षित लागु औषध नियन्त्रण सम्बन्धी एक दिने विद्यालय स्तरीय सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। असार 10 गते चैनपुर नगरपालिका 10 रहेको शारदा माध्यमिक विद्यालयमा सम्पन्न भएको उक्त सचेतनामूलक कार्यक्रममा कक्षा 9 12 अध्ययनरत 86 जना विद्यार्थीहरूको सहभागिता रहेको इलाका प्रहरीकारले चैनपुर संखुवा सभाले जनाएको छ। जिल्ला प्रशासन कार्यालय संखुवा सभाको तर्फबाट प्रशासकीय अधिकृत गाङ्गरी लामाको उपस्थितिमा सम्पन्न भएको उक्त सचेतनामूलक कार्यक्रममा इलाका प्रहरीकार्यालय चैनपुर संखुवा सभाका कार्यालय प्रमुख परिनिरीक्षक परशुराम राईले युवा लक्षित लागु औषध नियन्त्रण सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको समेत इलाका प्रहरीकार्यालय चैनपुर संखुवा सभाले जनाएको छ।
लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस जुन 26 अवसरमा जिल्ला प्रशासन कार्यालय सङ्खुवा सभाको प्रमुख आयोजना तथा जिल्ला प्रहरी कार्यालय सङ्खुवा सभाको सहकार्यमा प्रभात फेरी र्याली सहित सवारी चालकहरूको स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। असार 12 गते जिल्ला प्रशासन कार्यालय सङ्खुवा सभाले आयोजना गरेको लागू औषध दुरूपयोग विरूद्धको प्रभात फेरी कार्यक्रम विभिन्न प्ले कार्ड सहित खाँदबारी नगरपालिका साथ हुलाक मोड़ चोकबाट शुरू भई खाँदबारी बजार परिक्रमा पश्चात खाँदबारी नगरपालिका एक बस पार्कमा पुगी प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालबाट कार्यक्रमको शुभकामना मन्तव्य सहित समापन भएको छ। सोही दिन जिल्ला प्रहरीकारले सङ्खुवा सभाको आयोजना तथा जिल्ला अस्पताल खाँदबारी सङ्खुवा सभाको सहकार्यमा चैनपुर नगरपालिका 11 सभाखोला स्थित अस्थायी प्रहरी पोस्ट सभाखोला चेक पोस्टमा सवारी चालकहरूको मादक पदार्थ तथा लागू पदार्थ सेवन परीक्षण समेत गरिएको छ। बिहान 10 बजेदेखि दिनको 2 बजेसम्म 17 चालकहरूको स्वास्थ्य परीक्षण गरिएको उक्त परीक्षण कार्यमा खटिनुभएका प्रहरी निरीक्षक हिराज राईले बताउनुभयो। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार पूरा भयो। श्रोता तपाईँ यति बेला सङ्खुवा सभा प्रहरी रेडियो कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो भागमा लिएर आएका छौ नेपाल प्रहरी प्रधान कार्यालय श्रव्य दृश्य शाखाबाट तयार पारिएको नाटक परिणाम एक सामग्री।

0: आमा खै आज खाजाको पैसा नदिने?
1: दिन्छु, किन नदिउँला?
0: आज त त्यो सधैँ जस्तै 100 रुपियाँ पुग्दैन है।
1: 100 रुपियाँले पुग्दैन रे? अनि कति चाहियो त?
0: दिनु न 1000 जति।
1: अनि त्यत्रो पैसा चाहिँ किन चाहियो नि बाबु?
0: आज अनि साथीको बर्थडे छ, त्यही भएर।
1: यहाँ पैसा कमाउन कति गाह्रो छ, तर 1000 रुपियाँ माग्न सजिलो छ है। जे पाए त्यहीमा चाहिँ खर्च नगरे बाबु, फेरि
0: गर्दिन गर्दिन। ल म गएँ।
1: ल ल ल, राम्रोसँग जा, समयमै घर आएछ है।

0: लगेटा आज त मस्ती गर्ने है, तिमीहरूले कति ल्याएका छौ पैसा?
1: मैले त ल्याएको छैन है साथी हो, नरिसाउ, अर्को दिन ल्याउँछु ल।
0: अब तेरो बुवा आमाले पैसा दिनलाई लास्टै कन्जेसन गर्छन् जस्तो छ।
1: हो नि, अति नै के यार,
0: मेरो आमा जस्तो दिलदार त कोही छैन बुझ्यौ। बुवा हुनुहुन्न, तैपनि बुवाको कर्तव्य निभाउनु भएको छ मेरो आमाले। आफू दिनभर काम गरेर मलाई जे भने त्यही पुर्याइदिनुहुन्छ।
1: मेरो त 100 रुपियाँ मागे पनि कहाँ किन भनेर सोधेर हैरान पार्नुहुन्छ भने।
0: ल ल साथीहरू, जाउँ जाउँ, रमाइलो गर्नुपर्छ आज त, नयाँ टेस्ट लिनुपर्छ।
1: त्यही त ल, गइहालौँ न, जाउँ जाउँ जाउँ।

0: नमस्कार सर।
1: नमस्कार, बस्नुहोस् न, के समस्या परेर आउनु भयो?
0: सर, म मन माया, मेरो छोरो रिजन पक्राउ परेको छ भनेर यहाँ बोलाउनु भएको थियो अनि आएकी।
1: हो हो, हाम्रो गस्ती टोलीले लागु औषध सेवन गर्दै गरेको अवस्थामा हिजो बेलुका पक्राउ गरेर ल्याएको हो।
0: लागु औषध रे, यो के भन्दै हुनुहुन्छ सर? हिजो मात्रै उसले साथीको बर्थडेमा जाने भनेर मसँग पैसा मागेर बर्थडेमा गएको सर। ऊ
1: तपाईँको छोरोसँगै हामीले अरू दुईजनालाई पनि पक्राउ गरेका छौँ
0: सर। रिजन त मेरो एउटै सन्तान हो, उसको बुवा पनि हुनुहुन्न, सानैदेखि फुलफुलिएर हुर्क्यो, केही कुराको कमी पनि हुन दिएन, तर मैले अहिले आएर यो दिन देख्नु पर्यो।
1: हेर्नुहोस् त, यसरी लागु औषधको कुलतमा फसेपछि त जिन्दगी बर्बाद भएन त?
0: त्यही त सर, मेरो सबै सपना चकनाचुर बनाइदियो यसले। आफूले दिनभरि मजदुरी गरेरै भए पनि यसलाई मैले कहिल्यै केही कुराको कमी हुन दिथिन। यो भने मेरो सोझोपनको फाइदा उठाएर गलत बाटोमा पो हिँडेछ सर।
1: अपरिपक्व उमेर अनि गलत साथीभाइको संगतले कुलतमा फसेका धेरै घटनाहरू छन्, अनि हामीले पनि आफ्ना छोराछोरी कहाँ जान्छन्, के खान्छन्, कसको संगत गर्छन् ख्याल गर्दैनौ, अनि उनीहरूले मागे जति पैसा दिने त्यो पैसा कहाँ खर्च गर्छ, यस्ता कुराको जानकारी नराख्नको परिणाम पनि हो है यो।
0: हो रहेछ सर, मैले यस्तो कुरामा कहिल्यै पनि ख्याल गरिन। जति पैसा मागे पनि जसरी हुन्छ पैसा उसलाई दिन्थे, त्यसकै परिणाम स्वरूप आज यो दिन देख्नु पर्यो सर। एकपटक उसलाई भेट्न मिल्छ?
1: मिल्छ, किन नमिल्नु? ल यता आउनुहोस् त, म भेटाइदिन्छु।
0: बाबु, तैले यो के गरिस्? बुढेसकालको सहारा त एउटै त थिइस्, अब त नै यसरी बेबिस भने म कसको सहारामा बाँच्ने भन् त?
1: सरी आमा, यो सबै साथीको कारणले गर्दा भएको।
0: त माथि मेरो कत्रो आशा भरोसा थियो, मैले तलाई कहिल्यै के कुराको कमी गरेकी थिएँ र त यसरी गलत बाटोमा हिँडिस भन् त?
1: आमा, जे हुनुभयो, म आजकै दिनदेखि यो सब छोड्छु आमा। खराब साथीहरूको संगतमा परेर यसको कुलतमा परे, अबदेखि म यस्तो गलत बाटोमा कहिल्यै हिँड्ने छैन आमा, यो मेरो बाचा भयो।
0: छोरा, खराब मान्छेको संगत नगर भनेर मैले यसलाई कति सम्झाएकी थिएँ। घरको काम पनि कहिल्यै लगाइन, खालि पढाइतिर ध्यान दे बाबु भने, दुखै गरेर भए पनि केही कुराको अभाव हुन दिन। यसले मेरो यो दुःख र संघर्ष कहिले बुझेन।
1: भाइ, उमेर कति भयो?
2: 19 वर्ष भयो सर।
1: कति कक्षामा पढ्ने अरे भाइले?
2: 12 कक्षामा पढ्दैछु सर।
1: अनि यस्तो कलिले उमेरमा लागु औषधको लतमा फसेपछि जीवन बर्बाद भएन त? एकपटक सोच त आफै।
2: साथीले रमाइलो हुन्छ भने सर, केही हुँदैन खाऊ भन्यो अनि खाएँ सर।
1: साथीले त जे पनि भन्छन् नि, तिनकै पछि लाग्ने के गलत के सही भन्ने कुरा त आफैले पो छुट्याउने हो त, कि होइन भन त?
2: हो सर।
1: हेर भाइ, म पनि एउटा सामान्य परिवारको मान्छे हुँ, मेरा साथीहरू पनि कोही खराब थिए कोही असल थिए, असल साथीको संगतले नै म यो ठाउँमा पुगेको, त्यसैले आफू कुन बाटोमा हिँड्ने त्यो स्वयंले नै निर्धारण गर्ने कुरा हो, बुझ्यौ?
2: हजुर सर।
1: तिम्रो अहिलेको उमेर भनेको आफ्नो जग निर्माण गर्ने समय हो, तिम्रो जीवन बर्बाद हुनु भनेको तिम्रो परिवारकै जीवन बर्बाद हुनु हो, बुवा आमाको भावनामा खेलवाड गरेर आफ्नो भविष्य बिगारेका छौ तिमीले, बुझ्यौ?
0: सर, उसले सुध्रिन्छु पनि भनेको छ, एकचोटि अन्जानमा फसिहाल्यो, यसलाई सुध्रिने मौका दिनुहोस् न सर, मिल्छ भने।
1: यो भाइ लगायत अरू लागु औषध सेवन गर्नेहरूलाई पनि लागु औषध मुद्दामा म्याद थप भइसकेको छ, अब कानून अनुसार कारवाही हुन्छ, त्यसैले छोड्न चाहिँ मिल्दैन है आमा।
3: हस्त श्रोता, संखुवा सभा प्रहरी रेडियो कार्यक्रम प्रसारणमा सहयोग गर्ने सामुदायिक रेडियो खाँदबारी एफएम 105.8 मेगाहर्ज, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज, सामुदायिक रेडियो नयाँ अभियान एफएम 900 मेगाहर्ज मुडे शनिश्चर र संखुवा सभा मल्टिमिडिया प्रणालीद्वारा संचालित हेर्ने चित्र .com डिजिटल पत्रिकाको आधिकारिक युट्युब च्यानल हेर्ने चित्रलाई विशेष धन्यवाद दिँदै म प्रहरी नायब निरीक्षक टंक प्रसाद बाह्रकोटी पनि विदा हुन्छु। समय शुभ रहोस्। जय नेपाल।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: ए 6 बजेको बिहानी र साथी सहको साँझ, बाल युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ सहर बिउजाउन सियाइयान आउँछ, विकास र समृद्धिको खबर सुन आउँछ, बाली नाली चौपैया र खेतबारीको कुरा, पाती पौवा भन्ज्याङ अनि चौतारीको कुरा,

छ बजेको बिहानी र साथी सहको साँझ, बाला युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ सहर बिउजाउन सियाइयान आउँछ, विकास र समृद्धिको खबर सुन आउँछ, बाली नाली चौपैया र खेतबारीको कुरा, पाटी पौवा भन्याङ अनि चौतारीको कुरा। ए छ बजेको बिहानी र साथी सहको साँझ, बाला युवा वृद्ध वृद्ध महिलाको माझ, गाउँ सहर बिउजाउन सियाइयान आउँछ, विकास र समृद्धिको खबर सुन आउँछ, बाली नाली चौपैया र खेतबारीको कुरा, पाटी पौवा भन्याङ अनि चौतारीको कुरा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रोसेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।

0: पाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: ओहो लु नमस्कार है सर।
6: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, थटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटाल टेलर्समा गइहाल्नु पर्यो।
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
7: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
7: होटल टेलरिङ सेन्टर, खादबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल 98615349444
7: र 029590155।
8: More style, more design. Total Tailors.
9: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
10: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
9: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
10: दाँत खोल्ने, दाँत सफा गर्ने,
9: दाँतको एक्सरे गर्ने,
10: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
10: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
9: बाङ्गो टिङ्गो दाँत मिलाइने,
10: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
10: सम्पर्क नम्बर 029590667 र 98422267।
11: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड खानबारी संख्वा सभाको अत्यन्तै जरुरी सूचना। यस खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय संख्वा सभाबाट बिक्री भइरहेको चामलको मूल्यमा प्रति केजी ₹10 छुट सहित असार मसान्तसम्मको लागि सहुलियत बिक्री वितरण भइरहेको बेहोरा सहर्ष जानकारी गराउँदछौ। अरुवा सोना मन्सुली चामल प्रति बोरा मात्र ₹1225 अर्थात् प्रति केजी मात्र ₹49, स्टिम जिरा मसिनो चामल प्रति बोरा मात्र ₹1850 अर्थात् प्रति केजी मात्र ₹74 र चिनी प्रति केजी मात्र ₹95।
12: थप जानकारीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हिमाली टोल खादबारी संखुवा सभा, फोन नम्बरहरू 029562201 र 97449222520।
13: नमस्कार है वडा अध्यक्ष ज्यू।
14: नमस्ते।

0: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
1: थियो।
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारी बनाइ सिलाएको त हो नि। तपाईँहरू पनि यसम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
4: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: आयो सबको घर घरमा आयो।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
12: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
13: किन र काका?
12: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
13: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
12: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
13: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
12: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
13: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
12: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
13: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
12: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
13: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
12: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
13: प्रोप्राइटर सुनु एन भीम कदाइली।
12: सम्पर्क 0294400084 र 98040485827। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
14: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि।
15: हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
16: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: दाहालको नमस्कार। आज कार्यक्रममा बाल बालिकालाई पार्टी सदस्यता दिएको भन्ने विषयमा राष्ट्रिय मानवाधिकार आयोगद्वारा प्रष्टीकरण माग। राष्ट्रपा भन्छ
2: टेक्निकल ग्लिचेज मात्रै, कोही कतैबाट चाहिँ मुद्दा यताउता भयो भने हामी प्रष्ट रूपमा सबै कुरा खोलेर देखाइदिन्छौँ।
1: भारी वर्षाको पूर्वानुमान गरिँदा आम मानिसलाई सुझाव के छ?
3: आज भोलि पर्सि पानीका बहावहरू कहाँ कहाँ छ एकचोटि विचार गर्नु हेर्नु भनेर हामीले एलर्टमा त्यही भनेका छौँ।
1: विपद प्राधिकरणका प्रमुख कार्यकारी र भेनेजुएला भूकम्पमा 106 घण्टासम्म भग्नावशेषमा फँसेका 21 वर्षीय पुरूषको जीवितै उद्धार। तर सबभन्दा पहिला प्रमुख विश्व समाचार।
4: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। भेनेजुएलाका अधिकारीहरूले गत साताका दुई मुख्य भूकम्पपछि फँसेकाहरू जीवितै फेला पार्ने आशा कमजोर हुँदै गएको बताएका छन्। करिब 1500 जनाको मृत्यु भएको पुष्टि भए पनि अझै 10,000 बेपत्ता रहेको ठानिएको छ। कराकसको मुख्य शवगृह भरिएको छ भने भेनेजुएला सरकार विरूद्ध जनआक्रोश बढ्दो छ। बीबीसीका नोर्बेतो परादेश भन्छन् क्षतिको तह अकल्पनीय छ, सहायताकर्ताहरू यहाँ आउँदा के गर्ने भन्ने भ्यू पाउन सकिरहेका छैनन्। मानिसहरूले पर्याप्त राहत नपुगेको ठान्छन्, उनीहरूले आशा मारिरहेका छन्। बीबीसी संवाददाताको भनाई। यसैबीच नेदरल्याण्डले आपतकालीन आपूर्ति सहितको नौसेनाको पानीजहाज पठाउने घोषणा गरेको छ भने चीनले करिब 1.5 करोड़ डलर बराबरको सहायताको वाचा गरेको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोले त्यहाँ

0: जून 30 कागजात नभएका आप्रवासीहरूलाई देश छाड्न अनौपचारिक समय सीमा तोकेसँगै प्रहरीले देशव्यापी रूपमा सुरक्षा कार्यवाहीको तयारी गरिरहेको छ। राष्ट्रपति ट्रम्पले मंगलबार कतारको राजधानी दोहामा हुन लागेको वार्ताका लागि इरानले अनुरोध गरेको बताएका छन्। पछिल्ला दिनमा दुवै देशले पुनः आक्रमणहरू शुरू गरेपछि हालको युद्ध विराम बिथोलिने चिन्ता बढ़ेको छ। व्हाइट हाउसले ट्रम्पले शान्ति प्रक्रियाको सफलता चाहेको उल्लेख गरेको छ। व्हाइट हाउसले यो पनि भनेको छ, प्राविधिक वार्ताहरू उक्त बैठकको छेकोमा जारी रहनेछन्। र अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले गरेको पछिल्लो सीमापार हवाई आक्रमण र स्थल कार्यवाहीको निन्दा गरेको छ। उसले त्यस क्रममा आफ्ना कम्तीमा 36 सर्वसाधारण मारिएको र 160 भन्दा बढ़ी मानिसहरू घाइते भएको जनाएको छ। तालिबानले त्यसलाई अपराध र अत्याचार भनेको छ। उता त्यस विपरीत पाकिस्तानले चाहिँ आफ्नो हमला आतंकवादी लुक्ने ठाउँहरूमा केन्द्रित रहेको भन्दै तीमध्ये 29 मृत्यु भएको जनाएको छ। इस्लामाबादले आफ्ना पछिल्ला कार्यवाही निर्दोष मानिसहरू विरूद्ध हालैका आतंकवादी आक्रमणको प्रतिक्रिया रहेको भनेको छ। यो बीबीसी नेपाली सेवा हो।
1: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले बाल बालिकाहरूलाई पार्टीमा सदस्यता दिएको भन्ने विषय सदन र संचार माध्यमहरूमा उठाइएपछि राष्ट्रिय मानवाधिकार आयोगले उक्त पार्टीलाई त्यसबारे ध्यानाकर्षण गराउँदै के कसो भएको हो प्रष्टीकरण मागेको छ। हालै पार्टीको महाधिवेशनका बेला पेश भएको सांगठनिक प्रतिवेदन अनुसार 18 वर्ष भन्दा मुनिका 35,000 भन्दा बढ़ी बालबालिकालाई सदस्यता वितरण गरेको थियो। उक्त विषयमा हिजो प्रतिनिधि सभा र आज राष्ट्रिय सभामा पनि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आपत्ति जनाएका छन्। तर राष्ट्रपतिले भने प्राविधिक त्रुटिका कारण

0: उमेर 18 वर्षभन्दा कम देखिएको र बालबालिकालाई सदस्यता नदिइएको जनाएको छ। सुनौ एउटा रिपोर्ट। राष्ट्रिय स्वतन्त्र पार्टीले बालबालिकाहरूलाई पार्टी सदस्य बनाएको भन्दै संसदको दुवै सदनमा नेपाली कांग्रेसले हिजो र आज नै आपत्ति जनाएको छ। संविधानले बालबालिकालाई पार्टी सदस्य बनाउन बन्देज गरे पनि 35,000 भन्दा बढ़ी बालबालिका सदस्य बनेको पार्टीकै महाधिवेशनमा प्रस्तुत प्रतिवेदनले देखाएको भन्दै उनीहरूले रासोपा संविधान भन्दा माथि हो भनेर प्रश्न गरेका छन्। आजै राष्ट्रिय मानवाधिकार आयोगले पनि सार्वजनिक रूपमा यी विषय उठेपछि के कसो भएको हो भनेर पार्टीको केन्द्रीय कार्यालयमा त्यसबारे जवाफ पठाउन पत्राचार गरिएको जनाएको छ। आयोगका सहायक प्रवक्ता श्यामबाबु काफले भन्छन्,
1: त्यो विषयमा के भएको र राष्ट्रपतिले 18 वर्षभन्दा मुनिका बालबालिकाहरूलाई त्यसरी सदस्यता वितरण गरेको हो कि होइन र गरेको हो भने त्यस्तो कुरा चाहिँ हाम्रो प्रचलित कानून संविधान र अन्तर्राष्ट्रिय मान्यता बमोजिम त्यसको विपरीत हुने भएको हुनाले त्यसको जानकारी यथाशीघ्र गराइदिनु भनेर हामीले ध्यानाकर्षण सहितको पत्राचार गरेका छौँ। आज
0: राष्ट्रिय स्वतन्त्र पार्टीले भने उक्त विषय उठे पनि प्राविधिक त्रुटिका कारण त्यस्तो हुन गएको तर बालबालिकाहरूलाई आफूहरूले सदस्यता नदिएको जनाएको छ। आधिकारिक रूपमा भने यस विषयमा अहिलेसम्म रासोपाले कुनै अभिव्यक्ति वा प्रष्टीकरण सार्वजनिक रूपमा दिएको छैन। बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्ने विषयबारे बीबीसीले सोधेको प्रश्नको जवाफ दिँदै पार्टीको संगठन विभागका निवर्तमान सचिव शंकर श्रेष्ठ भन्छन्,
2: पोर्टलमा जन्ममिति इन्ट्री गर्ने ठाउँमा नेपाली र अंग्रेजीको फरक परेकोले गर्दाखेरि उमेर देखिने क्रममा फरक देखिएको छ। यो कारणले गर्दा सिस्टममा त्यो देखिएको हो, त्यो वास्तविकता होइन। टेक्निकल ग्लिचेज मात्र यसको कुनै समस्या होइन। त्यो कोही कतैबाट चाहिँ मुद्दा यताउता भयो भने हामी प्रष्ट रूपमा त्यो सबै कुरा खोलेर देखाइदिन्छौँ।
0: राजनीतिक दल सम्बन्धी ऐन र बालबालिका सम्बन्धी ऐन दुवैले बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन र राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न पूर्ण रूपमा रोक लगाएका छन्। अब अर्को विषय, भोलि र पर्सि देशका कतिपय ठाउँमा भीषण वर्षा हुने सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरेपछि खास गरी विपद रोक्नका निम्ति जोखिम अनुसार जनशक्ति र सामान परिचालन गरिएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। लामो समय चर्किएको गर्मीपछि भीषण वर्षा हुँदा बाढ़ी पहिरो जस्ता विपद निम्तिन सक्ने चिन्ता बढ़ेको छ। यसै सन्दर्भमा साथी संजय ढकालले प्राधिकरणका प्रमुख कार्यकारी प्रदीप कुमार कोइरालालाई सम्पर्क गरी तयारीको अवस्था के कस्तो छ भनेर सोधेका छन्।
3: जुन जुन जिल्लामा भारी वर्षा हुने भनेको छ नि, त्यो त्यो जिल्लामा चाहिँ सुरक्षाहरूलाई पनि बढी एलर्ट हुने, सुरक्षा निकायहरू तयारी अवस्थामा बस्ने, अनि स्थानीय पालिकाहरू पनि एलर्ट भएर बस्ने भनेर हामीले भन्या हो। र उहाँहरूलाई हामीले एउटा एडभाइजरी मात्रै जारी नगरेर एउटा कम्युनिकेसनको अर्को च्यानल पनि प्रयोग गरेर यता गृह मन्त्रालय मार्फत पनि भन्नुभएको छ, कन्ट्रोलबाट पनि त्यहाँ भनिन्छ। यदि त्यस्तो भन्दा अब राति अथवा भोलि बिहान भारी वर्षा हुने भन्ने हो भने राति चाहिँ त्यो त्यो जिल्लामा त्यो सवारी आगमन बन्द गर्नुपर्छ कि भनेर त्यो चाहिँ बेलुकासम्म त्यहाँ मन्त्रालयबाट आउँछ है, त्यो हाम्रो रिस्पोन्सको कुरा चाहिँ हाम्रो उहाँहरूले गर्नुहुन्छ। अनि हामी चाहिँ त्यो समन्वय गर्ने, अनि यता सड़क विभागकोलाई एलर्ट गरेर त्यो कुनै ठाउँमा पहिरो गयो केही गयो भने डोजर रेडी अवस्थामा राख्नु भनेर।
4: यो खास चाहिँ चुनौती कुन कुन जिल्लामा कहाँपट्टि हुने जस्तो बुझिन्छ?
3: यो पूर्वी क्षेत्रको तराई एरिया भनौँ न, सप्तरी छिरा यतातिर त्यो तराई एरिया देखाइरहेको छ अहिले, अनि पश्चिमको पनि तराई एरिया भनेको कैलाली धनगढी यता नेपालगंजसम्म त्यो चाहिँ भारी वर्षामा देखाइरहेछ, अनि अन्य क्षेत्रहरू चाहिँ मध्यम वर्षा भनेर देखाइरहेछ क्या त्यो अलर्टमा। अनि हामी त्यही अनुसार जुन ठाउँमा भारी हुन्छ त्यो ठाउँमा चाहिँ अलिकति एलर्टै बढी नै सतर्क हुनुपर्छ भनेर गरेका छन्।
4: अनि सामग्रीहरूको उपलब्धता जस्तो उद्धार कार्य गर्नुपर्ने स्थिति आइपर्यो भने त्यस्तोको तैनाथीहरू कस्तो मिलाउनु?
3: कार्यमा त सुरक्षा निकायहरू सबै एभाइलेबल भइहाले, उहाँहरू एलर्ट हुनुहुन्छ। अनि सामग्रीको हकमा चाहिँ हाम्रो त्यो क्षेत्रमा प्रदेशका गोदाम घरहरू छन्, हामीले पहिला एकचोटि अपडेट गरिसकेका थियौँ गोदाम घरहरू कति के छ, के के सामग्री रेडी छ भनेर। त्यसलाई फेरि साथीहरूले दिनभरि जस्तो नै त्यो प्रदेशका गोदाम घरहरू अनि पालिका तहमा रहेका गोदाम घरहरू त्यो सबैको स्थिति बुझ्नुहुन्छ। र हामीले अहिले उहाँहरूलाई के भनिरहेको छौँ भने रिस्पोन्स गर्नको लागि सामग्री जुन भण्डारण गर्नुहुन्छ त्यो चाहिँ पालिका तहले अरूले आफ्नो आफ्नै हिसाबले व्यवस्था गर्नुहुन्छ, र पहिला चाहिँ आफ्नै गोदाम घरको सामग्री प्रयोग गर्ने हो। अनि नपुगेको खण्डमा तुरुन्तै खबर भएमा हाम्रो जिल्लाबाट सुरक्षाहरूले थप पठाइदिनुहुन्छ, नभए प्रदेश सरकारबाट त्यो प्रदेश गोदाम गर्छ, त्यो संघीय सरकारले चाहिँ प्रदेशलाई गोदामबाट हस्तान्तरण गरेछ, प्रदेश सरकारबाट जान्छ त्यो।
4: अनि प्रभावित क्षेत्रहरूमा जुन बस्नुहुन्छ मानिसहरू, उहाँहरूलाई यस्तो विषयमा एसएमएसहरूबाट जानकारी दिने यस्तो व्यवस्था छ,
3: अनि त्यो सोसियल मिडियाहरूबाट दिया छ, अनि यो न्यूज मिडियाहरूबाट पनि हामीले एलर्ट सबैतिर पठाछौँ भन्थ्यो, उहाँहरूलाई गएको छ, अनि कतिपय ठाउँमा चाहिँ स्थानीय भाषा पनि बजाइदिनु है भनेको छ, अब त्यहाँ सञ्चार माध्यमहरू पनि लागिरहनु भएको छ।
4: यो वर्ष अब अलिक पानी कम पर्ने भनिएको थियो, तर पनि अब कुनै बेलामा फेरि बेस्कन पर्न सक्छ भनिएको छ।
3: यसो हो क्या, टोटल मनसुन अवधिको तुलना गर्दा पो कम भनेको छ, मनसुनमा कम भनेर त कम पर्ने भएन नि त, पोहोरमा जति पर्यो त्योभन्दा यो वर्ष चाहिँ कम पर्छ भनेको, तर अलिक रिस्की यसपालि के छ भने कम भए तापनि एकै ठाउँमा धेरै पर्ने भने त
4: एकैचोटि थोरै समयमा धेरै पर्न सक्छ,
3: थोरै समयमा धेरै पर्ने भन्ने हो नि, अनि त्यसपछि जुन बीचको ग्याप हुन्छ त्यो ग्यापमा चाहिँ गर्मी अलिक बढी हुने भने तातो पर्छ।
4: भोलि पर्सिको लागि चाहिँ के भन्न चाहनुहुन्छ मान्छेहरूले, के गर्नु पर्यो?
3: आज भोलि पर्सि तीन दिन चाहिँ अलि एलर्ट हुने भनेर भनिएको छ, अनि त्यो नालाहरू सफा गर्नु, त्यो पानीका बहावहरू कहाँ कहाँ छ एकचोटि विचार गर्नु हेर्नु भनेर हामीले एलर्टमा चाहिँ भनेको छौँ।
0: उनी थिए विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी प्रदीप कुमार कोइराला, साथी सञ्जय ढकालसँग कुरा गर्दै। अब देश बाहिरको एउटा खबर। भेनेजुएलाको ला गोएरा राज्यमा 106 घण्टासम्म भग्नावशेषमा फँसेका 21 वर्षीय एक पुरूषलाई जीवितै निकालिएको देशकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले बताएकी छन्। गत बुधबारको उक्त विपदमा कम्तीमा 1450 जनाको मृत्यु भएको पुष्टि भए तापनि हजारौं अझै बेपत्ता रहेकाले उक्त संख्या अझै बढ़ने अनुमान गरिएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ प्रदीप बस्यालबाट।
5: गत साताका दुई ठूला भूकम्पपछि उद्धारकर्ताहरू जीवन बचाउन यतिखेर निकै महत्वपूर्ण प्रयासमा जुटिरहेका छन्। भेनेजुएलाका अस्पतालका भित्ताभरि बेपत्ता मानिसहरूका तस्विरहरू टाँगिएका पाइन्छन्। त्यहाँ रहेका एकजना ब्रिटिश अग्नि नियन्त्रक
6: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
7: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 MHz सधैँ सुन्नुहोला।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संस्था सभा 95.5 MHz।
1: आज विक्रम सम्म 2083 साल असार 16 गते मंगलबार ज्येष्ठ शुक्ल पूर्णिमा 30 जुन सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि।
3: पैदल यात्रीलाई 500 देखि चालकलाई 1,00,000 सम्म जरिवाना व्यवस्था गर्ने तयारी। आज र भोलि ठूलो वर्षाको सम्भावना। राजमार्ग अवरूद्ध भए तत्काल खुलाइने। 18 वर्ष मुनिकालाई सदस्य बनाइएकोमा रासोपाको चौतर्फी आलोचना। एमालेभित्र ठूलो पंक्ति असन्तुष्ट। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको बीए मण्डपबाट विद्रोह गर्दै बाल सञ्जालको नेतृत्व शीर्षकको शुभ समाचार।
1: अछामको मेल्लेख गाउँपालिका वडा नम्बर 6 चौतारा टोलकी 14 वर्षीय सुशीलता नेपालीको आँखामा यो उमेरमा बाल सुलभ सपना र कापी कलम हुनुपर्ने हो। तर 7 महिना अगाडि उनको जीवनमा यस्तो आँधी आयो जसले उनको सुनौलो बाल्यकाल र स्वतन्त्रतालाई निमोट्न खोज्यो। आफ्नै परिवार र समाज मिलेर उनलाई कलिलो उमेरमै जबरजस्ती दुलही बनाएर विवाहको मण्डपमा राख्न खोज्दै थिए। तर आफ्नो भविष्य र अस्तित्व रक्षाका लागि सुशीलताले साहसी विद्रोह गरिन्। उनले आफैलाई मात्र बचाइनन्, सिंगो पालिकाकै बाल बालिकाको हक अधिकार रक्षा गर्ने बलियो अभिभावकका रूपमा उभिइन्। नन्देश्वरी मावि 16 कक्षा 9 अध्ययनरत सुशीलताका लागि गएको 7 महिना निकै प्रेरणादायक रह्यो। आफ्नै आमा बुबा र समाज उनको बाल्यकाल खोसेर बिहेको मण्डपमा उभ्याउन यसरी लागि परेका छन् भन्ने उनले कहिल्यै सोचेकी पनि थिएनन्।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: AI TVमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर बलियो पूर्वाधार तयार नगरी सरकारले ट्राफिक नियममा कठोर बन्ने नीति लिने तयारी गरेको छ पैदल यात्रीदेखि सवारी चालकसम्मलाई कसिलो नियममा बाँध्ने र चर्को जरिवाना लगाउने गरी सरकारले नीति अख्तियार गर्न लागेको हो पैदल यात्री र सवारी चालक लाई 500 देखि 1,00,000 रूपियाँसम्म जरिवाना गराउने गरी कानून ल्याइँदैछ पूर्वाधार विकास मन्त्रालयले सवारी तथा यातायात सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार पारेर सहमति माग गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्रालय पठाएको छ सरकारवाला निकाय भने सड़क पूर्वाधारको अवस्था नै नहेरी अचुवाका भरमा मन परे जरिवाना तोकेर नियम ल्याउनु गलत भएको दावी गर्छन् कानून पालना गर्ने जनताको आय स्तर पनि हेरेर नियम कानून बनाउनु पर्ने उनीहरूको तर्क छ प्रस्तावित विधेयकको मस्यौदामा सार्वजनिक सड़कको निर्धारित स्थान बाहेक अन्य स्थानबाट सड़कमा पैदल यात्री हिँडे 500 रूपियाँ जरिवाना तोकिएको छ सवारी साधनमा अपारदर्शी सिसा राखेको पाइए वा सिसामा अन्य कुनै वस्तु राखेर भित्र नदेखिने बनाएर 1,00,000 रूपियाँ जरिवानाको प्रावधान राखिँदैछ पूरै नयाँ नियम बनाउने गरी मस्यौदा बनाएर कानून मन्त्रालय पठाइएको पूर्वाधार विकास मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख कृष्णराज पन्थले बताएका छन् सवारी चालकले मादक पदार्थ वा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाए 2 र 3 पाङ्देलाई 25,000 साना सवारी साधनलाई 35,000 र मझौला तथा ठूला सवारी साधनलाई 50,000 रूपियाँ जरिवाना तोक्ने नियम प्रस्तावित मस्यौदामा राखिएको छ प्रस्तावित विधेयकको मस्यौदा अनुसार सवारीका लागि निर्धारित सीमाभन्दा बढ़ी गतिमा सवारी चलाइए 2 र 3 पाङ्दे चालकले तथा मझौला तथा ठूला सवारीले भने 50,000 रूपियाँ जरिवाना तिर्नुपर्ने नयाँ प्रस्ताव गरिएको छ तर तोकिएको गति सीमाभन्दा 5% बढ़ी भए जरिवाना लाग्ने छैन ट्राफिक जरिवाना बढ़ाउन कानून ल्याइदै पैदल यात्रीलाई 500 देखि चालकलाई 1,00,000 शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ
3: मनसून सक्रिय भएसँगै सड़क विभागले नागुङ्गा मुगलिङ सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना 2083 एक्सन प्लान लागू गरेको छ यस कार्ययोजना अन्तर्गत सड़क ठप्प भएमा तत्काल फुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गराउन स्पष्ट खाका तयार पारिएको छ संघीय राजधानीको जीवन रेखा लाइफ लाइन मानिने पृथ्वी राजमार्ग वर्षायाममा अवरूद्ध हुने जोखिमलाई ध्यानमा राख्दै सरकारले विशेष पूर्व तयारी कार्ययोजना लागू गरेको हो नागढुङ्गा मुगलिङ सड़क खण्ड अहिले विस्तारका क्रममा रहेका कारण पनि मनसून सक्रिय भएसँगै यो खण्डमा विगतको वर्षको भन्दा जोखिम बढ़ी देखिएको छ सड़क बन्द भएको अवस्थामा गन्तव्य अनुसार विभिन्न वैकल्पिक मार्ग समेत तोकिएको कार्ययोजनामा उल्लेख गरिएको छ यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार आज र भोलि देशका विभिन्न भूभागमा मेघ गर्जनसहित ठूलो वर्षा र चट्याङको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा कर्णाली प्रदेश बाहेकका अन्य प्रदेशमा पहाड़ी तथा तराई क्षेत्रका धेरै स्थानमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको हो प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार देशका अधिकांश स्थानमा मध्यदेखि ठूलो वर्षा हुन सक्ने भएकाले आकस्मिक बाढ़ी पहिरो नदी तथा खोलामा पानीको सतह बढ़ने कटान तथा डुबानको जोखिम उच्च रहेको छ यस्तो परिस्थितिमा जोखिमयुक्त क्षेत्रका वासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ राजमार्ग अवरूद्ध भए तत्काल खुलाइने आज र भोलि ठूलो वर्षाको सम्भावना आजको गोर्खा पत्र दैनिकमा मुख्य खबर छापिएको छ
2: यो बिजुलीको पोल सार्ने कन्ट्राक्टर धरतीमा छ कि कहाँ छ खोजेर लिएर यही राख्नुहोस् काम गर्दैन भने खुट्टा बाँच्दिनु मतलब भएन यो भनाई पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जेठ 31 गते दिएका हुन्। निर्माणाधीन नागढुङ्गा मुगलिन सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा सड़कमा रहेको बिजुलीको पोल हटाउन भएको ढिलाईप्रति ठेकेदारसँग उनले यस्तो आक्रोश पोखेका थिए। सोही अभिव्यक्तिले मन्त्री लम्साल विवादमा पनि तानिए, तर मुलुकको राजधानी प्रवेश गर्ने मुख्य राजमार्ग नागढुङ्गा मुगलिन सड़क विस्तार आयोजनाको निर्माण कार्य अझै अपेक्षित गतिमा अघि बढ़न सकेको छैन। विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा करिब 11.43 अर्ब रूपियाँ लागतमा विस्तार भइरहेको 94.66 किलोमिटर सड़क मध्ये दुई खण्डमा भौतिक प्रगति आधा भन्दा कम छ। मनसून शुरू भएसँगै निर्माणाधीन मुख्य राजमार्ग बाढ़ी र पहिरोको थप चपेटामा पर्नेछ। त्यसले आम जनताको दैनिक जीवन कष्टकर मात्र बन्दैन, राजधानीसँगको सम्पर्कमा पनि समस्या आउन सक्छ। आयोजनाले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार नागढुङ्गादेखि मुगलिनसम्मको सड़कलाई तीन खण्डमा विभाजन गरी